ज्येष्ठ नागरिक भत्ता, श्रीमान जीवितै रहेका महिलालाई पनि एकल महिला भत्ता, कतिपयलाई दोहोरो भत्ता उपलब्ध गराएको आयोगले जनाएको छ। आयोगले अख्तियारले यसबाट 32,24,100 रूपियाँ बराबरको सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुगेको ठहर गरेको छ। भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको कार्गो रेल हिजो एकीकृत जाँच चौकी विराटनगर आइपुगेको छ। खाने तेल उत्पादनका लागि आवश्यक औद्योगिक कच्चा पदार्थ लिएर यही साउन 1 गते हिँडेको 40 कन्टेनर सहितको सो कार्गो रेल हिजो विराटनगर आइपुगेको हो। स्वस्तिक आयलको औद्योगिक कच्चा पदार्थ लिई आएको रेललाई विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, व्यापारी, उद्यमी तथा सर्वसाधारणले स्वागत गरेका थिए। योसँगै नेपाल भारत पारवान सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई जोगबानी स्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरसम्म ल्याउने व्यवस्था हिजोदेखि कार्यान्वयनमा आएको छ। यो रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि एकै पटकमा 40 फिटका 45 वटा कन्टेनरहरू रेल मार्फत विराटनगर आइपुग्ने बताइएको छ। सड़क मार्गको तुलनामा कार्गो रेल सुरक्षित, भरपर्दो र न्यून लागत हुनका साथै करिब 24 घण्टाको समयावधिमा कोलकाताबाट विराटनगरसम्म आइपुग्ने भएकाले सामान ढुवानीमा सहज हुने व्यवसायीको भनाइ छ। वीरगंजमा मात्र उपलब्ध यस्तो रेल कार्गो सुविधा अब विराटनगरमा समेत सञ्चालन भएपछि पूर्वी क्षेत्रका उद्योगी व्यवसायीहरू खुशी भएका छन्। यसअघि विराटनगरमा कार्गो रेल 2080 जेठ 18 गते आएको थियो। पछिल्लो 24 घण्टामा सिन्धुपाल्चोक, रूपन्देही, दाङ लगायतका जिल्ला र आसपासमा आरी घुप्टे वर्षा भएको छ। अन्य जिल्लाहरूमा पनि खेतीपातीका लागि पर्याप्त वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले भोलि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ। यतिखेर मनसूनको न्यून चापीय रेखा सरदर ठाउँभन्दा उत्तरतर्फ रहेकाले देशभर वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले जानकारी दिनुभएको छ। देशभरका स्थानीय तह मध्ये 13 स्थानीय तहले अझैसम्म चालू आर्थिक वर्षको बजेट ल्याउन सकेन। कुल 753 स्थानीय तह मध्ये 740ले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया शुरू गरेका छन्। सिराको सुखीपुर नगरपालिका, औराही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटको गरूडा नगरपालिका, कटहरिया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई नगर गाउँपालिकाले चालू आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छैनन्। पर्साको छिपहारामाई गाउँपालिका र मकहा मैनापुर गाउँपालिकाले विभिन्न कारणले बजेट सार्वजनिक गर्न सकेका छैनन्। कोशी प्रदेशको धरान उपमहानगरपालिका, लुम्बिनी प्रदेशको रूपन्देही कोटाहीमाई गाउँपालिका, कपिलवस्तुको शुद्धदन गाउँपालिकाले बजेट ल्याएका छैनन्। संविधान अनुसार हरेक वर्षको जेठ 15 गते संघीय सरकारको, असार 1 गते प्रदेश सरकारको र असार महिनाभर स्थानीय तहको बजेट सार्वजनिक हुने गरेको छ। स्थानीय तहमा उत्पन्न राजनीतिक विवाद, प्राविधिक समस्या लगायतका कारणले ती स्थानीय तहले बजेट सार्वजनिक गर्न नसकेको बताइएको छ। साझा खबरमा अब विदेशको खबर। नयाँ दिल्ली स्थित प्रदर्शन र धरनाका लागि परिचित स्थल जन्तर मन्तरमा हिजो बिहानैदेखि ठूलो संख्यामा मानिसहरू जम्मा भएका थिए। केही महिना अघि घोषित कक्रोच जनता पार्टी सीजेपीले आह्वान गरेको चलो संसद मार्चका लागि विद्यार्थी, अभिभावक र नागरिक समाजका प्रतिनिधि बिहानै आइसकेका थिए। त्यस्तै सरकारले करिब 5,000 को संख्यामा सुरक्षाकर्मी सड़कमा तैनात गरिएको थियो। सोही कार्यक्रमका कारण दिल्लीका केही मेट्रो स्टेशनहरू पनि बन्द गरिएका थिए। भारतीय संचार माध्यमहरूका अनुसार प्रदर्शनमा झण्डै 50,000 सहभागी भएको दावी गरेको छ। अनिश्चितकालीन भोग हड़तालमा बसेका शिक्षाविद तथा वातावरण अभियन्ता सोनाम वाङचुकलाई शनिबार दिल्ली प्रहरले जबरजस्ती उठाएर अस्पताल लगेपछि सीजेपीले संसद भवनसम्म मार्च पास आह्वान गरेको थियो। तर मार्च पासमा सहभागीलाई तितरबितर पार्न सुरक्षाकर्मीले धरपकड़ तथा लाठीचार्ज गर्यो। सोमबारको चलो संसद मार्च पासमा सहभागी हुन दिल्ली बाहिरका विभिन्न राज्यहरूबाट समेत युवाहरू आएका थिए। भारतीय संचार संस्थाहरूका अनुसार दिल्ली प्रहरले जन्तर मन्तरका लागि सोमबार बिहान घरबाट निस्कने स्थानीय नेता तथा कार्यकर्ताहरूलाई
तत्काल रोक्न 15 जिल्ला प्रहरी कार्यालयले आइतबार बिहानै निर्देशन जारी गरेको थियो, तर यस्तो निर्देशनका बावजुद पनि सोमबारको मार्चमा ठूलो संख्यामा उपस्थित रह्यो। जेसीपी भारतीय शिक्षा प्रणाली सुधारको मागसहित प्रदर्शनमा उत्रिएको हो। हिजोको मार्च पासमा विभिन्न विपक्षी दलका नेताहरू समेत पुगेका थिए। प्रदर्शनका कारण जन्तर मन्तर आसपासका क्षेत्र दिनभर तनावग्रस्त हुँदा नजिकैको संसद भवनभित्रको अवस्था पनि उस्तै रह्यो। हिजोदेखि नै शुरू भएको मनसून सत्रको पहिलो दिन नै संसदको दुवै सदन लोकसभा र राज्यसभाका बैठक पटक पटक स्थगित भएका थिए। विपक्षी सांसदले नीट प्रश्न पत्र बाहिरिएको, राम मन्दिरको भेटी चोरी र जन्तर मन्तरको प्रदर्शनको विषयलाई लिएर विरोध जारी राखेका थिए। लोकसभामा त विपक्षी सांसदले नाराबाजी समेत गरे। यस्तै राज्यसभामा प्रतिपक्षी नेता मल्लिकार्जुन खड्गेले जन्तर मन्तरमा विद्यार्थीको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको आरोप समेत लगाएका थिए। साझा खबरमा खेलकुदको खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू अका लागि नेदरल्याण्डमा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दैछ। यस सिरिजमा आयोजक नेदरल्याण्ड, नेपाल र नामिबिया बीच प्रतिस्पर्धा हुन लागेको हो। आठ टोली सहभागी सिरिजमा हाल पाँचौं स्थानमा रहेको नेपाललाई शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल छनौट हुन अबको खेलहरू जित्दै जानुपर्नेछ। एक समय सिरिजमा निराश देखिएको नेपालले गत जेठमा घरेलु मैदान किर्तिपुरमा ओमान, यूएई, अमेरिका र स्कटल्याण्ड विरूद्ध खेलेको सिरिजका आठ खेल मध्ये छ खेलमा जित निकाल्दै आफूलाई पाँचौं स्थानमा उभ्याएको थियो। नेपालले सिरिजको दोस्रो खेल साउन 7 गते आउँदो बिहिबार आयोजक नेदरल्याण्डसँग खेल्नेछ। त्यसपछि नेपालले साउन 11 गते नामिबिया र 13 गते पुनः नेदरल्याण्डसँग खेल्नेछ। पाँचौं स्थानमा रहेको नेपालले 28 खेलबाट 24 अंक बनाएको छ। समान खेलबाट 32 अंक बनाएको नेदरल्याण्डस तेस्रो, 22 अंक बनाएको नामिबिया सातौं स्थानमा छ। शीर्ष स्थानमा रहेको अमेरिकाको 32 खेलबाट 43 अंक छ। यस्तै तेस्रो स्थानमा रहेको स्कटल्याण्डको 32 खेलबाट 38 अंक छ। चौथो स्थानमा रहेको ओमानको 32 खेलबाट 31, नेपाल पछि छैठौं स्थानमा रहेको क्यानाडाको 32 खेलबाट 24 र 24 खेलबाट 14 अंक बनाएको यूएई तालिकाको आठौं एवं अन्तिममा छ। नेपाललाई शीर्ष चारमा पुगेर चालू विश्वकप लीग टूबाट विश्वकप ग्लोबल क्वालिफायरमा स्वत चयन हुन बाँकी सबै खेल जित्नुपर्ने बाध्यता छ। यस प्रतियोगिताबाट एक दिवसीय मान्यता प्राप्त गर्न भने शीर्ष 6 स्थानमा अटाइपुग्ने प्रावधान छ। रोहित कुमार पौडेलको कप्तानीमा रहेको 15 सदस्यीय नेपाली राष्ट्रिय टोलीको उपकप्तानमा दिपेन्द्र सिंह आइरी हुनुहुन्छ। यस्तै टोलीमा लेग स्पिनर सन्दीप लामिछानी सहित कुशल भोर्तेल, आसिफ शेख, आरिफ शेख र सोमपाल कामी जस्ता अनुभवी खेलाड़ी हुनुहुन्छ। यसै गरी टोलीमा ईशान पाण्डे, गुलशन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारले स्थान बनाउनु भएको छ। फिफा विश्वकप 2026 को उपाधिसँग स्पेनले ट्रफी मात्र जितेन। प्रतियोगिताभरि व्यक्तिगत र सामूहिक दुवै क्षेत्रमा नयाँ कीर्तिमान रच्न सफल भएको छ। स्पेनका कप्तान रोड्रीले प्रतियोगिताभर 790 सफल पास पूरा गर्दै आफ्नै विश्वकप कीर्तिमान तोडेका छन्। यसै गरी स्पेनका डिफेण्डर मार्क कुकुरेला र पाउ कुबर्सीले प्रतियोगिताभर 750 मिनट मैदानमा बिताएको रेकर्ड बनाएका छन्। मिकेल ओयार जावालले प्रतियोगिताभर 58 पटक विपक्षीबाट बल खोज्दै सबैभन्दा धेरै टर्न ओभर गराएका छन्। डानी ओल्मोले भने सबैभन्दा धेरै 305 डिफेन्सिभ प्रेसर दिएका खेलाड़ी बनेका छन्। फाइनलको जीतसँगै स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा लगातार 38 खेल अपराजित रहने नयाँ विश्व कीर्तिमान बनाएको छ। स्पेनले यसअघि इटलीको नाममा रहेको 37 खेलको कीर्तिमान तोडेको हो। स्पेनका 19 वर्षीय लामिन यमालले प्रतियोगिताभर 35 सफल ड्रिब्लिङ गर्दै सबैभन्दा धेरै सफल टेक अन गर्ने खेलाड़ी बनेका छन्। 19 वर्ष 6 महिना 6 दिनका यमाल विश्वकप जित्ने संयुक्त रूपमा चौथो सबैभन्दा कान्छा खेलाड़ी पनि बनेका छन्। स्पेनले प्रतियोगिताभर 14 गोल गर्यो। यो विश्वकपमा स्पेनले गरेको अहिलेसम्मकै सर्वाधिक गोल हो। स्पेनले उद्घाटन खेल बराबरी खेलेपछि लगातार 7 खेल जित्दै विश्वकप उचाल्यो। यसैगरी स्पेनका गोलरक्षक उनाई सिमोनले 8 खेल मध्ये 7 खेलमा क्लीन सीट राख्दै विश्वकप इतिहासका नयाँ कीर्तिमान बनाएका छन्। यसअघि एक संस्करणमा सबैभन्दा धेरै 5 क्लीन सीटको कीर्तिमान थियो। उनले लगातार 650 मिनट
गोल नखाई इटलीको वाल्टर जोनगाको 517 मिनटको कीर्तिमान तोडेका हुन्। स्पेनले प्रतियोगिताभर केवल एक गोल मात्र खायो। विश्वकप जित्ने कुनै पनि टोलीले एकै संस्करणमा यति कम गोल खाएको यो पहिलो पटक हो। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री कार्यालयले उल्टाए 24 घण्टा नबित्दै मुख्य सचिवको निर्णय। विपदको पूर्व सूचना अब जोखिमयुक्त क्षेत्रका सबैलाई एकै पटक। बजेट कार्यान्वयन मार्गदर्शन विनियोजित बजेट बहागुन सम्म खर्च गर्नुपर्ने। शिक्षा प्रणाली सुधारको मागले दिल्लीको सड़कदेखि संसदसम्म हंगामा। र आईसीसी क्रिकेट विश्वकप लीग टू नेपालले आज नामिबियासँग भिड्दै विश्व विजेता स्पेनको 11 रोचक तथ्याङ्क। साझा खबर अहिलेलाई यति नै। अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साय सिंह तामाङलाई धन्यवाद दिँदै म नेमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 5 गते मंगलबार, जुलाई 21 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सरकारले बढ़ी भएका कर्मचारीहरूलाई तीनै तहको आवश्यक ठाउँमा पठाउने, सर्वेक्षण पछि भने लोकसेवा मार्फत जनशक्ति माग गरिने, पूँजी बजार सम्बन्धी समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
1: आन्तरिक विवादका बीच कांग्रेस संस्थापन र असन्तुष्ट पक्ष एकअर्कालाई गलाउने रणनीतिमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा समुदायलाई अग्राधिकार दिन माग, बजेट कार्यान्वयनमा लाग्न सचिवलाई अर्थमन्त्रीको निर्देशन।
0: जुलाई महिनामा देशभर औसत भन्दा कम पानी पर्यो, बुधबार भोलिदेखि क्रमशः वर्षा घट्दै जाने, नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरणका लागि नयाँ परियोजना शुरू।
1: युक्रेनमा व्यापारिक जहाजमाथि आक्रमण, चारजना भारतीय नागरिकको मृत्यु। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उच्च बिन्दुमा। कंगोमा इबोला संक्रमणले 930 ज्यान लियो।
0: र राष्ट्रिय गल्फ टोलीका राहुल विश्वकर्मा अनि तेन्जिङ छिरिङले थाइल्याण्डमा प्रशिक्षण लिँदै सातौं ईटीटी टेबल टेनिस प्रतियोगिताका पदक विजेता थाइल्याण्ड भ्रमणमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, सरकारले बढ़ी भएका कर्मचारीहरूलाई आवश्यक पर्ने ठाउँमा पठाउने र तत्काल लोकसेवा मार्फत कर्मचारी माग नगर्ने रणनीति बारेको प्रसंग।
1: दरबन्दी कटौतीपछि बढ़ी भएका कर्मचारीलाई आवश्यक अनुसार संघीय, प्रदेश र स्थानीय तहमा पठाउने निर्णय भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा हिजो बसेको सचिवहरूको बैठकले विभिन्न 22 निर्णयहरू गरेको हो। बालिन शाह प्रधानमन्त्री नियुक्त भए ता पहिलो पटक सचिवहरूको बैठक बसेको छ। बैठकले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीको मिलान गर्ने र बढ़ी हुनेमा रहने कर्मचारीलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो। सचिवहरूले मालपोत र नापिका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय समेत गरेका छन्। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले नयाँ थायी पदपूर्तिका लागि यस वर्ष लोकसेवा आयोगमा माग नगर्ने भनी सचिव बैठकबाट भएको निर्णयबारे थप स्पष्ट पारेको छ। कुनै पदपूर्ति आवश्यक भएको, फाजिलका कर्मचारी व्यवस्थापन भइसकेपछि पद रिक्त भएको वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने अवस्था भएको खण्डमा त्यस्ता पदमा थायी पदपूर्तिका लागि नियमित रूपमा लोकसेवा आयोगमा माग गरिने सहसचिव एवं प्रवक्ता हेमराज अरियालले निकालेको विज्ञप्तिमा उल्लेख छ। सरकारले साबिकका 22 मन्त्रालयको संख्या घटाएर 18 कायम रहेको र गरेको र सुक बमोजिम गाभिएका तथा नवगठित मन्त्रालय र मातहतका निकायहरूको संगठन संरचना र कर्मचारी दरबन्दी व्यवस्थापनका लागि सर्वेक्षणको प्रक्रिया शुरू भएको जानकारी दिइएको छ। उक्त सर्वेक्षण कार्य सम्पन्न भएपछि विभिन्न पदहरूको पद दरबन्दी हालको भन्दा घट्न सक्ने भएकाले केही कर्मचारी दरबन्दी कम बढ़ी भई फाजिलमा पर्न सक्ने देखिएको छ। यसरी फाजिलमा पर्ने कर्मचारीहरूको दरबन्दी मिलानलाई ध्यानमा राखी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने भनी मिति 2083 साउन 4 गतेको सचिव बैठकबाट निर्णय भएको सम्बन्धमा यदि कुनै पदमा पदपूर्ति गर्न आवश्यक भएको, फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन भइसकेपछि कुनै पद रिक्त भएको वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने व्यवस्था भएको खण्डमा त्यस्ता पदमा थायी पदपूर्तिका लागि नियमित रूपमा लोकसेवा आयोगमा माग गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ, विज्ञप्तिमा भनिएको छ।
0: यसैबीच सरकारले साबिकमा कायम रहेका सार्वजनिक विधाहरूको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। हप्तामा शनिबार र आइतबार दुई दिन विदा दिने व्यवस्था लागू भए पश्चात साबिकका अन्य विधाहरूको संख्या र औचित्यमाथि पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरिएको हो। गोविन्द बहादुर कार्की मुख्य सचिव भएपछि बसेको सचिवहरूको हिजोको बैठकले यस्तो निर्णय गरेको छ। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय सचिव बैठकले गरेको मुख्य सचिव कार्कीद्वारा बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ। बैठकले कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहने निर्णय पनि गरेको छ। गठित कार्यदललाई साबिकका सार्वजनिक विधाहरूको अध्ययन तथा पुनरावलोकन गरी प्रतिवेदन तयार गर्न 15 दिनको समयसीमा तोकिएको छ। कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा पेश गर्नुपर्ने निर्णय छ। हप्तामा दुई दिन विदा दिने व्यवस्थाले सेवा प्रवाह र सरकारी कार्य सम्पादनमा पारेको प्रभावलाई मध्यनजर गर्दै वर्षभरि दिइने अन्य विधाहरूलाई व्यवस्थित र परिमार्जन गर्न कार्यदल गठन गरिएको हो।
3: अर्थमन्त्री सोनिम वाग्लेले 70% पूँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिनुभएको छ। हिजो मन्त्रालयमा आयोजित आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयन आयोजना योजना सम्बन्धी सबै मन्त्रालयका सचिवहरू सम्मिलित बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। कार्यान्वयनमा आएको नयाँ बजेट 5 वर्षको सरकारको आर्थिक मार्गचित्र अन्तर्गतको पहिलो किस्ताको शुरूआत भएको भन्दै उहाँले विगतको पूँजीगत खर्चको निराशा र राजस्व संकलनको कमजोरी सच्याउन सचिवहरूलाई निर्देशन समेत दिनुभयो। तोकिएको पूँजीगत खर्च पनि गर्न नसक्ने र राजस्व पनि उठाउन नसक्ने विगतको जस्तो अवस्था अब भोग्न नपर्ने गरी काम गर्न उहाँको निर्देशन छ। बजेट कार्यान्वयनका लागि आवश्यक कानूनी र व्यावहारिक कठिनाई निर्धक्क रूपमा अर्थ मन्त्रालयलाई भन्न र योजनाबद्ध रूपमा काम अघि बढ़ाउन उहाँले सचिवहरूलाई आग्रह समेत गर्नुभएको छ। अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सहजीकरणका लागि गत आर्थिक वर्षदेखि गरिरहेको रकमान्तर तथा अबन्डा बजेटको विस्तृतीकरणको अधिकार सम्बन्धी मन्त्रालयलाई प्रत्यायोजन गरेको र त्यसको सदुपयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो।
0: पछिल्लो समयमा देखिएका बजेट खर्च सम्बन्धी समस्या समाधानका लागि सरकारवाला निकायले पटक पटक जोड़ दिँदै आएका छन् र त्यस अनुसारको सुधार भने हुन सकिरहेको छैन। अर्थमन्त्री लगायत अरू सरकारवाला निकायले पनि मातहतका निकायलाई चालू आर्थिक वर्षको बजेट खर्चमा सुधारका लागि अनुरोध गर्दै आएका छन् तर हरेक आर्थिक वर्षको अन्त्यमा ठूलो मात्रामा बजेट खन्याउने र विकास निर्माणका काममा सम्झौता गर्नुपर्ने अवस्था अझै हट्न सकेको छैन। यो समस्याको समाधानका लागि गर्न सकिने काम र भइरहेको अभ्यासका बारेमा सीआईएनसँग कुराकानी गर्दै अर्थविद दिलीराज खनालले भन्नुभयो,
4: खर्च गर्ने भन्नुहोस्। पहिलो कुरा त यो के हो भने महालेखाको हेर्यो भने तपाईँको 15-20 वर्षदेखि उहाँले समस्याहरू कोट्याउनुहुन्छ, यसरी गरोस् भन्ने सुझाव दिनुहुन्छ, त्यसको कार्यान्वयन भएन। यसभित्र चाहिँ संसदीय समितिहरू पनि जोडिन्छ, खास गरी लेखा समिति अलि स्ट्रङ भएर महालेखा परिषदले चाहिँ उठाएका कुराहरूलाई चाहिँ कार्यान्वयन गर्नेतिर चाहिँ ठोस रूपमा पहल भएको भए पनि धेरै कुरा चाहिँ समस्या समाधान हुन्थ्यो। र अर्को तेस्रो पक्ष के हो भन्नुहुन्छ भने यहाँ त कस्तो भयो भने त्यसरी मैले बेला बेलामा यो बजेट सिस्टमै भएन भन्ने कारण के हो भने तपाईँले बजेट बनाउनुहुन्छ, 3 महिना संसदमा छलफल गर्नुहुन्छ, कमा फुल स्टप तपाईँले चेन्ज गर्नुहुन्न, अनि बजेट कार्यान्वयनमा गइसकेपछि मध्यावधि दिनमा गएर पहिले त महत्वाकांक्षी बजेट बनाउनु होइन बाहिर सुनाउनुलाई मान्छेहरूलाई, अनि त्यसपछि मध्यावधिमा गएर अथवा अर्धवार्षिक समीक्षा गर्दाखेरि तपाईँले चाहिँ अर्थ मन्त्रालयको केबिनमा बसेर होइन एउटा लोकतान्त्रिक विधि र प्रक्रियाबाट पास गरेको बजेटलाई अर्थ मन्त्रालयको केबिनमा बसेर कसैलाई नसोधिकन कुनै एउटा लोकतान्त्रिक विधि पनि प्रक्रिया पनि चाहिँ पुरा नगरिकन तपाईँले चाहिँ मनपरी ढङ्गले चाहिँ बजेट अझ त्यसमा पनि पुँजीगत खर्च गर्नुहुन्छ, राजस्व लक्ष्य घटाउनुहुन्छ र गत वर्ष चाहिँ तपाईँको 40% भन्दा बढी पुँजीगत खर्चको लक्ष्य घटाउँछ। त्यसले पनि के भयो भन्नुहुन्छ भने एक प्रकारको बजेट सिस्टममै विकृति विसङ्गतिलाई तपाईँले संस्थागत गर्दै लिएर जानुभयो, अनि यसै पनि हामीले चाहिँ अर्थवार्षिक समीक्षा गर्दाखेरि राम्रोसँग कार्यान्वयन गर्न सकिएन भने यता पनि काट्न सकिन्छ उता पनि काट्न सकिन्छ भनेर भनिसकेपछि तपाईँलाई एउटा अनुशासनमा डिसिप्लिनमा बजेटरी अनुशासनमा बाँध्ने कुरो नै नहुने भयो। त्यसले गर्दाखेरि पनि यो अझ थप रूपमा अहिले अर्को समस्या सिर्जना गरेको छ। त्यसरी पहिलो कुरा त प्रणालीको रूपमा कानून अरू अरू परिपाटीमा चाहिँ सुधार गर्ने कुरा सँगै जानु पर्यो। सँगै जुन किसिमको अहिले चाहिँ अब सचेत स्तरको जुन किसिमको निर्णय भएको छ त्यसलाई चाहिँ अब आज निर्णय भयो भोलिदेखि त्यो कार्यान्वयन कुरालाई सुनिश्चित गरेर अगाडि गयो भने त्यही मात्रात्मक रूपमा चाहिँ सुधार होला भन्ने चाहिँ हामी अपेक्षा र आशा गरौँ।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरूसँगको हिजोको भेटमा प्रधानमन्त्री शाहले पुँजी बजारमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान गर्नुपर्ने बताएको बैठकमा सहभागीहरूले बताए।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा अभौतिक सांस्कृतिक सम्पदाका धरोहरलाई सम्मान गर्ने प्रस्ताव।
1: कला कुनै सिपको बारेमा ज्ञान छ, उहाँ अब दिन प्रतिदिन चाहिँ वृद्ध हुँदै जानु भएको छ र उहाँको कन्ट्रिब्युसन त्यो क्षेत्रमा अति अथवा ज्यादै महत्वपूर्ण रहेको छ। मास्टर आर्टिस्टलाई सजीव मानव सम्पदाको रूपमा रेकग्नाइज गर्ने राज्यले।
2: आन्तरिक विवादका बीच कांग्रेस संस्थापन र असन्तुष्ट पक्ष एक अर्कालाई गलाउने रणनीतिमा जुलाई महिनामा देशभर औसत भन्दा कम पानी पर्यो। भोलिदेखि क्रमशः वर्षा घट्दै जाने। नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरणका लागि नयाँ परियोजनाको शुरूआत लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
6: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
9: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
10: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
0: कार्यक्रम साझा आवाज,
9: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
11: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
12: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
9: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
10: पसिनाको सम्मान, समानताको अभियान।

कार्यक्रम साझा आउटले पार्टीका संस्थापक नेता बीपी कोइरालाको प्रतिष्ठान भवनमा विशेष विचार गोष्ठी आयोजना गरेको छ। कार्यक्रम तयारी समितिका संयोजक

0: जीवनशैली र सामाजिक अभ्यास जस्ता अभौतिक सांस्कृतिक सम्पदाहरूले सभ्यता इतिहास र सामुदायिक जीवनलाई पुस्तौंदेखि निरन्तर दिँदै आएको छ। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ़ने प्रयास गर्ने नै छौ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। हामी यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ।
1: कार्यक्रममा अभौतिक सांस्कृतिक सम्पदा विज्ञ वेद यसलाई फेरि सुन्नुहोला। कार्यक्रममा अभौतिक सांस्कृतिक सम्पदाविद सोम धिमालले विधेयकको प्रस्तावनामा संविधान अनुसार संरक्षण सम्बन्धी प्रावधान राखिनु तथा केही परिभाषा र नामको विकल्प प्रस्तुत गरिनु सकारात्मक पक्ष भएको टिप्पणी गर्नुभयो।
2: अहिलेसम्म युनेस्कोमा कुनै एउटा पनि विधामा एउटा पनि तत्वलाई दर्ता सूचीकरण गर्न सकेका छैनौं। यसलाई चाहिँ सुधार्नु पर्छ होला। भर्खरै अब एउटा चाहिँ सूचीकरणको लागि अगाडि बढेको छ। आशा गरौं सकारात्मक रिजल्ट आउनेछ। अर्को चाहिँ समुदायसम्म सशक्तिकरण जनचेतना व्यापक अभियानमा चाहिँ हामी पछाडि छौं। अझैसम्म यो माथिकुना काप्चा गाउँपालिका नगरपालिकामा पुग्न सकेको छैन। केन्द्र र केही क्षेत्र यो प्रदेश स्तरीय मात्रै हुन सकेको छ।
1: कार्यक्रममा विज्ञ र सरोकारवाला निकायहरूले यस क्रममा समुदायको अग्राधिकार, युनेस्को सूचीकरण सम्बन्धी प्रावधान, बौद्धिक सम्पत्ति, लाभांश वितरण लगायतका विषयलाई समेटेर स्पष्ट रूपमा कानून बनाउन पनि माग गरेका छन्।
3: चालू मनसूनको जुलाई अवधिमा देशभर औसत भन्दा निकै पानी कम परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाई महिनामा हालसम्म औसत वर्षाको 54.5% मात्रै वर्षा भएको हो। विभागका अनुसार औसतमा 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म 304.3 मिलिमिटर मात्रै वर्षा भएको छ। यद्यपि पछिल्लो 24 घण्टामा देशभरमा 414 वर्षा मापन केन्द्र मध्ये 372 केन्द्र करिब 89.9% वर्षा भएको छ। यस अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा बढ़ी वर्षा कपिलवस्तुको पत्थरकोटमा भएको छ, जहाँ 24 घण्टामा 176 मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। यसैबीच आज देशका विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना छ। विभागका मौसमविद सरोज पुरासैनीका अनुसार आज पानी पर्ने र भोलि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना रहेको बताउनुभयो। मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको समेत उहाँले सीआईएनसँग बताउनुभयो।
4: देशको पहाड़ी भूभागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मध्य प्रदेशको थोरै स्थानमा चाहिँ भोलिको लागि मध्यमसम्मको वर्षाको सम्भावना छ भने भारी वर्षाको कुरा गर्नुपर्दा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। वर्षाको गतिविधिहरू चाहिँ आगामी तीनै दिनको लागि चाहिँ यो देशको पहाड़ी भूभाग केन्द्रित भएर धेरै स्थानहरूमा, तराई र हिमाली भूभागहरूका चाहिँ केही स्थानहरूमा वर्षा छ।
1: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजनाको हिजो एउटा भव्य कार्यक्रमका बीच शुरूआत गरिएको छ। कार्यक्रमका बीच परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा परियोजना शुरू गरिएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले सरकारले जलवायु स्मार्ट प्रविधि मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण र रूपान्तरण गर्ने लक्ष्य लिएको पनि उल्लेख गर्नुभयो।
5: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत प्रदान गरेको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलनप्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु। कृषि खाद्य प्रणालीको समग्र रूपान्तरणको यात्रामा एफएओको सधैं एक भरपर्दो र मार्गनिर्देशक साझेदारको रूपमा स्थापित रहेको छ।

0: यसैबीच नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन रहेको उल्लेख गर्दै ललितपुरको खोकनामा चिनिया तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमले नेपालको कृषि उत्पादकत्व बढ़ाउन भूमिका खेलेको पनि उहाँले स्मरण गर्नुभयो।
1: साझा खबरमा अब विदेशका खबर। भारतीय विदेश मन्त्रालयले युक्रेनको ओडेसाबाट प्रस्थान गर्ने क्रममा एमभी गोल्डेन लियो नामक व्यापारिक जहाजमाथि आक्रमण भएको जनाएको छ। घटनामा चारजना भारतीय नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बताएका छन्। युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गर्ने क्रममा जहाजमाथि हमला भएको हो। उक्त घटनामा अर्का एक भारतीय नागरिक गम्भीर घाइते भएका छन्। भारत सरकारले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आक्रमणको कड़ा निन्दा गरेको छ। यद्यपि विज्ञप्तिमा उक्त हमला कसले गरेको हो भन्ने बारेमा भने स्पष्ट पारिएको छैन। विदेश मन्त्रालयका अनुसार घटनाका बेला जहाजमा चालक दलका कुल 17 सदस्य सवार थिए, जसमा 5 जना भारतीय नागरिक रहेका थिए। अमेरिका र इरान बीच बढ़दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यताकै फेरि उच्च बिन्दुमा पुगेको छ। यसैबीच मध्यपूर्व युद्धको सम्भावित प्रस्तावको प्रभावको मूल्यांकन गरिएका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा पनि मिश्रित कारोबार भएको छ। गत सातादेखि अमेरिका र इरान बीचको सैन्य टकराव चकिएसँगै विश्वको समुद्री तेल आपूर्तिको करिब 5 भागको ओसार पसार हुने हर्मुज जलमार्गमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र कंगोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभर 2344 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 37 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। भाइरस संक्रमणका कारण कम्तीमा 36 जना स्वास्थ्य कर्मीको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ।
0: साझा खबरमा अब खेल खबर। राष्ट्रिय गल्फ टोलीका खेलाड़ी राहुल विश्वकर्मा र तेन्जिङ छिरिङ प्रशिक्षणका लागि थाइल्याण्ड पुग्नु भएको छ। एसियाकै प्रतिष्ठित एएसए गल्फ एकाडेमीमा मुख्य प्रशिक्षक क्रिश आशा वापी मोनपोनको प्रशिक्षणमा अभ्यास हुनेछ। यो प्रशिक्षण 20 एसियाली खेलकुदको तयारीको महत्वपूर्ण हिस्सा मानिएको छ। राष्ट्रिय खेलकुद परिषद राकेपका उपाध्यक्ष विशाल श्रेष्ठले दुवै खेलाड़ीलाई विदाई गर्दै प्रशिक्षणको अवसरको भरपूर सदुपयोग गर्न पनि आग्रह गर्नुभयो। नेपाल गल्फ संघ एनजीएको पहलमा भएको राहुलको प्रशिक्षण कार्यक्रम राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटी एनओसीको आर्थिक सहयोग प्रदान गरिने पनि उल्लेख गरिएको छ। र 7 एटीटी टेबल टेनिस प्रतियोगिता तथा 42 राष्ट्रिय टेबल टेनिस प्रतियोगिताका पदक विजेता खेलाड़ी थाइल्याण्ड पुगेका छन्। इन्टरटेनमेन्ट टेबल टेनिस एटीटी समूहको आयोजनामा भएको एटीटी टेबल टेनिसको टीम इभेन्टमा स्वर्ण विजेता महेश श्रेष्ठ, दीक्षा दाहाल र रनोज थाकू तथा 42 राष्ट्रिय टेबल टेनिसका रजत विजेता एलेक्स महर्जन थाइल्याण्ड जानुभएको हो। एटीटीले एटीटी टेबल टेनिस स्वर्ण विजेता टोलीका सदस्य र 42 राष्ट्रिय टेबल टेनिसका स्वर्ण र रजत विजेतालाई 5 दिने बैंकक भ्रमणको प्याकेज प्रदानको घोषणा गरेको थियो।
1: अबौद्धिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा गरिएको व्यवस्था र सुधारको आवश्यकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 कामन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्क्रिन लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब सांस्कृतिक सम्पदा र संरक्षणका लागि कानूनको आवश्यकताको कुरा। अबौद्धिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ भने सामुदायिक रेडियो प्रसारक संघ अकोराबले पनि सरकारवाला बीच अन्तर्क्रिया गरेको छ। विधेयकको आवश्यकता र गरिएको प्रस्तावका बारेमा अभौतिक सांस्कृतिक सम्पदाका विज्ञ भीम नेपालसँग हामीले कुराकानी गरेका छौं।
4: सांस्कृतिक सम्पदा मूलत दुई प्रकारका हुन्छन्। मूर्त रूप धारण गरेको सोलिड सांस्कृतिक सम्पदा जसलाई देखिन र सुन्न सकिन्छ,
5: देखिन सकिन्छ, जसको आकार प्रकार नाप्न सकिन्छ, त्यस्ता खालका एक प्रकारका सांस्कृतिक सम्पदाहरू भए भने अर्को चाहिँ महसुस गर्न सकिने तर त्यसको निश्चित आकार प्रकार सेपहरू नापजाँच गर्न नसकिने हो त्यस्ता खालका सांस्कृतिक सम्पदालाई कतिपयले मूर्त र अमूर्त भनेर छुट्याउँछन् भने कतिपयमा भौतिक र अभौतिक भनेर छुट्याउने चलन छ र यहाँ चाहिँ अभौतिकको रूपमा आएको छ। कतिपय यो अमूर्त सांस्कृतिक सम्पदा के अरे मूर्त सांस्कृतिक सम्पदा अमूर्त सांस्कृतिक सम्पदाको आध्यात्मिक र धार्मिक पृष्ठभूमिमा सिर्जना हुने हुन्छन् त्यो अमूर्त संस्कृतिहरू। दुईटै संस्कृतिको महत्वपूर्ण त्यस मध्येमा अहिले हामीले छलफल गरिरहेको अभौतिक अथवा अमूर्त संस्कृतिको सन्दर्भमा जुन यो अहिले प्रस्तावित विधेयक आएको छ,
4: उदाहरणको लागि हामीले अभौतिक यो सांस्कृतिक सम्पदा भनेको चाहिँ जस्तो उदाहरणको लागि यो चाहिँ यसलाई पनि हामीले
5: अभौतिक सांस्कृतिक जात्रा पर्व रीति रिवाज हाम्रो त्यो परम्परागतको चाहिँ नि सिपहरू अनि हाम्रो चाहिँ नि फोक कल्चर लोक संस्कृतिहरू अनि हाम्रो चाहिँ नि मञ्चन कला भन्छ नि तपाईँ परम के अरे यो नृत्यसँग रिलेटेड नाटकसँग रिलेटेड यस्ता यी यावत वस्तुहरू चाहिँ यो अमूर्त सांस्कृतिक सम्पदाभित्र पर्छन्।
4: यसलाई व्यवस्थित गर्नको लागि कानून बनाउनु पर्ने कारण चाहिँ किन त यो
5: अमूर्त सांस्कृतिक सम्पदालाई कानूनी रूपमा व्यवस्थित गर्न एउटा चाहिँ भनौँ यसलाई कानूनी रूपमा परिभाषित गर्नु पनि एउटा जरुरी थियो नेपालको सन्दर्भमा। अनि अर्को कुरो चाहिँ यो के भन्छ जुन त्यो इन्भेन्टिभ विवरण सूचीको चाहिँ महत्वपूर्ण काम मानिन्छ हो त्यसलाई एउटा लिगलाइज कानूनी रूपमा गर्नका लागि पनि यो विधेयक आएको देखिन्छ।
4: भनेको सूची बनाएर यतिवटा हाम्रा छन् भनेर त्यो भन्ने गणना गर्ने एउटा औपचारिक
5: गणना मात्रै भएन डिटेल इन्भेन्ट्री डिटेल त्यो अभिलेखीकरण आदि जस्ता कुराहरू पनि छन्। कानूनै नहुँदाखेरि यी हुँदै नहुने चाहिँ होइन नै फेरि
4: अहिलेसम्म के भएको थियो त्यस बारेमा
5: यस बारेमा जस्तो चाहिँ विभिन्न निकायहरू योसँग सम्बन्धित काम गरेका निकायहरूले इन्भेन्ट्री विवरण सूची बनाएका छन् अभिलेखीकरण बनाएका छन् कतिपयमा यङ जेनेरेसनहरूलाई हामी भन्छौँ नि यो उत्तराधिकारी प्रशिक्षण दिने कामहरू गरेका छन्। अहिले कतिपय ठाउँमा देख्नुभयो भने यङ जेनेरेसनहरूले आफ्नो बाबुबाजेको कल्चरहरू चाहिँ पर्फर्म गरेको प्र्याक्टिस गरेको देख्न सक्नुहुन्छ।
0: भीम नेपालसँग गरिएको कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: सरकारले बढ़ी भएका कर्मचारीहरूलाई तीनै तहको आवश्यक ठाउँमा पठाउने सर्वेक्षणपछि भने लोकसेवा मार्फत जनशक्ति माग गरिने पूँजी बजार सम्बन्धी समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता।

0: उच्च बिन्दुमा मूल्य, कंगोमा इबोला संक्रमणले 930 जनाको मृत्यु।
1: र राष्ट्रिय गल्फ टोलीका राहुल विश्वकर्मा र तेन्जिङ छिरिङले थाइल्याण्डमा प्रशिक्षण लिँदै सातौं ईटीटी टेबल टेनिस प्रतियोगिताका पदक विजेता थाइल्याण्ड भ्रमणमा।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले बनाउनु भएको चसक्क शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, नयाँ आर्थिक वर्षको शुरूआत भएको छ, आर्थिक वर्षको शुरूआतसँगै विभिन्न करहरू लगाएको छ सरकारले, र तर पनि त्यसलाई नागरिकले जसोतसो बोक्न बाध्य भएकोतर्फ यहाँ संकेत गर्न खोजिएको छ। एउटा खुल्ला मैदान क्षेत्र छ, मैदान क्षेत्रमा एकजना निकै दुब्ला पातला जस्ता देखिने व्यक्ति छन् र कुप्रुक्क परेर हिँड्न खोजिराखेका छन्। उनको पिठ्यूमा तीनवटा ठूला ठूला बोरा राखिएको छ र ती बोरामा एउटामा शिक्षा कर, अर्कोमा विद्युत कर, स्वास्थ्य र मृत्यु कर अर्को बोरामा लेखिएको छ। जसो तसो उनी हिँड्न कोसिस गरिराखेका छन्। तल यस्तो लेखिएको छ, हामी ढुक्क छौं, ढुक्क।
1: हस्तो प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। आजको अध्ययनमा पनि हामी केही विशेष कुराहरू चाहिँ सिक्न जाँदैछौ जस्तो मलाई लाग्छ र आजको अध्ययनमा चाहिँ हामी कुन चाहिँ विषयमा रहेर चाहिँ यो अध्ययनलाई अगाडि बढाउनेछौ
2: भाइ? आज हामी दाउदको जीवनबाट आएका गहिरा आत्मिकी अनुभूतिहरूलाई बुझ्नेछौ। उनले जीवनका क्षणभंगुरता, पीड़ा, बिरामी र मानिसको विश्वासघात बीच पनि परमेश्वरमाथिको भरोसा कसरी राखे भन्ने कुरालाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
1: दाई, दाउद त राजा थिए तर उहाँ पनि यति दुखी र पीड़ित हुनुहुन्थ्यो।
2: हो त भाइ, यहीबाट हामी ठूलो सत्य सिक्नेछौ। परमेश्वरको उपस्थिति बिना हामी केही पनि होइनौ। चाहे हामी राजा हौ, धनी हौ वा कमजोर, उहाँ बिना हाम्रो जीवन अधुरो हुन्छ।
1: त्यसो भए हाम्रो जीवनको मूल्य कहाँ छ त दाई?
2: भाइ, हाम्रो जीवनको मूल्य र उत्तर हामीले केवल येशु ख्रिष्टमा मात्र पाउँछौ। त्यसैले हामीले उहाँतर्फ पुकार्नुपर्छ। उहाँ नै जीवनको साँचो आधार हुनुहुन्छ।
1: अनि दाई, दाउदले किन यति धेरै प्रार्थना र विलाप गरेका होलान्?
2: भाइ, किनभने उनले बुझ्थे जीवन क्षणभंगुर छ, मानिसको जीवन छाया जस्तै हो। तर दाउदको एउटा इच्छा थियो, उनी राम्रो उदाहरण बन्न चाहन्थे। उनले आफ्नो जीवन मार्फत परमेश्वरको सत्यतालाई देखाउन चाहन्थे।
1: यो त साँच्चै नै प्रेरणादायी कुरा हो दाई।
2: हो त भाइ। अनि अर्को महत्वपूर्ण कुरा हामीले बुझ्नुपर्छ कि मृत्यु जीवनको अन्त्य होइन। परमेश्वरमा विश्वास गर्नेहरूको लागि यो अन्त्य होइन, बरू अनन्त जीवनको शुरूआत हो। र सबैभन्दा ठूलो कुरा, येशूले हाम्रो लागि सबै कुरा गरिसक्नुभयो। अब हामीले केही थप गर्नु पर्दैन, केवल उहाँमा विश्वास र समर्पण गर्नुपर्छ।
1: साँच्चै नै दाई, यी सबै कुराहरू सुन्दै गर्दाखेरि मलाई लाग्छ आजको अध्ययन त धेरै नै गहिरो छ।
2: हो त भाइ। र अब हामी सुन्नेछौ कि दाउदले कसरी आफ्नो कमजोरी, पीड़ा र आशा परमेश्वरमा राखे। त्यसैले यी सबै कुराहरू जान्नको लागि आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: आउनुहोस् छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई

आरम्भ गरौं। प्यार प्रभु, हामी तपाईँको चरणमा फेरि बडो दीनता र नम्रताको साथ आउँदछौं। प्रभु, आज पनि हामी हरेकलाई आफ्नो वचनद्वारा आशिष दिनुहोस्, बुझ्ने मन, सम्झने शक्ति हरेकलाई दिनुहोस्। यदि कोही प्रिय श्रोताहरू बिमारमा छन् भने, निराशमा छन् भने, दुःखमा छन् भने, आफ्नो अनुग्रह तिनीहरूमाथि फैलाइदिनुहोस्। यदि बिरामीमा छन् भने चंगाई गर्नुहोस्, यदि अशान्तिमा छन् भने आफ्नो शान्ति दिनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 39, 40 र 41 अध्यायबाट देख्न गइरहेका छौ। त सबभन्दा पहिले हामी देख्नेछौ दाम क्रियाको भजन। यो भजनले हामी कहाँ मानवताको कमजोरपन, व्यर्थताको निर्बलताको प्रकट गर्दछ। यसले हाम्रो सामने मानव अस्तित्वको व्यर्थताको प्रस्तुत गर्दछ, अनिश्चयताको प्रस्तुत गर्दछ। मेरो मित्र, परमेश्वरसँगको सम्बन्ध भन्दा बाहेक यो जीवन वास्तवमा अर्थहीन छ। अर्को शब्दमा, परमेश्वरको पुत्र येशु बेगर यो केही पनि होइन। एउटा गीत छ, येशु यो जीवन के हो र तपाई बिना। आउनुहोस् भजन संग्रह 39 अध्याय 1 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, मैले भनेथे म आफ्नो चालचलनमा होशियार हुन्छु र मेरो जिब्रोद्वारा मैले पाप गर्न नपरोस्। जबसम्म दुष्ट मेरो सामने रहन्छ, तबसम्म महालाई लाएर म आफ्नो मुख बन्द गरिराख्नेछु। यो भजन त्यस विषयसँग सम्बन्ध राख्छ जुन संसारका मानिससँग बात गर्दैन, किनभने उसले यसको त्यति धेरै बुझ्न सक्दैन। त्यसकारण म आफ्नो मुखमा महल लगाउनेछु। 2 पदमा भनिएको छ, मौन धारण गरेर म लाटो भने भलाइको निम्ति पनि चुपचाप रहे र मेरो शोक हुँडलियो। तर दाउदले केही कुरा भन्न चाहे र अन्त्यमा उसले परमेश्वरको सामने आफ्नो हृदय खुल्दछन्। 3 पदमा भन्छन्, मेरो हृदय भित्रभित्र चलिएको थियो, विचार गर्दा गर्दै आगो दन्किहाल्यो, तब मैले जिब्रो फटकारेर भने। अहिले उसले परमप्रभु कहाँ आफ्नो मुख खोल्छन्। भन्छन् 4 पदमा, हे परमप्रभु, मलाई मेरो अन्तको र मेरो आयुको दिन कति छ सो पनि जान्ने ज्ञान दिनुहोस्, म कस्तो निफर छु सो मलाई थाहा होस्। दाउदले मानिसको दुर्बलताको जान्दछन् र सोध्दछन्, जीवनको उद्देश्य के हो, त्यो कुन कुरो हो जुनले अस्तित्वको अर्थ दिन्छ। यो आज धेरै जवान मानिसहरूद्वारा सोधिने प्रश्न हो र तिनीहरू यो प्रश्न जोरको आवाजसँग सोधिरहेका छन्। ख्रिस्टियन परिवारबाट आउनेहरू पनि जीवनको अर्थ के हो, त्यो नै दाउदको पनि प्रश्न थियो। ख्रिस्टियनहरू पनि त्यस्तो तरिकामा जिउन सक्छन् कि त्यहाँ जीवनको कुनै अर्थै छैन। यदि तपाईँ ख्रिस्टियन आमा बुबा हुनुहुन्छ भने के तपाईँले आफ्नो जीवन त्यस तरिकामा जिइरहनु भएको छ जुनले तपाईँका बच्चाहरूलाई ख्रिस्टमा फर्काइरहेको छ? या ख्रिस्टतिर त के ख्रिस्टियनहरूको नाउँ सुन्दै आफ्नो मुख फर्काउने बच्चा बनाइरहनु भएको छ, आफ्नो ख्रिस्टियन आदर्श रहित जीवन देखाउनु भएर? आज धेरै ख्रिस्टियनहरूका छोरा छोरीहरू बच्चाहरू आफ्नो घरलाई छोडेर लावारिस खराब जीवन जिइरहेका छन्, किनभने तिनीहरूको सामने घटिया उदाहरणहरू राखिएको कारण। मित्र, तिनीहरूमध्ये धेरैजना असल परिवारबाट आएका छन्। कमसेकम बाह्य देखावटी रूपमा तिनीहरू असल थिए, तर ती जवान बच्चाहरूले आफ्ना आमा बुबाका जीवनमा हेरे र भने तिनीहरूसँग कुनै अर्थ छैन। ओह, यो भजन समकालीन पीढ़ीहरूको निम्ति प्रासंगिक छ। दाउले प्रार्थना गरे, हे प्रभु, मलाई मेरो अन्तको र मेरो आयुको दिन कति छ सो जान्ने ज्ञान दिनुहोस्, मतलब मलाई जीवनको अर्थ
र उद्देश्यको जान्ने दिनुहोस्, थाहा पाउने ज्ञान दिनुहोस्। अनि पाँच पदमा भन्छन्, हेर्नुहोस् तपाईँले मेरो दिन मुठीभरिको तोल्याउनु भएको छ र मेरो आयु तपाईँकै सामने केही पनि छैन। साँच्चै नै हरेक मानिस त्यसको सबैभन्दा असल अवस्थामा पनि बिल्कुलै व्यर्थको हुन्छ। यो पद सेला शब्दसँग अन्त हुन्छ, मतलब ठेर, हेर र सुन, यसको बारेमा सोच। अनि छ पदमा भनिएको छ, साँच्चै नै हरेक मानिस छाया जस्तै हिँडुल गर्छ, साँच्चै नै तिनीहरू व्यर्थमा बैचन हुन्छन्। त्यसले धन सम्पत्ति थुपार्छ तर ती बटुल्ने को हुन्छ सो जान्दैन। अमित्र, यहाँ हामी मानव व्यर्थताको दुर्बलताको असल तस्विर देख्छौ, या मानव अनिश्चयताको असल तस्विर देख्छौ। अनि सात पदमा भनिएको छ, औ हे परमप्रभु, म के को निम्ति बाटो हेर्छु, मेरो आशा त तपाईँमा नै छ। दाउद परमेश्वर कहाँ फर्के, मेरो आशा त तपाईँमै छ। मेरो मित्र, यदि तपाईँ परमेश्वर कहाँ फर्कनुहुन्छ भने तपाईँले जीवनको अर्थ पाउनुहुनेछ। आठ पदमा भनिएको छ, मेरा सबै अपराधहरूबाट मलाई छुटाउनुहोस्, मलाई मूर्खहरूको ठट्टा नतुल्याउनुहोस्। दाउद असल उदाहरण बन्न चाहन्थे। नौ पदमा भन्छन्, म लाटो भए मैले आफ्नो मुख उघारिन, किनभने तपाईँले त्यसो गर्नुभयो। उसले आफ्नो विचारहरूको भेट कहाँ प्रकट गर्न व्यक्त गर्न चाहेनन्, किनभने तिनीहरू निराशवादी छन्। अनि दस पदमा भन्छन्, तपाईँको प्रहार मबाट दूर गराउनुहोस्, तपाईँको हातको चटकनले म भस्म भएको छु। उसले आफ्नो विचारहरूको भेट कहाँ प्रकट गर्न र व्यक्त गर्न चाहेनन्, किनभने तिनीहरू निराशवादी छन्। उसले आफ्नो जीवनमा परमेश्वरको अनुशासनको यहाँ महसुस गरिरहेका थिए अनि त्यो उद्देश्यको लागि थियो। ओ मेरो मित्र, हामीले जीवनको उचित दृष्टिकोणको पाउन कति आवश्यक छ। चिहान नै यसको अन्तिम लक्ष्य होइन, मृत्यु नै जीवनको अन्त होइन। माटोबाट तिमीहरू आयौ, माटोमै मिल्नेछौ, यो आत्माको बारेमा बोलिएको होइन। मानिसको आत्मा अमर छ, कहिले मर्दैन। मानिस लामो यात्रामा निरन्तर गइरहेको छ, अनन्त काल आगे छ। ओ कस्तो प्रत्याशा त्यहाँ छ। अनि बाह्र पदमा भनिएको छ, हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, मेरो पुकारामा कान लगाउनुहोस्, मेरो आँसुप्रति मौन नहुनुहोस्, किनकि मेरा सबै पुर्खाहरू भएझै तपाईँको सामने म एक परदेशी र प्रवासी मात्र हौं। तपाईँ र म पनि यहाँ खाली परदेशी र प्रवासी मात्र हौं। हामी अनन्त कालतिरको सियोन देशतिरको यात्रामा छौं र हामी त्यस शहरको खोजीमा छौं जसको निर्माण गर्ने र बनाउने परमेश्वर स्वयं नै हुनुहुन्छ। ओ त्यो आशा आज हामीसँग हुने कुरा कति अद्भुत छ। भजनकार भन्छन्, मेरो आशा त तपाईँमा नै छ। आज हामी कतिजनाको आशा उहाँमा नै छ। अनि तेह्र पदमा भनिएको छ, ओहो म अब गइहाल्नु र फेरि कहिले हुँदै नहुनु भन्दा अगाडि नै मबाट तपाईँको आँखा उतातिर फर्काउनुहोस् र मेरो मुख उज्यालो हुनेछ। यसको मतलब मलाई त्यस्तो जीवन जिउन योग्य बनाउनुहोस् जुनले मानिसहरूलाई अनन्तकालको सोच्न लगाउनेछ। मलाई त्यस्तो जीवन जिउन योग्य बनाउनुहोस् जुनले मानिसहरूलाई तपाईँबाट टाढा भौतारी जाने होइन तर तिनीहरू तपाईँ कहाँ खिचिन सकुन्। आज हामी धेरैको गवाहीहरू सुन्ने गर्छौं, तर प्रश्न उठ्छ के तिनीहरूको जीवनयापनद्वारा मानिसहरू प्रभु कहाँ खिचिरहेका छन् वा तिनीहरू परमेश्वरबाट दुर्भौतारी गइरहेका छन्। मलाई यो कुरामा निश्चय छ कि हाम्रा जीवनले निश्चय नै यो दुई मध्ये एउटा चाहिँ गरिरहेको छ। त्यसपछि भजन चालिस अध्यायतिर पनि बढ़िहालौं। यो चाहिँ मसीको बारेको भजन हो जुनले ख्रिष्टको कुशीकरणको अगमबाड़ी गरिरहेको छ। हा मित्र, यो भजन चालिस र एकचालिस अध्यायले भजनहरूको उत्पत्ति खण्डको अन्त गर्दछ। तिनीहरूलाई मसीका बारेको भजन यानि मेसाइनिक साम्स भनिन्छ, किनभने तिनीहरू नयाँ नियममा धेरै पल्ट उद्धृत गरिएका छन् जुनले तिनीहरूलाई विशेष महत्वपूर्ण बनायो। भजन संग्रह चालिस अध्याय एक पदमा भनिएको छ, मैले धीरजसाथ परमप्रभुको बाटो हेरे र उहाँले मतिर झुकेर मेरो पुकारा सुन्नुभयो।
मित्र, भजन 39 अध्यायलाई पछ्याउने यो उचित भजन हो। यी सबै भजनहरू एक साथमा जान्छन्। त्यसको मतलब तपाईँले निरन्तरताको नोट गर्नुहुनेछ। त्यहाँ कोही कोही छन् जसले विचार गर्दछन् कि यो भजनहरूले अफसलोमबाट भागी हिँड्दा दाउदको अनुभवहरूको व्यक्त गर्दछन्, अनि यो सही पोइन्ट हो। तर यो भजन बार बार हिब्रूमा अति नै महत्वपूर्ण तरिकामा उद्धृत गरिएको छ। यो वास्तवमा मसी बारेको मेसाइनिक साम हो। यसले प्रकट गर्दछ कि ख्रिष्टको मृत्यु कति पनि हार थिएन, यो महान विजय थियो। जब उहाँले यो भन्नुहुन्छ, एक पदमा, मैले धीरज साथ परमप्रभुको बाटो हेरे र उहाँले मतिर झुकेर मेरो पुकारा सुन्नुभयो। उहाँले क्रुसबाटको आफ्नो पुकारको संकेत गरिरहनु भएको थियो। अनि दुई पदमा भनिएको छ, उहाँले मलाई सत्यनाशको खाडल र दलदले हिलोबाट तानेर पनि निकाल्नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसालेर मेरा पाइलाहरू स्थिर गराउनुभयो। मित्र, ख्रिष्टको यातना र मृत्यु एक प्रकारको सत्यनाशको खाडल समान थियो। हामी वर्णन गर्न सक्दैनौ कि क्रुसमा ख्रिष्टको मृत्यु कति धेरै भयानक वास्तवमा थियो, तर परमेश्वरले उसलाई त्यहाँबाट निकाल्नुभयो। तीन पदमा भनिएको छ, औ उहाँले एउटा नयाँ गीत मेरो मुखमा हालिदिनु भएको छ, हाम्रा परमेश्वरको स्तुति। धेरैजना यो देखेर डराउनेछन् र परमप्रभुमा भरोसा राख्नेछन्। यो पदले नयाँ गीतको उल्लेख गर्दछ र हामीले अघि नै नयाँ गीतको बारेमा पढि

हृदयमा छ। मैले ठूलो सभामा धार्मिकताको सुसमाचार प्रकट गरेको छु। हेर्नुहोस्, म मेरा ओठहरू बन्द गर्ने छैन। मानिसको व्यर्थताको सूचित गर्ने अघिल्लो भजन 39 पछ्याउने यो अद्भुत भजन हो। पहिलो खण्डमा भनिएको छ, बलिदान र अन्न बलिमा तपाई प्रसन्न हुनुहुन्न, मेरा कानहरू तपाईले खोलिदिनु भएको छ। अहिले यो हिब्रू 10:5 यसरी उद्धृत गरिएका छन्, त्यसको ध्यान दिनुहोस्। यसकारण संसारमा आउनुहुँदा उहाँले भन्नुभयो, बलिदान र भेटी तपाईले चाहनु भएन, तर मेरो निम्ति एक शरीर तयार पारिदिनुभयो। अहिले एक मिनट पर्खनुहोस्, के यो उचित तरिकामा उद्धृत गरिएको हो र? बाइबलका आलोचकहरू भन्छन्, हेर यहाँ त त्रुटि छ, भूल छ, बाइबलमा आपसमा खण्डन छ। भजन 40:6 भन्छ, मेरा कानहरू तपाईले खोलिदिनु भएको छ, अनि यहाँ हेब्रू 10:5 चाहिँ भन्छ, मेरो निम्ति एउटा शरीर तयार पारिदिनु भयो। मित्र, पवित्र आत्मा बाइबलको लेखक हुनुहुन्छ। उहाँले पुरानो नियम र नयाँ नियम लेख्नुभयो। उहाँले दुवै भजनहरू र हेब्रूको पुस्तक लेख्नुभयो र उहाँसँग आफ्नो लेखाइलाई बदल्ने बिल्कुलै पूर्ण अधिकार छ। तर जब उहाँले यो गर्नुहुन्छ, त्यहाँ सधैँ असल कारण छ। अहिले यसको पृष्ठभूमिलाई विचार गरौं। प्रस्थान 21 स्वामीहरू र दासको सम्बन्धमा व्यवस्था छ। यदि कुनै मानिस अर्को मानिसको दास बने र निश्चित अवधिको अन्त्यमा उनी स्वतन्त्र भएर जान सक्थे, मानिलियो उसको दासत्वको सेवाको अवधिमा कुनै एकजना दासिनीलाई भेटे र तिनीहरू प्रेममा फसे र विवाह गरेर बच्चा पनि पाए, अब जब त्यस मानिसको दासत्वबाट स्वतन्त्र भएर जाने समय भएपछि ऊ त्यहाँबाट जान सक्थ्यो, तर उसका पत्नी र उसका बाल बच्चाहरू उससँग जान सक्दैनथ्यो किनभने तिनी दासिनी थिइन्। अब यो मानिस के गर्न सक्थे? उसले निर्णय गर्न सक्थे। उसले आफ्नो स्वामीलाई, मालिकलाई र आफ्नो पत्नी बाल बच्चाहरूलाई प्रेम गरेकोले गर्दा ऊ त्यहाँबाट छोडेर जाने छैनन्। अब त्यस स्थितिमा प्रस्थान 21:6 भनिएको छ, त्यसको मालिकले त्यसलाई परमेश्वर कहाँ ल्याओस् र त्यसलाई ढोकाको संघारमा ल्याएर त्यसको कान सुतारीले छेडोस्, त्यसपछि त्यसले सधैँभरिलाई त्यो मालिकको सेवा गरोस्। भजनकारले यो प्रथालाई संकेत गरिरहेका छन्। जब उसले भन्छ, मेरा कानहरू तपाईले छेडिदिनु भएको छ, जब प्रभु यो संसारमा आउनुभयो, के उहाँको कान सुतारीले छेडिएको थियो? उहाँलाई शरीर दिइएको थियो। उहाँले आफैमाथि हाम्रो मानवताको लिनुभयो। उहाँ आफैलाई हामीसँग पहिचान गर्नुभयो र उहाँ सेवक दास बन्नुभयो र उहाँ बलिदान बन्नुभयो। बलिदान र अन्न बलिमा तपाईँ प्रसन्न हुनुहुन्न। परमेश्वर पुरानो नियममा सबै पशु बलिदानमा प्रसन्न हुनुहुन्न थियो, तर तिनीहरूले प्रभु येशु ख्रीष्टको बलिदानको अवलम्बन संकेत गर्दथ्यो। अहिले यस विषयमा यसैया के भन्छन् त्यसको ध्यान दिनुहोस्। यसैया 50:5 परम प्रभु परमेश्वरले मेरो कान खोल्नु भएको छ र म बागी भएन औ पछि पनि हटिन। यो पद सेवक दास ख्रिष्टको दमनको अगमबाडी गरिरहेको छ, जो पृथ्वीमा आउनुहुने थियो। जब प्रभु येशु ख्रिष्ट पृथ्वीमा आउनुभयो र क्रुसमा जानुभयो, उहाँको कान खोलिएको थिएन र छेडिएको थिएन। उहाँलाई शरीर दिइएको थियो र त्यो शरीर क्रुसमा टाँगियो। मेरो मित्र, उहाँले हातमा काँटीले छेडिएको डाम लिएर महिमित शरीरमा स्वर्गीयमा फर्किजानुभयो, अनि उहाँले त्यो काँटीले छेडिएको डाम पूरा अनन्त कालभरि बोक्नुहुनेछ, ताकि उहाँको सामने निष्कुट निष्कलम पेश हुन सकौं। देख्नुभयो, उहाँले कान सुतारीले छेडिनुभन्दा धेरै ठूलो कुरा गर्नुभयो। उहाँले आफ्ना शरीरलाई क्रुसमा टाँगिनलाई दिनुभयो, किनभने उहाँले हामीलाई प्रेम गर्नुभयो र हामी बेगर स्वर्गमा फर्की जानुहुन्नथ्यो। मित्र, यो अद्भुत मसीह बारेको मेसाइनिक साम हो, भजन हो, जुनले प्रभु येशु ख्रीष्टको क्रुसीकरणको प्रकट गर्दछ, किनभने उहाँले हामीलाई प्रेम गर्नुभयो। त्यसपछि हामी 41:1 पनि लागौं। यसको मुख्य विषय हो, यो मसीह बारेको भजन हो, मेसाइनिक साम हो, जुनले यहुदाको धोका विश्वासघातको अगमबाडी गर्दछ। यो मसीह बारेको भजन मेसाइनिक साम सम्भवत त्यस समयमा लेखेका थिए जब उसलाई अहितोपेलद्वारा विश्वासघात गरिए, जो उसको विश्वासयोग्य एक सल्लाहकार थिए।
अहितोपेल दाउदका पुत्र अफसलम

0: लागे जब अफसालोम उसको पिताको विरूद्ध विद्रोहको अगुवाई गरेथे। अन्तिममा दोस्रो समूहल 17:23 पद अनुसार आफैलाई फाँसीमा चढ़ाएर आत्महत्या गरे। अहिले तपाईँले ख्रिष्टको विश्वासघाती यहुदा इस्करियोतीको पूर्व सूचित गर्दछ। 41:1 भनिएको छ, 41:1 त्यो धन्यको जसले निर्धारको चिन्ता गर्दछ, परमप्रभुले त्यसलाई विपत्तिको दिनमा छुटकारा दिनु हुनेछ। यो अध्याय धन्य शब्दले आरम्भ हुन्छ र धन्य शब्द सहित अन्त पनि हुन्छ। यो अध्याय यस कथनसँग आरम्भ हुन्छ, त्यो धन्य हो जसले निर्धारको चिन्ता गर्दछ, र यो अध्याय यस कथनसँग अन्त हुन्छ, इसरायलका परमेश्वर परमप्रभु धन्यको हुनुहुन्छ। यो धन्य शब्दको हामीले पहिले देखिसकेका छौं, जुनको अर्थ हो ह्याप्पी, प्रसन्न, हर्षित, खुशी। यसरी भजन संग्रहको उत्पत्ति खण्ड जुन 1:40 हो, प्रसन्न, हर्षित, खुशी यानि ह्याप्पीसँग आरम्भ हुन्छ र ह्याप्पी शब्दसँग नै अन्त हुन्छ। मित्र, अहिले यो खण्डको ध्यान दिनुहोस् कि कसरी यो मसीह सम्बन्धको भजन मेसाइनिक साम्स बन्दछ। 41:9 भनिएको छ, मेरो आफ्नै परम मित्र जसमाथि मैले भरोसा गरेको थिएँ, जसले मेरो रोटी खान्थ्यो, त्यसले मेरो विरूद्धमा लात उठाएको छ। येशूले यो पदलाई यहुदा इस्करियोतीको सन्दर्भमा उद्धृत गर्नुभयो। युहना 13:18 भनिएको छ, म तिमीहरू सबैको विषयमा भन्दिन, मैले छानेका जतिलाई म चिन्छु, तर धर्मशास्त्र पूरा होस् कि मेरै रोटी खानेले ममाथि आफ्नो लात उठायो। यो पद यहुदामा पूरा भयो जसले प्रभु येशूलाई धोका दियो। पत्रुसले पनि यसको प्रेरित 1:16 संकेत गर्दछन्। भन्छन्, ए भाइयो, धर्मशास्त्र पूरा हुनै पर्थ्यो जुन कुरो येशूलाई पक्रनेहरूका अगुवा हुने यहुदाको विषयमा पवित्र आत्माले दाउदको मुखबाट अघिबाटै बोल्नु भएको थियो। हामीसँग यहाँ केही अरू कुरा छ। 10 भनिएको छ, तर हे परमप्रभु, तपाईँले ममाथि अनुग्रह गरेर मलाई उठाउनुहोस् र म तिनीहरूलाई बदला लिनेछु। यो पद प्रभु येशू ख्रीष्टको पुनरुत्थानको संकेतको पद हो, मलाई उठाउनुहोस् र म तिनीहरूलाई बदला लिनेछु। यो उत्पत्ति खण्डको भजनमा हामीले ख्रीष्टको मृत्यु र उहाँको पुनरुत्थानको देख्यौं, तर म केही त्यस्तो अचम्म पार्ने तर स्पष्ट कथन बनाउँछु। ख्रीष्टको मृत्युले कसैलाई पनि उद्धार गर्दैन, बरु यो उहाँको मृत्यु र पुनरुत्थानले उद्धार गर्छ। पावलले स्पष्ट रूपमा सुसमाचारको 1 कुरन्थी 15:3-4 परिभाषा दिन्छन्, किनभने सबैभन्दा पहिले मैले तिनीहरूलाई त्यो सुम्पिदिए जो मैले पाएको पनि थिएँ, अर्थात धर्मशास्त्र अनुसार कसरी ख्रीष्ट हाम्रा पापको निम्ति मरे, गाडिए र धर्मशास्त्र अनुसारै तेस्रो दिनमा उहाँको पुनरुत्थान भयो। प्रभु येशू ख्रीष्टको पुनरुत्थान बेगर त्यहाँ सुसमाचार छँदै छैन। प्राय सबैसँग प्रभु येशूको बारेमा विचारधारा नथियो। येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, मत्ती 16:13-16 मानिसहरूले मानिसको पुत्रलाई को भनी भन्दछन्? तिनीहरूले भने, कसैले बप्तिस्मा दिने युहन्ना, कसैले एलिया र अरूहरूले यर्मिया कि अगम वक्ताहरूमध्ये कुनै एक भनी भन्दछन्। उहाँले तिनीहरूलाई भन्नुभयो, तर तिमीहरू चाहिँ म को हुँ भनी भन्दछौ? सिमोन पत्रुसले जवाब दिएर भने, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ। के तपाईँ ख्रीष्टको हुनुहुन्छ भनी सोच्नुहुन्छ? धेरै आधुनिक नाटकहरूले प्रभु येशूलाई या त क्रुसमा या चिहानमा छोड्छन्। थोमस जेफरसनले प्रभु येशू ख्रीष्टको बारेमा आफ्नो नैतिक शिक्षामा उहाँलाई चिहानमा छोडे। उसले आफ्नो पुस्तकको चिहानको ढोका ठूलो ढुंगाले थुनी राखेको अवस्थामा अन्त गरे। त्यहाँ कति पनि सुसमाचार छैन। ढुंगा गुडाइएको थियो र प्रभुले चिहान छोड्नुभयो वा मृत्युबाट ब्युति उठ्नुभयो। उहाँको पुनरुत्थानको कारण हामी भन्न सक्छौ 13, इसरायलका परमेश्वर परमप्रभु आदिदेखि अनादिसम्म धन्यको हुनुहुन्छ। आमेन, आमेन। यो पद 2 आमेन शब्द सहित अन्त हुन्छ। आमेन, आमेन। यसको मतलब हो परमेश्वरले हाम्रो उद्धारको निम्ति अन्तिम पूरा काम गर्नुभयो जब ख्रिष्ट मृत्युबाट पुनः बिउँथ्यो उठ्नुभयो र स्वर्गारोहण हुनुभयो र परमेश्वरको सिंहासनको दाहिने पट्टि विराजमान बस्नुभयो। ख्रिष्टले हाम्रो निम्ति उद्धारको काम पूरा गर्नुभयो। यसमा तपाईँले केही कुरा थप्नु पर्दैन, तर पुनरुत्थान बेगर सुसमाचार हुँदैन। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: आजको अध्ययन सुनेपछि मलाई महसुस भयो कि जीवन कति धेरै अस्थायी रहेछ, तर परमेश्वर सधैँभरि हाम्रो साथमा हुनुहुन्छ।
2: हो त भाइ, मानिसको जीवन छणबुङ्गुर छ, तर परमेश्वरको प्रेम अनन्त छ। उहाँ नै हाम्रो आशा, हाम्रो सहारा र हाम्रो उद्धारक हुनुहुन्छ।
1: दाउदले त धेरै पीड़ा भोग्नुभयो, तर पनि उहाँले परमेश्वरलाई भने छोड्नु भएन।
2: हो त भाइ, तपाईँले एकदम ठिक कुरा गर्नुभयो। उहाँले राम्रो उदाहरण बन्न चाहनुभयो। उहाँले आफ्नो जीवन मार्फत देखाउनुभयो कि परमेश्वरमा भरोसा गर्ने व्यक्ति कहिल्यै लज्जित हुँदैन।
1: साँच्चै नै दाई, र आज हामीले सिकेका मुख्य मुख्य कुराहरू चाहिँ के हुन् त दाई?
2: पहिलो कुरा, परमेश्वर बिना हामी केही पनि होइनौ। दोस्रो, हाम्रो जीवनको साँचो मूल्य येशू ख्रीष्टमा मात्र छ, त्यसैले हामी उहाँतर्फ फर्कनुपर्छ। तेस्रो, मृत्यु अन्त्य होइन तर परमेश्वरमा अनन्त जीवनको ढोका हो। र चौथो, येशूले सबै काम पूरा गरिसक्नु भएको छ, अब हामीले केवल उहाँलाई ग्रहण मात्र गर्नुपर्छ।
1: साँच्चै नै दाई, आजको सम्पूर्ण सन्देश चाहिँ हाम्रो जीवनलाई परिवर्तन गर्ने सन्देश थियो।
2: हो त भाइ, त्यसैले आदरणीय श्रोताहरू, हामी आज नै परमेश्वरलाई खोज्नुपर्छ। उहाँमा फर्कौ, उहाँले हाम्रो जीवनलाई अर्थ दिनुहुन्छ। यो सत्यतालाई हामीले कहिले पनि भुल्नु हुँदैन।
1: हजुर, साँच्चै नै, र हामी आशा गर्दछौं कि आजको यो अध्ययनबाट तपाईँहरूले धेरै आशिष पाउनु भएको छ, र ती पाउनु भएको आशिषहरू कृपया हामीसँग सम्पर्क गर्नुहोस् र आफ्ना अनुभव, प्रार्थना र आशिषहरू हामीसँग साझा गर्नुहोस्।
2: हजुर, र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौ। तपाईँहरूले पाउनु भएको आशिष र गवाई

0: भएका छौं र आजको दिनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा दिन चाहन्छौ र परमेश्वरको सुरक्षा, शान्ति र कृपा हामीहरूसँग सधैँभरि रहिरहोस्। अर्को अध्ययनमा हामी फेरि पनि भेट्नेछौ। सबैजनालाई धेरै धेरै धन्यवाद। आजको अध्ययनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईहरूसँग भेट्ने वाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707।
1: जय नेपाल सर।
2: जय नेपाल।
3: आहा, कति मिठो सुन्दै गर्व लाग्ने शब्द। कसरी उत्पत्ति भयो सर? यसको ऐतिहासिक पृष्ठभूमिको बारेमा बताइदिनुहोस् न।
2: जय नेपाल शब्द अभिवादन हो।

नेपाल प्रहरीको स्थापना काल 2007 सालदेखि नै अभिवादनको रूपमा जय नेपाल प्रयोग हुँदै आइरहेको छ। नेपाल राष्ट्रको जय पुकार गर्ने राष्ट्रिय अभिवादन नै हो जय नेपाल।

0: இளம்பு பிரேக் டைம்.
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए के भयो, के को हल्ला खल्ला भयो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
8: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
7: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुशी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग

0: परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: तपाई अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
8: तीन दिन भयो।
7: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
8: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, म पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
10: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: You are listening to Lilongwe FM 89.6 MHz.
13: 89.6 MHz.
12: MHz.

time check is 9 a.m. अहिले बिहानको 9 बजेको छ।

0: नमस्कार। हेलम्बु एफएमबाट प्रसारण भइरहेको हेलम्बु खबरमा स्वागत छ। म ङ्यामनिङ लामा। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री कार्यालयले उल्टाए 24 घण्टा नबित्दै मुख्य सचिवको निर्णय। विपदको पूर्व सूचना अब जोखिममुक्त क्षेत्रका सबैलाई एकै पटक। बजेट कार्यान्वयन मार्गदर्शन। विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने। वार्ताका लागि मध्यस्थकर्ता मार्फत कूटनीतिक पहल गरिरहेको इरानको दावी। र आईसीसी क्रिकेट विश्वकप लीग टू नेपालले आज नामिबियासँग भेट्दै विश्वकपबाट फिफालाई 15 अर्ब डलर आमदानी। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। काभ्रेको तेमाल गाउँपालिका तीन घर भएक माकलबारी बस्दै आएकी 27 वर्षीय सालु गुरूङले गैराती पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। घाइते अवस्थाकी श्रीमतीलाई श्रीमानले सुषमा कोइराला मेमोरियल अस्पताल साको पुर्याएका थिए। त्यहाँबाट थप उपचारका लागि किर्तिपुरको वर्ण अस्पतालमा रिफर भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले बताउनु भएको छ। गुरूङको शरीरको अनुहार छाती र दुवै हातमा गरी अन्दाजी 50% भाग जलेको छ। काभ्रे जिल्लास्थित रोशी खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। काभ्रेको कटुञ्जे स्थित सिद्धार्थ बैंकबाट वृद्ध भत्ता लिएर घर फर्किने क्रममा रोशी खोलाले बगाएर रोशी गाउँपालिका साथ कटुञ्जे बेसीका 75 वर्षीय मोतीमान पाखरिनको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हिजो दिउँसो रोशी गाउँपालिका साथ स्थित रोशी खोला तर्ने क्रममा पाखरिनलाई खोलाले बगाएको हो। स्थानीयबाट खोलाले मानिस बगाएको सूचना प्राप्त हुनसाथ प्रहरी चौकी कटुञ्जे बेसी र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार कार्य दाह थालेको थियो। खोजीको क्रममा पाखरिनले रोशी गाउँपालिका 8 गिम्दीबेसी स्थित रोशी खोलाको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। रसुवाका दुई प्रमुख सड़क खण्डमा गैरातीदेखि अर्को सूचना जारी नभएसम्मका लागि रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। रसुवाको बेत्रावती मैलुङ स्याप्रुबेसी रसुवागारी सड़क खण्ड तथा पासाङ लामो राजमार्ग अन्तर्गत ग्राङदेखि धुन्चेसम्मको सड़कमा साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको हो। अत्यावश्यक सेवाका एम्बुलेन्स दमकल तथा सुरक्षा निकायका सवारी साधन भने सञ्चालन गर्न पाइने जनाएको छ। कार्यालयले यातायात व्यवसायी सरकारवाला र सर्वसाधारणलाई जोखिमपूर्ण समयमा यात्रा नगर्न आग्रह गरेको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। लगातार परेको वर्षासँग आएको बाढ़ी पहिरोले देशका 5 प्रमुख राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन्। आज बिहानको विवरण अनुसार इलाममा मेची राजमार्ग, बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरणीको राजमार्ग, बागलुङमा काली गण्डकी करिडोर र दार्चुलाममा महाकाली राजमार्ग बाढ़ी र पहिरोले अवरूद्ध भएका हुन्। वर्षा जारी रहेकाले पहिरो र बाढ़ीको जोखिम कायमै रहेको र यात्रा अघि सम्बन्धित निकायको पछिल्लो सड़क अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मुख्य सचिव गोविन्द बहादुर कार्कीले गरेको निर्णय 24 घण्टा नबित्दै उल्टाउनु भएको छ। मुख्य सचिव कार्कीले चालू आर्थिक वर्षभर कुनै पनि सरकारी कार्यालयले स्थायी पदपूर्ति नगर्ने निर्णय गर्नुभएको थियो र त्यसलाई प्रधानमन्त्री शाहले सच्याउनु भएको छ। हिजो अपरान्ह मुख्य सचिव कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले चालू आर्थिक वर्षभर नेपाल सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगर्ने तथा स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा नयाँ माग नपठाउने निर्णय गरेको थियो। निर्णयको बुध नम्बर 11 चालू आर्थिक वर्ष प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको स्वीकृति बिना नेपाल सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा माग नगर्ने नगराउने उल्लेख छ। तर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नयाँ स्वीकृति दरबन्दीका रिक्त पदमा पदपूर्ति गर्नुपर्ने अवस्था भएको खण्डमा त्यस्ता पदमा स्थायी पदपूर्तिका लागि नियमित रूपमा लोक सेवा आयोगमा माग गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालयले हिजो साँझ विज्ञप्ति जारी गरेर संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट फाजिलमा परेका कर्मचारीहरूको व्यवस्थापन भएपछि मात्रै नयाँ स्थायी दरबन्दीमा पदपूर्तिका लागि लोक सेवा आयोगमा माग पठाउने स्पष्ट पारेको छ। मुख्य सचिव कार्कीको अध्यक्षतामा भएको बैठकले गरेको निर्णयको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यस्तो निर्णय गरेको हो। सरकारले विपदको पूर्व चेतावनी सहित आवश्यक सूचनालाई अझ प्रभावकारी र छिटो बनाउने उद्देश्यले मोबाइल फोन प्रसारण प्रणाली सेल ब्रोडकास्ट लागू गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। हालसम्म विपद पूर्व सूचनाका लागि टोल फ्री सेवा र एसएमएस प्रणाली प्रयोग गर्दै आइरहेको यो प्रविधिमा सन्देश ढिलो पुग्ने, कतिपय प्रयोगकर्ताले सन्देश नहेर्ने तथा डेलिभरी हुन घण्टौं समय लाग्ने समस्या छ। सेल ब्रोडकास्ट प्रणाली लागू भएपछि जोखिम क्षेत्रमा रहेका सबै नागरिकको मोबाइलमा एकैसाथ चेतावनी सन्देश पुग्छ। जल तथा मौसम विज्ञान विभागका बाढ़ीविद विनोद पराजुलीले भन्नुभयो, मोबाइलमा साइरन जस्तै विशेष ध्वनि बज्ने भएकाले प्रयोगकर्ताले सन्देश नहेरे पनि ध्यान आकर्षण हुन्छ। यसले रातिको समयमा नागरिकले समयमा सचेत गराउन मद्दत पुग्छ। उहाँका अनुसार यो प्रणालीबाट लाखौं नागरिकलाई एकैपटक सूचना प्रवाह गर्न सकिनेछ। बाढ़ी पहिरो मात्र नभई अन्य प्राकृतिक तथा मानवीय विपदका बेला पनि यही प्रणाली मार्फत पूर्व चेतावनी पठाउने योजना रहेको उहाँले बताउनुभयो। प्राकृतिक विपत्तिबाट औसतमा वार्षिक 900 जना मानिसको मृत्यु हुन्छ भने कुल गृहस्थ उत्पादनको 2% भन्दा बढ़ी आर्थिक क्षति हुन्छ। यी मध्ये 80% भन्दा बढ़ी प्रकोपहरू मौसम तथा जलजन्य प्रकोपहरू छन्। मोबाइल फोन प्रसारण प्रणाली सेल ब्रोडकास्टले यी प्रकोपको पूर्व सूचनालाई प्रभावकारी बनाएर जनधनको क्षति कम गर्न सकिन्छ। चालू आर्थिक वर्षका लागि विनियोजित बजेट आगामी फागुन महिनासम्म खर्च गरिसक्नुपर्ने भएको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 बजेट कार्ययोजना मार्गदर्शन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। मन्त्रालयले मार्गदर्शन मार्फत आर्थिक वर्ष फागुनसम्म विनियोजित बजेट खर्च गरिसक्नुपर्ने व्यवस्था गरेको छ। खर्च नहुने विनियोजित बजेट आगामी चैत 15 मन्त्रालयमा समर्पण गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ। वार्षिक स्वीकृति कार्यक्रमका लागि विनियोजित बजेट फागुन मसान्तसम्म खर्च नभए वा बाँकी अवधिमा खर्च हुन नसक्ने भए त्यस्तो रकम 2083 चैत 15 भित्र अर्थ मन्त्रालयमा फिर्ता पठाउनुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ। हेलम्बु खबरमा अब विदेशको खबर। मध्य पूर्वमा आक्रमण जारी रहेकै बेला इरानले मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनीतिक प्रस्तावहरू प्राप्त गरेको जनाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले तेहरानमा हिजो साप्ताहिक पत्रकार सम्मेलनमा मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनीतिक प्रस्तावहरू प्राप्त गरेको पुष्टि गर्नुभएको छ। कतारले अमेरिका इरान वार्ता पुनः शुरू गर्न र 10 दिनको युद्ध विरामका लागि नयाँ प्रस्ताव ल्याएको उहाँले बताउनु भएको छ। बघाईले इरानको कूटनीतिक संयन्त्र अमेरिकाको हमलाको सैन्य जवाबसँगै सक्रिय रहेको बताउनु भएको छ। अमेरिकाले बारम्बार आफ्नो प्रतिबद्धता तोडेपछि तेहरानले पनि आफ्नो दायित्व रोकेको उहाँले बताउनुभयो। उहाँले इरानले हर्मुज जलमार्गमाथि आफ्नो सार्वभौमिकता प्रयोग गर्ने र आफ्नो हित विरूद्ध कुनै पनि खालको दुरूपयोग रोक्ने अडान पनि दोहोर्याउनु भएको छ। हेलम्बु खबरमा अब खेलकुदको खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेदरल्याण्डमा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दैछ। यस सिरिजमा आयोजक नेदरल्याण्ड्स नेपाल र नामिबिया बीच प्रतिस्पर्धा हुन लागेको हो। 8 टोली सहभागी सिरिजमा हाल 5 स्थानमा रहेको नेपाल शीर्ष स्थानमा रहँदै विश्वकप ग्लोबल छनौट हुन अबको खेलहरू जित्नै पर्नेछ। एक समय सिरिजमा निराश देखिएको नेपालले गत जेठमा घरेलु मैदान किर्तिपुरमा ओमान, यूएई, अमेरिका र स्कटल्याण्ड विरूद्ध खेलिएको सिरिजका 8 खेल मध्ये 6 खेलमा जीत निकाल्दै आफूलाई 5 स्थानमा उभ्याएको थियो। नेपालले सिरिजको दोस्रो खेल साउन 7 गते आउँदो बिहिबार आयोजक नेदरल्याण्डसँग खेल्नेछ। त्यसपछि नेपालले साउन 11 गते नामिबिया र 13 गते पुनः नेदरल्याण्डसँग खेल्नेछ। 5 स्थानमा रहेको नेपालले 28 खेलबाट 24 अङ्क बनाएको छ। समान खेलबाट 32 अङ्क बनाएको नेदरल्याण्ड तेस्रो र 22 अङ्क बनाएको नामिबिया 7 स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको अमेरिकाको 32 खेलबाट 43 अंक छ, त्यस्तै दोस्रो स्थानमा रहेको स्कटल्याण्डको 32 खेलबाट 38 अंक छ, चौथो स्थानमा रहेको ओमानको 32 खेलबाट 31, नेपाल पछि छैठौं स्थानमा रहेको क्यानाडाको 32 खेलबाट 24 र 24 खेलबाट 14 अंक बनाएको यूएई तालिकाको 8 एवं अन्तिम स्थानमा छ। फिफा विश्वकप 2026 विश्व फुटबल महासंघ फिफाका लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब 15 अर्ब अमेरिकी डलर आमदानी गरेको जानकारी दिएका छन्। जुन प्रतियोगिता शुरू हुन अघि गरिएको 11 अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा बढ़ी हो। फिफाले सदस्य राष्ट्रका फुटबल संघहरूलाई दिएको जानकारी अनुसार टिकट बिक्री, हस्पिटालिटी प्याकेज र दोस्रो बजारमा टिकट कारोबारबाट आमदानी अपेक्षाभन्दा धेरै बढ़ेको हो। यो कीर्तिमानी आमदानीपछि विश्वभरका सदस्य फुटबल संघहरूले थप आर्थिक सहायता प्राप्त गर्ने अपेक्षा गरिएको छ। विश्वकप आयोजनाका क्रममा विभिन्न विवादका कारण आलोचना खेपिरहेका फिफा अध्यक्ष इन्फान्टिनोका लागि यो वित्तीय उपलब्धिलाई ठूलो सफलताका रूपमा हेरिएको छ। यसैबीच विश्वकपबाट भएको आर्थिक सफलताले भविष्यमा अमेरिकाले फेरि विश्वकप आयोजना गर्ने सम्भावना पनि बलियो बनेको छ। हामी हेलम्बु खबरका अन्त्यमा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री कार्यालयले उल्टाए 24 घण्टा नबित्दै मुख्य सचिवको निर्णय। विपदको पूर्व सूचना अब जोखिममुक्त क्षेत्रका सबैलाई एकै पटक। कार्यान्वयन मार्गदर्शन, विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने। वार्ताका लागि मध्यस्थकर्ता मार्फत कूटनीतिक पहल गरिरहेको इरानको दावी। र आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपालले आज नामिबियासँग भेट्दै विश्वकपबाट फिफालाई 15 अर्ब डलर आमदानी। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबर लिएर मध्याह बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म ङेमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-051 98-41-5167-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: LMBFM 89.6 MHz.

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: இளம்பு பிரேக் டைம்.
1: gmail.com contact 011-620-326-9860-98-2293 New Aroniko Hotel and Restaurant Private Limited Soutara Shanga Sugari Nagar Palika 5 Sindhu Parso
2: उहिले के पारो ए मित्र यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
3: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
3: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
2: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849-29-13-27
7: Ladies and gentlemen, you are listening to Elumbu FM 89.6 MHz
8: 89.6 MHz

0: wait just a minute. We will return back. Return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य। आत्मनिर्भर बनाऊ।
6: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
5: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
7: एलम्बु एफएम 89.6 MHz।
8: घरमा बुढीलाई ढाँटेर बाहिर गर्लफ्रेन्ड बनाएको, त्यो पनि अर्काको बुढी परेछ।
9: फेसबुक आइडी पनि साट्यो, हात पनि काट्यो,
8: अझ भन्डङ भन्डुङ पनि रहेछ घरमा कोटेको त।

0: आठ बजिसक्यो, होटल बन्द हुन लागिसक्यो, घर जानु पर्दैन।
1: होटल बन्द हुन लागिसक्यो।
0: जोडियाहरू
2: हिसाब किताब भोलि

0: Lexman.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

JKB Music presents Nepali DJ Blast.

0: right, just a minute. We'll return back.
1: ए बाबु हतियार छ, टर्च बालेर जाऊ।
2: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
2: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौं न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
0: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: Time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: Wait just a minute. We will return back. Return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-51 98-41-51-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: இளம்பு பிரேக் டைம்.
1: के पार ओइ मित्र, ए रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 9849913127।
5: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक चोक।
0: हाम्रा सेवाहरू
5: स्टेशनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
5: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
5: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
5: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
5: मायाको चिन्ह,
0: मेडल,
5: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
5: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
5: कस्टमाइज कप प्रिन्ट,
0: मेटल फोटो प्रिन्ट,
5: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
5: सेवा स्टेशनरी एन्ड सप्लायर्स। सप्लायर्स
0: कन्ट्याक्ट नम्बर 9841924274।
6: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य, आत्मनिर्भर बनाऊ।
7: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
6: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
8: चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Sautara Sangat Sugari Nagarpalika 5, Sindhupalsuk. Email hotelaruniko@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Sangat Sugari Nagarpalika 5, Sindhupalsuk.
9: In the mix.
10: Hi, this is Britney Spears.
11: And what up, this is Jay-Z.
12: This is Jennifer Lopez.
9: The mix.
6: 89.6 FM.

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elimbu.

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा सांगीतिक अभिवादन टक्राउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तोता ईसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि सुनेर भरपूर साथ अनि सपोर्ट गर्दै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला तपाईँहरूले यो प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ र सुबा मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बु एफएम सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भएको छ। र त्यसैको सन्दर्भमा आज पनि तपाईँहरूले हामीलाई मोबाइलको फेसबुकको पेज अनि सामाजिक सञ्जाल लगायतका विभिन्न विद्युतीय माध्यमहरू पनि यो प्रोग्राम प्रसारण भइसकेको छ, प्रोग्राम आइसकेको छ, पक्कै पनि प्रोग्राम सुन्दै इन्जोय गर्नुहोला यही आग्रह र यही अनुरोध गर्न चाहन्छु। विशेष गरी कार्यक्रम टक टू हेलम्बु हरेक साताको छ दिन सुन्न सक्नुहुनेछ। तपाईँहरूले हाम्रो यो प्रोग्रामलाई आइतबार बाहेक अन्य दिनहरूमा दिउँसोको एक बजेबाट दुई बजेसम्म कार्यक्रम टक टू हेलम्बु सुन्न सक्नुहुनेछ। यो प्रोग्राममा चाहिँ विशेष गरी आफूले मनपर्ने गीतहरू रुझाइमा पार्न सक्नुहुनेछ। तपाईँहरूले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, पप गीत, तामाङ गीत, सेलो गीत, जुनसुकै विधाका गीतहरू पनि आफ्नो रुझाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि भने कार्यक्रममा आज मेसेज गर्नुपर्ने हुन्छ। आज हामी बुधबारे मंगलबारे बसाइमा छौं, मंगलबारे बसाइमा मेसेज गरेर चाहिँ गीत रोजाइमा पार्न सक्नुहुनेछ श्रोताहरू है। त्यसको लागि भने हामीले नम्बर खुल्ला गरिएको छ। यो दिउँसोको समय पनि हो, धेरैजना श्रोता साथीहरू त अब मेलातिर हुनुहुन्छ, कोदो रोपाईको मेला, अब कतिपय ठाउँहरूमा अझै पनि धान रोपाईको मेला चाहिँ सकिएको छैन भनेर धेरैजना श्रोता साथीहरूले जानकारी गुनासोहरू पनि गरिराख्नु भएको छ। र पनि अलिअलि भए पनि पानी परिरहेको छ यति बेला। कतिपय साथीहरू अब मजाले आराम गर्दै हुनुहुन्छ होला, कतिपय साथीहरू धान रोप्दै कोदो रोप्दै हुनुहुन्छ होला, कतिपय साथीहरू आफ्नो घरैसी कामतिर बिजी व्यस्तता हुनुहुन्छ होला होइन। सो जे जस्तो अवस्थामा रहनु भए तापनि अब घण्टाको अवधि भने हामी सँगै सहयात्रा गर्नुहोला, हामीले पनि कार्यक्रम सुनेर साथ दिनुहोला यही अनुरोध गर्न चाहन्छु। यदि तपाईँ उनी ठाउँहरूमा राम्रोसँग रेडियो सुनिराख्नु भएको छैन, रेडियो सुन्न चाहिँ एकदमै गाह्रो भइरहेको छ भने तपाईँहरूले फेसबुकको पेजबाट अनि मोबाइलको गुगल क्रोमबाट हेलम्बु एफएम सुन्न पाउनुहुनेछ। तपाईँ फेसबुक चलाउनुहुन्छ भने तपाईँले सर्च गर्नुहोस्, आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला, त्यसमा हेलम्बु एफएम मात्र सर्च गर्नुभयो भने त्यहाँबाट पनि भेटाउन सक्नुहुनेछ र क्रोममा पनि सोही कुरा सर्च गर्नुभयो भने त्यहाँबाट पनि सुन्न पाउनुहुनेछ। र आज मंगलबारे बसाइमा छौँ, आज मंगलबारे बसाइमा मेसेज गर्नुहोला गीत रोज्नको लागि। मेसेज गर्नका लागि नम्बर रहेको छ 9860-5255-25, 9860-5255-25 मेसेज गरेर गीत रोज्न पाउनुहुनेछ। फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्दै गर्नुहोला। कार्यक्रमको शुरूआतमा हामी एकदमै मिठो गीत राख्छौँ, हाम्रै रोजाइमा रहेको गीत राख्छौँ, अनि गीत पछि तपाईँहरूको माझमा तपाईँहरूको रोजाइमा रहेका गीतहरू सुन्न अनि सुनाउनका लागि आउनेछौ। तपाईँहरू भने हेलम्बु एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले हाम्रो रोजाइमा रहेको कार्यक्रमको शुरूआतमा गीत राखिसकेको छ। सो गीत अवश्य पनि स्वागत गर्न चाहन्छु। अब भने मेसेज गर्न सक्नुहुनेछ, मेसेज मार्फत गीत रोजाइमा पार्न सक्नुहुनेछ। आज मंगलबार व्यवसायमा छौं, मंगलबार व्यवसायमा हामी कल लिँदैनौ, मेसेजमा समावेश गरेर पठाउनु भएका गीतहरू बजाउने गर्दछौ। यदि तपाईँहरू गीत रोज्न चाहनुहुन्छ भने मेसेजमा तपाईँहरूले गीतहरूको बोल लेखेर पठाउनुहोला। त्यसको लागि नम्बर रहेको छ 9860-5255 मा मेसेजमा गीत रोजेर पठाइदिनुहोस्। तपाईँहरूको रोजाइमा रहेका गीतहरू बजाउनेछौ। अनि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नुहोला, कमेन्टहरू पनि हामी लिनेछौँ है त। र यति बेला कमेन्ट गर्नुभएको छ सुनकोशी गाउँपालिका साथबाट विजय सापकोटा भन्नुभएको छ। र साथीहरू सम्झिनु पर्दा माया, विनिता, सरिता, गरिमा, सहजना, त्रिसना अनि त्यसै गरी बिसा, बिजुरी, साउन्ड जाली बजाइला भन्नुभएको छ है। साउन्ड जाली बजाइला भन्नुभएको छ, गीतको बोल पनि उहाँले श्रद्धेयसँग लेख्नु भएको छैन। कुन गीत रोज्नु भयो भन्ने कुरा पनि हामीले पत्ता लगाउन सकेन। गीतको बोल चाहिँ एकदमै प्रष्टसँग लेखेर पठाइदिनुहोस् साथीहरू है। यदि तपाईँहरूको गीतको बोल स्पष्ट रूपमा खुलाउन सकिएन भने गीत नबज्न सकिन्छ। सो कारणले गर्दा मेसेज गर्नु भएपछि गीतको बोल पनि एउटा श्रद्धे तरिकाले लेख्न चाहिँ कोसिस गर्नुहोला साथीहरू, यही अनुरोध गर्न चाहन्छु है। अनि अर्को साथीले मेसेज गर्नुभएको छ, हेलो दाइ, के छ खबर? सन्चै हुनुहुन्छ? हेलम्बो एफएम सुन्दैछु, पानी झम झम परिरहेको छ, के गर्ने होला भन्नुभएको छ। पक्कै पनि अब पानी परेको छ आज मजाले अब यो समयमा है। र अनि लेख्नु भएको छ, अनि सुनाइदिनुहोस् तपाईँ लगायत चौतारातिरको नयाँ नौलो खबर के छ नि दाई? हजुर भन्नुभएको छ, म लगायत चौतारातिरको नयाँ नौलो खबरहरू चाहिँ एकदमै ठिकै छ। मलाई चाहिँ विशेष गरी तीज विशेष गीत राखिदिनुहोस् न, हङकङको सारडी ले भन्ने बोलको गीत हो के दाई भन्नुभएको छ। गीत मार्फत मिठो मुस्कानमा कार्यक्रम चलाउनु हुने दाई हजुरको लागि, प्राविधिक मित्रको लागि, वरदानजीको लागि, हेलम्बा एफएम होल युनिट टिमको लागि भन्दै छुटिन चाहन्छु। बाई बाई, इट्स मी अविनाश, धन्यवाद छ अविनाशजी, तपाईँले पनि शुभ दिन। अनि अर्को साथीले कमेन्ट गर्नु भएको, मेसेज गर्नु भएको छ, हेलो दाई हजुर, सन्चै हुनुहुन्छ? प्रोग्राम मजाले सुन्दैछु नि भन्नुभएको छ। मलाई चाहिँ आज सञ्जीव घिसिङको भर्खरै बजारमा निस्केको एउटा नयाँ गीत बजाउनु पर्छ है दाई हजुर भन्नुभएको छ। पक्कै पनि गीत हामी राख्नेछौ। अनि गीत मार्फत तपाईँ लगायत हेलम्बाफेम होल युनिट टिमको लागि भन्दै छुट्टिन चाहन्छु दाई हजुर, बाई भन्नुभएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु। र यति बेला भने अर्को साथीको मेसेज प्राप्त भएको छ, उहाँले पनि हामीलाई मेसेज स्पष्ट रूपमा लेख्न सक्नु भएन। अर्को साथीको मेसेज रहेको छ, हेलो दाई हजुर, के छ खबर? आरामै हुनुहुन्छ? प्रोग्राम सुन्दैछु नि म भन्नुभएको छ है। पक्कै पनि है। अनि आज मेरो लागि चाहिँ तामाङ सिलो एउटा गीत रहेको छ, गीतको बोल लेख्नु भएको छ साथीले है, फुलैमा डुल्ने भमरा भन्ने बोलको गीत बजाइदिनु ल भन्नुभएको छ। पक्कै पनि गीत राख्नेछौ गीत मार्फत हजुरको लागि, अनि प्राविधिक दाईको लागि, अनि मलाई चिनी नचिनी सम्पूर्णको लागि भन्दै छुटिन्छ दाई। ओके भाई भाई, इट्स मी ममता भन्नुभएको छ, धन्यवाद छ तपाईँको लागि पनि। र हामीले तीनजना साथीहरूको रोजाइमा रहेका गीत बजाउने बेला भएको छ, पक्कै पनि हामी गीत राख्नेछौ। यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने 9860-5255 मेसेज गर्दै पठाउँदै गर्नुहोला। अहिलेको लागि भने यो मिठो गीतहरू सुन्दै गर्नुहोस्।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राख्यौं। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। कार्यक्रममा मेसेज गर्दै गीत रोज्नका लागि मेसेज रहेको छ 98 60 52 55 25 मेसेज गर्नुहोला अनि गीत रोज्न पाउनुहुनेछ है तपाईँहरूले। र त्यसै गरी मुस्कान लामा भन्नुभएको छ, मलाई चाहिँ भिटेनको ऱ्याप गीत सुन्न मन लागेको छ भन्नुभएको छ है। ओके, हुन्छ, भिटेनको धेरै गीतहरू छ होइन, अलिकति हामी बुझेर एउटा गीत राख्नेछौँ। सो मेसेजको लागि धन्यवाद छ। अनि अरूको साथीको मेसेज रहेको छ, हेलो दादा नमस्कार, म यता रोसीबाट रोसी छबाट सुस्मी है त भन्नुभएको छ। मेरो लागि चाहिँ मन किरानी बनी राखन भन्ने बोलको गीत राख्नुहोस् न भन्नुभएको छ। मन की रानी बनी राखन भन्ने बोलको गीत रोज्नु भएको छ। अनि त्यसै गरी लेख्नु भएको छ, गीत मार्फत सम्झिनु पर्दा हजुरको लागि, टेक्निसियन मित्रको लागि, अनि साथीहरू मायाको लागि, त्रिसना अनि सबैजनाको लागि भाई भाई भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ सुस्मीजी तपाईँलाई यो मेसेजको लागि। अनि लेख्नु भएको छ अर्को साथीको मेसेज, नमस्कार गुड आफ्टरनुन, म बिबसा मगर बेबिसा मगर, मलाई चाहिँ अस्मित रेग्मीको आवाजमा रहेको अलविदा भन्ने ऱ्याप सङ राखिदिनुहोस् न भन्नुभएको छ। र सबैजनाको लागि सम्झिँदै भाइरहन्छु गर्नुभएको छ। धन्यवाद छ तपाईँले पनि यो मेसेजको लागि। हामीले तीनजना साथीहरूको रोजाइमा रहेका गीतहरू चाहिँ टिप्पण गरिएको छ। सो साथीहरूको रोजाइमा रहेका गीतहरू त हामी अवश्य नै बजाउनेछौँ। यसै गरी तपाईँहरूले पनि मेसेज मार्फत गीत रोज्न सक्नुहुनेछ। त्यसको लागि 98 60 52 55 25 मेसेज गर्नुहोला अनि गीत रोज्न पाउनुहुनेछ। अनि कमेन्टहरू पनि लिन्छौँ हामी। मिस यु भन्नुभएको छ बान्दुवा झेनु, धन्यवाद छ तपाईँले पनि। सबैजनालाई मिठो सम्झना, धेरै धेरै माया है भन्नुभएको छ। रामजी घिमिरे हुनुहुन्छ, रामजीजीलाई पनि धन्यवाद छ। अनि निशा ठोकर हुनुहुन्छ, मिस युएल सबैजनालाई गर्नुभएको छ, निशाजीलाई पनि धन्यवाद। अनि हेलो दाई नमस्ते, नमस्कार, के छ खबर? म रामी साहबको फुलासीबाट क्षेत्रीय आयुष प्रोग्राम मजाले सुन्दैछु, मिस यु भन्नुभएको छ। क्षेत्रीय आयुषजीलाई पनि धेरै धेरै धन्यवाद है त रामी साहबबाट यति मिठो मायाको लागि। अनि हेलो हजुर नमस्कार, म भारतको गुजरातबाट तपाईँको प्रोग्राम सुनिरहेको छु नि, मनमुटोबाट सम्झना छ है मेरो श्रीमती र मेरो छोराको लागि, चाहिँ मनमुटोदेखि नै धेरै धेरै सम्झना भन्नुभएको छ। सौरभ केसीजीलाई पनि धन्यवाद छ यति मिठो कमेन्टको लागि है, हामीलाई यति मिठो कमेन्ट राखिदिनु भएकोमा। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, सो साथीहरूको कमेन्ट केही समयपछि लिनेछौ, अहिलेको लागि भने यो मिठो गीतहरू सुन्दै गर्नुहोस्।

कता कता कस्तो भइरहेछ, म त एकछिन आनन्दले बस्न नै पाछ, दुःख भने के रहेछ प्रष्टै भयो आज, अनि मैले के भोगिरहेछु कसलाई पो थाहा छ, कसैलाई थाहा छैन मेरो मनको पीडा, आज आफूले आफैलाई नै गरिरहेछु घृणा, मनभित्र झन्झनै घाउ।

0: जहर दिएको
1: के गरु अरूले बेहुले भनाइलाने दिन अनि दुनियाँले खति बोका तन्न खाने दिन कति माया गर्छु भने मलाई नसोध न माया मेरो घरमा लामी हुन्छ तिम्रो जन्ती जाने दिन मुटु मरे मर्छ ध्यान मर्त छैन मेरो तिमी आफू खुसी जे गर केही शर्त छैन मेरो तिमीले बिहे गर्छौ भने

टिभी तिमी हुन्थ्यो, साँझ पख चुलोमा टक्क आगो बाली, अनि हामी दुईलाई पुग्ने जति खाना त्यहाँ बसाले, जब हाँसिदिन्थ्यो तिमी ठ्याक्कै खुवाइदिन्थे, सानो रोटीको टुक्रामा धेरै माया हाले।

मैले चुम्ने गालामा अर्कैको ओठ होला, गति नमाया घेडा भर्सक गर्ने छैन, मेरो यादमा छु यादबाट अलग गर्ने छैन, भोलि मलाई सम्झी म्यासेज गर्छ यही सोच

हारे खुकुरीमा गर्दन राख्यो मेरो मनले अब हार्यो कि त जित्छ अहंकारले कि त धनले अब साँचो माया लाए मुटु चिया चिया हुन्छ यार तिर तिनै नलाभन्छु म त कोही मदनले अब।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ। साथीहरूको रोजाइमा रहेको गीतहरू थियो र यस्तै मिठो मिठो गीतहरू रोज्न चाहनुहुन्छ भने मेसेज गर्नुहोस्, तपाईँहरूले पनि आफूलाई मनपर्ने गीतहरू रोज्न पाउनुहुनेछ। त्यसको लागि चाहिँ 9860552525 सो नम्बरमा मेसेज गर्नुहोला है त। र मेसेज गर्नुभएको छ, मेसेजहरू प्राप्त भएको छ, लेख्नु भएको छ, हेलो दाई नमस्ते, म पनि प्रोग्राम सुन्दैछु काभ्रेबाट, निमेष लामा भन्नुभएको छ। मलाई चाहिँ गीतको बोल आपत गान्दन मावली स्याङतान भन्ने तामाङसँग राखिदिनुहोस् न भन्नुभएको छ। आपदा गान्दन मावली स्याङतान भन्ने बोलको गीत रोज्नु भएको छ। सम्झिनु पर्दा सुन्दै रेडियो होल युनिट टिमको लागि, सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिन्छु भन्नुभएको छ। धन्यवाद छ निमेषजी तपाईँले पनि। अनि लेख्नु भएको छ, हेलो दादा नमस्कार, खाना खानुभयो? म चाहिँ अनिल मोक्तान, मलाई ड्राइभर माइला बोस भन्ने बोलको गीत बजाइदिनु होला है भन्नुभएको छ। ड्राइभर माइला बोस भन्ने बोलको गीत हामी अवश्य राख्नेछौ र सबैजनालाई सम्झिन्छु भन्नुभएको छ। धन्यवाद छ तपाईँले पनि सो मेसेजको लागि। अनि त्यसै गरी लेख्नु भएको छ अर्को साथीको मेसेज रहेको छ, बिरे लामा छ है, हेलो दाई खाजा खानुभयो? म चाहिँ प्रोग्राम सुन्दैछु घर सिमथली दुईबाट। मलाई चाहिँ न्यू तामाङ सिम रो तामाङ सङ राखिदिनुहोस् न, तामाङ पपसङ अशोक मोक्तानको आवाजमा रहेको भन्नुभएको छ। अशोक मोक्तानको आवाजमा रहेको तामाङ गीत हामी बजाउनेछौँ। यति बेला कमेन्ट गर्नुभएको छ, मिस यू भन्नुभएको छ सबैजनालाई, मनकुमारी कान्छी कुलुङ सो धन्यवाद छ। अनि लेख्नु भएको छ, नमस्ते म पनि सुन्दैछु भन्नुभएको छ, विश्वास थापा मगर विश्व हुनुहुन्छ, धन्यवाद छ तपाईँले पनि। अनि लेख्नु भएको छ, म पनि प्रोग्राम सुन्दैछु है काठमाडौँबाट भन्नुभएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु तपाईँले पनि मिठो कमेन्टको लागि। निर्द हाम्रो साथी हुनुहुन्छ, निर्दहन स्वैसप लामा हुनुहुन्छ है, कोशिप लामा हुनुहुन्छ, सो धन्यवाद छ सो म्यासेजको कमेन्टको लागि। अनि अर्को साथीले कमेन्ट गर्नु भएको छ, नमस्ते हजुर, के छ खबर? सन्चै आरामै हुनुहुन्छ, म तापले जुङ घर भइहाल काठमाडौँबाट, सोमिला शेर्पा भन्नुभएको छ। सम्झिनु पर्दा बुद्धवीर तामाङ, जमिनदार बाबुको इमान्दार सूर्यविश्वास थापा मगर। अनि त्यसै गरी लेख्नु भएको छ अर्को साथीको म्यासेज रहेको छ, लेख्नु भएको छ, देवीन किशोर अन्जान, अतीत अन्जान राई, अतीत अनिता भण्डारी लगायत सबैजनाको लागि भन्नुभएको छ, धन्यवाद छ तपाईँले पनि यो मिठो कमेन्ट गरिदिनु भएकोमा। अनि मिस यु सबैजनाको लागि भन्नुभएको छ ए जुनु तामाङ हुनुहुन्छ, धन्यवाद छ जुनुजी। र मेसेज गर्न चाहनुहुन्छ भने 9860552525 मेसेज गर्दै पठाउँदै गर्नुहोला। अहिलेको लागि भने तीनजना साथीहरूको रोजाइमा रहेको यो गीतहरू सुन्दै गर्नुहोस्।

एकदमै मिठो अनि रमाइलो गीतहरू हामीले राख्यौं। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु साथीहरूको मेसेज। हामी माझमा धेरैजना साथीहरूको मेसेज प्राप्त भएको छ। लेख्नु भएको छ, सुन्दैछु सङ्खुवा सभाबाट मन कुमारी कान्छी गुलुङ भन्नुभएको छ। धन्यवाद छ मन कुमारीजी तपाईँलाई। अनि हेलो दादा नमस्ते, म पनि सुन्दैछु काभ्रेबाट निरन मगर गीतको बोल चाहिँ स्याउली बजारमा ताना तान भो हाना हान भो भन्ने बोलको गीत है भन्नुभएको छ। धन्यवाद छ सो मेसेजको लागि, पक्कै पनि हामी गीत बजाउनेछौं। अनि लेख्नु भएको छ, हेलो दादा म तिर्सना, मलाई बाबरी बाबरी भन्ने बोलको गीत राखिदिनुहोस् है भन्नुभएको छ। धन्यवाद छ, पक्कै पनि हामी गीत राख्नेछौ। अनि नमस्ते दादा, म अस्मी सन्चै हुनुहुन्छ भन्नुभएको छ। आज मलाई चाहिँ पन्छी बोली हे क्या भन्ने बोलको गीत राखिदिनुहोस् है हिन्दी भन्नुभएको छ। गीत मार्फत तपाईँ लगायत घर परिवारजन सबै सबैजनाको लागि भन्नुभएको छ। धन्यवाद छ सो म्यासेजको लागि। र अब भने हामी कमेन्टतर्फ लाग्छौं। लेख्नु भएको छ, मिस यु है सबैजनाको लागि भन्नुभएको छ। हामीलाई मुना मुखियाजीले कमेन्ट गर्नुभयो, धन्यवाद छ। अनि गुड आफ्टरनुन हजुर, म पनि प्रोग्राम सुन्दैछु नि भन्नुभएको छ इस्माइल अली सराना। सो धन्यवाद छ है तपाईँले पनि। अनि अन्तिम कमेन्ट मेसेज प्राप्त भएको छ, नमस्ते म चाहिँ रोजिना तामाङ सिन्धुपाल्चोकबाट, मलाई चाहिँ च्याङबा होइ च्याङबा होइ च्याङबा भन्ने ऱ्याप गीत बजाइदिनुहोस् है भन्नुभएको छ। ल धन्यवाद छ तपाईँले पनि। र अब भने हामी तपाईँहरूको मेसेज लिन सक्दैनौ साथीहरू। सो निर्धारित समय सकिएको छ, आज जति पनि साथीहरूले कार्यक्रममा मेसेज गर्नुभयो सम्पूर्ण साथीहरूलाई धन्यवाद छ। अनि मिठो मिठो कमेन्ट गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद छ। अनि तिनजेलसम्म तपाईँहरूले प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बाबु दाजुभाइ दिदी बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद। अनि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि धन्यवाद व्यक्त गर्दै म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त नमस्कार।

0: Time check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एभा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 98-41-51-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: बा
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 98-493-40-667 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एक मात्र विकल्प घले इन्टरप्राइजेस।
5: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: wait just a minute. We will return back.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक
2: हाम्रा सेवाहरू
1: स्टेशनरीका सम्पूर्ण सामानहरू
2: फोटोकपी प्रिन्ट
1: कलर प्रिन्ट
2: पीवीसी आईडी कार्ड
1: सबै प्रकारका खेलकुद सामग्रीहरू
2: सबै तहको तथा विभिन्न पुस्तकहरू
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
2: ट्रफी
1: मायाको चिनो
2: मेडल
1: फ्रेम
2: जर्सी सेटहरू तथा प्रिन्ट
1: सब्लिमेसन प्रिन्ट
2: जर्सी प्रिन्ट
1: कस्टमाइज्ड कप प्रिन्ट
2: मेटल फोटो प्रिन्ट
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स
2: कन्ट्याक्ट नम्बर 9841924274
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ
3: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404054

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: New Araliko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Araliko Hotel and Restaurant Private Limited. Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email hotelaraliko@gmail.com. Contact 011-620-326-960-982293. New Araliko Hotel and Restaurant Private Limited, Chautara Sagar Subani Nagarpalika 5, Sindhupalcho.
4: ओइले के पार ओइ मित्र, यो रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
5: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
6: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
5: अबै किन हुनु नि मेरो भाइ, टाइ मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
4: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
5: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
7: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
8: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
7: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
9: 9849-29-13-27।
10: Ladies and gentlemen, you are listening to Lilumbu FM 89.6 MHz.
11: 89.6 MHz.

0: में डूबने का शौक था।
1: टाइम चेक, इट्स 3 PM।
2: अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्री बालेन शाहको घोषणा। कृषि मन्त्री चौधरी निर्देशक हुआ याङ बीच शिष्टाचार भेटवार्ता। जानकी मन्दिरबाट लखटे हल्का सामपङका कार्यकर्ता। पाकिस्तानमा मनसुनी वर्षाका कारण 9 जनाको मृत्यु। र आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपालले आज नामिबियासँग भिड्दै विश्वकपबाट फिफालाई 15 अर्ब डलर आमदानी। एलम्बु खबरको शुरूमा स्थानीय खबर। काभ्रेको तेमाल गाउँपालिका 3 घर भई माकलबारी बस्दै आएका 27 वर्षीय सालु गुरूङले गए राति पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका छन्। घाइते अवस्थाकी श्रीमतीलाई श्रीमानले सुषमा कोइराला मेमोरियल अस्पताल शाखा पुर्याएका थिए। त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरको वर्ण अस्पतालमा रिफर भइसकेको जिल्ला परिपरिषद काठमाडौँका एएसपी पवन कुमार भट्टराईले बताउनु भएको छ। गुरूङको शरीरको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी 50% भाग जलेको छ। काभ्रे जिल्ला स्थित रोसी खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। काभ्रेको कटुन्जे स्थित सिद्धार्थ बैंकबाट वृद्ध भत्ता लिएर घर फर्कने क्रममा रोसी खोलाले बगाएर रोसी गाउँपालिका 7 कटुन्जे बेसीका 75 वर्षीय मोतीमान पाखरिनको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हिजो दिउँसो रोसी गाउँपालिका 7 स्थित रोसी खोला तर्ने क्रममा पाखरिनलाई खोलाले बगाएको हो। स्थानीयबाट खोलाले मानिस बगाएको सूचना प्राप्त हुनसाथ प्रहरी चौकी कटुन्जे बेसी र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार कार्य थालेको थियो। खोजीका क्रममा पाखरिनलाई रोसी गाउँपालिका 8 गिम्डी बेसी स्थित रोसी खोलाको किनारमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। रसुवाका 2 प्रमुख सड़क खण्डमा गए राति अर्को सूचना जारी नभएसम्मका लागि रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। रसुवाको बेत्रावती मेलुङसा प्रवेशी रसुवागढ़ी सड़क खण्ड तथा पासाङ लामो राजमार्ग अन्तर्गत ग्राङदेखि धुन्चेसम्मको सड़कमा 7:30 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको हो। खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको 3% समान्त कर तत्कालका लागि लागू नगर्ने घोषणा गर्नुभएको छ। आज सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर अहिले बमोजिम कार्यान्वयन गर्दा आम मानिसले थप खर्च गर्नुपर्ने र निराशा भोग्नुपर्ने देखिएको बताउनु भएको छ। प्रधानमन्त्री शाहका अनुसार अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँगको आवश्यक परामर्शपछि सरकारले शिक्षा र स्वास्थ्य क्षमता समता शुल्क तत्कालका लागि कार्यान्वयन नगर्ने निर्णय लिएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनकी निर्देशन हुआ याङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपालमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि खाद्य प्रणाली विकास तथा दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको थियो। सो अवसरमा मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षाको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि सहकार्य अझ विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनु भएको छ। जनकपुर धाम स्थित जानकी मन्दिरबाट संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन्। पार्टी अध्यक्ष हर्क साङपाङलाई स्वागत गर्न आएका नेता कार्यकर्तालाई हिन्दू सम्राट सेनाका कार्यकर्ताले लखटेका हुन्। आज जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने क्रममा रहेको थियो। सोही क्रममा उनीहरू आउनु अघि स्वागतका लागि पुगेका पार्टी नेता कार्यकर्ता लखटिएका हुन्। कृतिपुरमा एक निजी गाड़ीमा चालक सहित अन्य यात्रु गाड़ीभित्रै रहेको बेला एक्कासी आगो लागेको छ। सड़कमा गुड़िरहँदा आग लागि भएको 2534-38 को निजी कार एक्कासी आग लागि भएको हो। चालक सहित अन्य यात्रु गाड़ीभित्रै आगलागीमा परेका छन्। चोभारमा गुड़िरहँदा आज 81 गाड़ीमा आगो लागेको, आगोमा चालक सहित अन्य यात्रु पनि परेको बताइएको छ। हेलम्बु खबरमा अब विदेशको खबर।
पाकिस्तानमा गएको 24 घण्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तीमा 9 जनाको मृत्यु हुनका साथै अन्य 3 जना घाइते भएको जनाएको छ। यो सँगै गत जून 26 देशव्यापी मनसुनी वर्षा जन्य घटनामा मृत्यु हुनेको संख्या 47 जना पुगेको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरण एडीएमले जनाएको छ। आकस्मिक बाढ़ीका कारण घर भत्किँदा मृत्यु हुनेमा उत्तर पश्चिम खैबर पत्नका 6 जना र कश्मीरका 3 जना रहेको एनडीएमले उल्लेख गरेको छ। एनडीएमका अनुसार मनसून शुरू भएदेखि 123 जना घाइते भएका छन् भने 178 वटा घर क्षतिग्रस्त भएको र करिब 3.42 किलोमिटर सड़क प्रभावित भएको जनाएको छ। एनडीएमले प्रभावित क्षेत्रका बासिन्दालाई बाढ़ी पहिरो तथा वर्षाजन्य जोखिमबाट सतर्क रहन आग्रह गर्दै दिन आउने दिनहरूमा मनसून वर्षा जारी रहने पूर्वानुमान समेत जारी गरेको छ। आईसीसी क्रिकेट विश्वकप लीग 2 का लागि नेदरल्याण्डसमा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दैछ। यस सिरिजमा आयोजक नेदरल्याण्ड्स नेपाल र नामिबिया बीच प्रतिस्पर्धा हुन लागेको हो। 8 टोली सहभागी सिरिजमा हाल 5 स्थानमा रहेको नेपाललाई शीर्ष 4 रहँदै विश्वकप ग्लोबल छनौट हुन अबका खेलहरू जित्नै पर्ने हुनेछ। एक समय सिरिजमा निराश देखिएको नेपालले गत जेठमा घरेलु मैदान किर्तिपुरमा ओमन यूएई अमेरिका र स्कटल्याण्ड विरूद्ध खेलिएको सिरिजमा 8 खेलमध्ये 6 खेलमा जित निकाल्दै आफूलाई 5 स्थानमा उभाएको थियो। नेपालले सिरिजको दोस्रो खेल आउन साउन 7 आउँदो बिहिबार आयोजक नेदरल्याण्डसँग खेल्नेछ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुन पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्री बालनको घोषणा। कृषि मन्त्री चौधरी र निर्देशक भुवा याङ बीच शिष्टाचार भेट वार्ता। जानकी मन्दिरबाट लखटियाहरूका सामपाङका कार्यकर्ता। पाकिस्तानमा मनसुनी वर्षाका कारण 9 जनाको मृत्यु। आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपालले आज नामिबियासँग भिड्दै। दिउँसो 3 बजेको हिलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। एथिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।
2: बा
3: हजुर बुहारी,
2: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
3: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एक मात्र विकल्प घले इन्टरप्राइजेस।
4: एबा, चौतारा बजार आउनु भएको छ, अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
5: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो, बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
4: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ, हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
0: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 98-41-5164। चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एकपटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,
4: संघ

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842420254।
4: Listening to Hillam FM 89.6 MHz.

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम प्रतिभाको डबली

नमस्ते, नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा गुड आफ्टरनून, सांगीतिक अभिवादन कार्यक्रम प्रतिभाको रवली लिएर आज पनि हामी आइसकेका छौं। सदा झै होइन, सो अपरान्नको समय यति बेला सुनिराख्नु भएको छ कार्यक्रम प्रतिभाको डवली। तपाईँहरूको माझमा छु कार्यक्रम रस्तत अन्जु अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र यति बेला हुनुहुन्छ राघव तामाङ हुनुहुन्छ अनि साथमा तपाईँ मित्रहरू पनि होइन मित्रहरू नै हुनुहुन्छ। आज पनि हामी आइसकेका छौँ हरेक दिन झै होइन, यो अपरान्नको समय छ एकदमै। यतातिर चाहिँ पानी परिरहेको छ है, पानी पर्ने एकछिन रहने अनि फेरि पानी पर्ने भइरहेको छ है। अनि तपाईँहरूको ठाउँ एरियातिर चाहिँ कस्तो छ, अलिकति सतर्क भएर बस्नु होला होइन। एकदमै पानी निरन्तर परिरहेको छ है, त्यसले गर्दाखेरि अलिकति भनौँ न कमसल भूभागहरूमा अलिकति जोखिमयुक्त ठाउँहरूमा चाहिँ अलिकति सतर्क भएर बस्नुहोला पनि भनेर यहाँलाई भन्न चाहन्छु। त्यसै गरेर खाजा त खानुभयो होला, अब खानु भएको छैन भने पनि खानु होला है साथीहरू, किनकि अब मैले यहाँदेखि तपाईँहरूलाई त्यहाँसम्म फेरि खाजा ल्याउन पनि सक्दिनँ, त्यही भएर आफै खानुहोला भन्छु होइन। त्यसै गरी कार्यक्रम प्रतिभाको डवली तपाईँलाई यति बेला सिन्धुपाल्चोक चौताराबाट सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूबाट पनि हामीलाई एकदमै माया गरेर सुनेर साथ दिन सक्नुहुनेछ अनि अनलाइन वेबसाइटबाट, त्यसै गरी हाम्रो पात्र एप्स अनि सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडिएर विश्वभर एकैसाथ रहेर तपाईँहरूले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। साथीहरू एकदमै माया गरेर होइन, जति पनि सामाजिक सञ्जाल फेसबुक मार्फत हामीलाई जोडिएर हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, कहाँदेखि हेर्दै हुनुहुन्छ, कहाँदेखि सुन्दै हुनुहुन्छ, कार्यक्रममा सहभागिता जनाउनु होला तपाईँहरूको लागि एकदमै कमेन्ट बक्स खाली छ है साथीहरू, अनि स्वागत पनि छ भनेर भन्न चाहन्छु जहाँ जहाँदेखि हामीलाई सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ होइन। सो कार्यक्रममा सहभागिता जनाउनु होला, विशेषतः कार्यक्रम प्रतिभाको डबली प्रतिभा राख्ने एउटा तपाईँ हाम्रै थलो भएको कारणले चाहिँ तपाईँले प्रतिभाहरू राख्नुपर्ने हुन्छ यस कार्यक्रममा। यदि तपाईँले कविताहरू, चुटकिलाहरू होइन, गजलहरू लेख्नुहुन्छ भने कमेन्ट बक्समा आफ्ना प्रतिभाहरू लेखेर आफ्ना रचनाहरू लेखेर छोड्नुहोला, तपाईँको रचनाहरूलाई पनि स्थान दिनेछु। त्यसै गरेर यस कार्यक्रममा चाहिँ फोन गर्नुपर्ने हुन्छ, विशेष चाहिँ फोन गरेर तपाईँले चाहिँ आफूभित्र रहेका ती दबिएर बसेका ती प्रतिभाहरूलाई चाहिँ यस कार्यक्रम मार्फत, ती तपाईँका गलाहरूलाई चाहिँ यस कार्यक्रम मार्फत चाहिँ तपाईँले प्रस्फुटन गर्न सक्नुहुनेछ। जस्तै कार्यक्रममा फोन गरेर तपाईँले गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, जति पनि होइन आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू चाहिँ तपाईँले व्यवसायमा राख्न सक्नुहुनेछ, राख्न पाउनुहुनेछ है साथीहरू। आज पनि यहाँहरूका लागि हामीले नम्बर खुल्ला गरेका छौं 97 48 26 65 89 80, फेरि पनि नम्बर नोट गर्नुहोला 97 48 26 65 89 80 को माध्यम हुँदै बाटो हुँदै तपाईँ प्रतिभा राख्नको लागि आउनुहोला साथी भन्दै कार्यक्रमको शुरूआतमा यति बेला एकदमै मिठो सांगीतिक कोशीले तपाईँहरूको माझमा पस्किन्छ। सांगीतिक कसैले पछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: यहाँको माझमा हजुर यहाँहरूको माझमा राख्यौँ एकदमै मिठो गीत होइन. सो गीतले भन्दै थियो कलको पानी रक्सी गनायो होइन. सो एकदमै मिठो गीत थियो, तपाईँहरूले पनि एकदमै फुल इन्जोय गर्नुभयो होला होइन. सो गीतपछि पुनः स्वागत गर्न चाहे. सुन्दै हुनुहुन्छ यति बेला तपाईँ लम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ. टाटी भाको डबली सिन्धुपाल्चोक चौताराबाट यति बेला हामीलाई सुनिराख्नु भएको छ होइन. अब भने कार्यक्रमको व्यवसायमा हामी तपाईँहरूकै फोन कलहरू लिन्छौँ, आउन सक्नुहुनेछ. फटाफट फोन डायल गर्दै आउनुहोलाई साथीहरू. टाटी भा राख्नको लागि 97 48 26 69 80 तपाईँका लागि हामीले नम्बर खुला गरेका छौ. नयाँ पुराना सम्पूर्ण साथीहरू आउनुहोला है त एकदमै रमाइलो गर्नुपर्छ, साथमा चाहिँ तपाईँकै प्रतिभा सुन्नुपर्छ. यति बेला आजको लागि पहिलो साथी फोन लाइनमा हुनुहुन्छ, फोन कल लिन्छु. नमस्कार. हजुर नमस्ते. नमस्ते हजुर, रुपै रहेछ मोहनी लाउने छुटेपछि धेरै नै याद आउने है. एकदमै मिठो गीत गुनगुनाउँदै कार्यक्रममा सहभागिता जनाउनु भएको छ अनि सन्चै हुनुहुन्छ. भने चाहिँ घुमफिर भइरहेछ चलिरहेछ है. हस् अनि प्रतिभा के सुनाउनुहुन्छ हामीलाई? हुन्छ हामी गल्ती गर्छौ, तपाईँ प्रतिभा राख्नु होला है त.
1: सेतो सेतो हेमाया कलेर बाटो झाकनायो बाटो, सेतो सेतो हेमाया कलेर बाटो झाकनायो बाटो.
0: हजुर सेतो सेतो खमेरो माटो झल्को लाग्छ नैन यो बाटो है. हजुर एकदमै मिठो गीत गाएर सुनाउनु भयो, तपाईँलाई प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त. सो आजको लागि भने हामी छुट्छौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला है त. साथी हुनुहुन्थ्यो उहाँले पनि यति बेला फोन गरेर एकदमै मिठो प्रतिभा राखेर छुटिसक्नु भएको छ. सो धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु. यसै गरी आउन सक्नुहुनेछ पालो तपाईँहरूकै हो पालो होइन. फटाफट फोन डायल गरेर सहभागिता जनाउनुहोला. 97 48 26 69 80 तपाईँको लागि फोन कल गरेर आउनुपर्ने नम्बर रहेको छ साथीहरू. ल्यान्डलाइन चाहिँ तपाईँको लागि होइन. सो केही प्राविधिक समस्याले गर्दाखेरि चाहिँ हामीले ल्यान्डलाइन नम्बर चाहिँ बन्द गरेका छौँ होइन. सो तपाईँले चाहिँ फोन डायल गरेर 97 48 26 69 80 यहाँहरूको लागि नम्बर खुला छ. सो नम्बर हुँदै आफूभित्र भएका विभिन्न प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ भन्दै गर्दा कोही मित्र फोन लाइनमा हुनुहुन्थ्यो तर फोन कल चाहिँ डिस्कनेक्ट भएको छ. ओके हामी गीत राख्छौँ भनेको थिएँ. लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु. नमस्कार.
2: नमस्कार दिदी.
0: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ? हजुर सन्चै हुनुहुन्छ गरिमाजी? हजुर हामीलाई पनि एकदम ठिकै छ. अनि के गर्दै हुनुहुन्छ? खाजा खानुभयो त? हजुर एकदमै हाम्रो पनि भयो, भएर नै तपाईँहरूको माझमा सहभागिता जनाए भनौँ. अनि सुनाउनुहोस् आज भोलि के गर्दै हुनुहुन्छ काभ्रेतिर? हजुर बसी बसाई नै गर्दै हुनुहुन्छ है. हस् अनि प्रतिभा के सुनाउनुहुन्छ त?
2: म एउटा गजल भन्छु नि.
0: हस् हामी गन्ती गर्छौ गन्ती पछि है त.
2: छोरी आऊ तिमी, अलिअलि त सहनै पर्छ, कसैले झुटो आरोप लगाए पनि चुप्चापको रहनै पर्छ. छोरी आऊ तिमी अलिअलि त सहनै पर्छ, सुरुमै आफ्नो खुसी नहेरे है, आफन्तको निर्णय भन्दा अगाडि आफ्नै निर्णयहरू नफेरे है. छोरी आऊ तिमी अलिअलि त सहनै पर्छ, तिमी यसरी नरो है, यो मनमा पीडा भए पनि हाँस्नै पर्छ, सबैसँग राम्रो सम्बन्ध राख्नै पर्छ, श्रीमान अनि परिवारको हेरविचार गर्नै पर्छ, सबैले खुसी बनाउनु पर्छ, छोरी आऊ तिमी अलिअलि त सहनै पर्छ. यति नै.
0: हजुर छोरी हौ तिमी, अलिअलि त सहनै पर्छ होइन, जसले जे भने पनि होइन सहनै पर्छ। सो एकदमै मिठो यो लाइन मलाई चाहिँ मन पर्यो होइन। अब छोरी मान्छे भएपछि सानातिना कुराहरूलाई त सहनै पर्यो नि होइन र? सो एकदमै मन पर्यो मिठो लाइनको लागि गरिमा, हजुरलाई धेरै धेरै धन्यवाद है त। ओके बाई। यति बेला हुनुहुन्थ्यो साथी, उहाँले पनि प्रतिभा राखेर छुटिसक्नु भएको छ होइन। सो छोरी हौ तिमी होइन, अलिअलि त सहनै पर्छ शीर्षकमा एकदमै मिठो लाइन होइन सुनाउनु भयो, एकदमै मन पर्यो होइन। यसै गरी तपाईँहरूकै पालो हो, आउन सक्नुहुनेछ, आउँदै गर्नुहोला। यति बेला कोही मित्र फोन लाइनमा हुनुहुन्छ भन्दै थिए तर फोन कल चाहिँ डिस्कनेक्ट भइसकेको छ। हामी छोटो मिठो भन्दा नै एकदमै मिठो गीत राख्छौँ, गीतपछि फेरि पनि उपस्थित हुनेछौँ। तपाईँहरू कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला, नम्बर एकदमै खुला छ, आउँदै गर्नुहोला, यो मिठो गीत सुन्दै गर्नुहोला।

0: एकदमै मिठो है लेखमा यो फुल फुल्यो सो एकदमै मिठो गीत हामीले यहाँहरूको माझमा राख्यौं। गीतपछि पुनः स्वागत गर्न चाहन्छु। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छ। नमस्कार हजुर।
1: हात्ती आयो लमक लमक झोलङ्गीको फुलमा, तिम्रो मेरो माया बस्यो गुलाबीको फुलमा। हेलो दिदी, नमस्ते। नमस्कार
0: हजुर। नमस्ते, नमस्कार हजुर। हात्ती आयो लमक लमक झोलुङ्गे फुलमा,
1: हजुर
0: तिम्रो हाम्रो माया बस्यो गुलाफको फुलमा है।
1: हजुर हजुर दिदी।
0: अनि सन्जय हुनुहुन्छ तिर्सनाजी? एकदम मलाई पनि ठिकै छ, आरामै छु भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ यति बेलाको प्रहरमा? हजुर, मौसम के छ?
1: मौसम चाहिँ धामो धुमो गरिरहेको छ। दिउँसो चाहिँ अलिअलि पानी आइरहेको थियो, अहिले चाहिँ छैन भन्नु
0: पर्यो। अहिले चाहिँ पानी आएको छैन है।
1: हजुर,
0: खाजा नास्ता त भयो होला? एकदम भइसक्यो, मेरो पनि भएर नै यहाँहरूको माझमा सहभागिता जनाए भनौँ। अनि कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको छ, प्रतिभा के सुनाउनुहुन्छ? हामी गन्ती गर्छौ, गन्ती पछि है त। त्रिसनाजी सुरु गर्नुहोस्।
1: शरणको चिसो पानी गराउने थाल पर्यो, रामी त तिमी राम्री मलाई किन दाल पर्यो। शरणको चिसो पानी गराउने थाल पर्यो, राम्री त तिमी राम्री मलाई किन गाल पर्यो। राम्री त तिमी राम्री मलाई किन गाल पर्यो। यति नै भन्नु पर्यो दिदी।
0: हजुर, राम्री त तिमी राम्री मलाई किन गाल पर्यो होइन?
1: हजुर दिदी।
0: हजुर, एकदमै मिठो यो गीत गाएर सुनाउनु भयो। हजुरलाई प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त त्रिसनाजी। हस्, आउने दिनहरूमा पनि कार्यक्रमलाई सम्झिँदै गर्नुहोला। आजको लागि भने हामी छोड्छौँ मुख्य बाबाई। हजुर, यति बेला त्रिसना माझी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो गीत राखेर कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। यसै गरी यति बेला फोन लाइनमा अर्को साथी हुनुहुन्छ, फोन कल लिन्छ। नमस्कार हजुर।
2: हेलो दिदी, नमस्ते। धेरै दिन पछि गरेको।
0: हजुर नमस्कार। नमस्ते, नमस्कार हजुर। धेरै दिन पछिको मेरो तर्फबाट पनि। अनि सन्चै हुनुहुन्छ अमृतजी? हजुर, एकदम हामी पनि आरामै छौँ भन्नुपर्छ। कतातिर हराउनु भएको थियो, धेरै समय पो भयो त नि होइन? हजुर, भनेपछि कामधन्दातिर व्यस्त बिजी हुनुहुन्थ्यो है। कता हुनुहुन्छ अहिले? यता भोर्सिपाईतिर हुनुहुन्छ कि अथवा कता हुनुहुन्छ? त्यो त हो है। अनि के छ नयाँ नौलो त्यतातिरको कामधन्दाहरू, के हुँदैछन् आज भोलि?
2: आज भोलि अब के भन्छ, कुरो रोप्नु सुरु हुन्छ होला अब एक हप्ता पछि चाहिँ,
0: त्यस्तै हो। ए ए, भनेपछि कोदो रोपाई अझै सुरु भएको छैन है? हस्, धेरै दिनपछि कार्यक्रममा फोन गर्नुभयो, खुसी लाग्यो। प्रतिभा के सुनाउनुहुन्छ? हस, हामी गन्ती गर्छौ, गन्ती पछि है त।
2: नमस्कार, हेलो, मैले 29.6 मेगाहर्ट्जबाटै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको समाचारमा तपाईँलाई स्वागत छ। म अमृत तामाङ। सुरुमा मुख्य समाचारहरू। सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर। 2 लाख बाल बालिका शीघ्र कुपोषणको जोखिममा, नयाँ दाता खोज्ने सरकारी प्रयास असफल। औद्योगिक क्षेत्र भाडा विवाद, 20 उद्योगमा लाइन अवरुद्ध। इरान युद्धमा पछिल्लो 2 सातामा 100 अमेरिकी सैनिक घाइते। र स्प्रिङ फिफा वरियताको शीर्षमा हो समाचार विस्तारमा। सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर फिर्ता लिएको छ। मंगलबार प्रधानमन्त्री पालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत कर फिर्ता लिएको जानकारी दिएका हुन्। शिक्षा र स्वास्थ्यमा कर लगाएको भन्दै नागरिक स्तरबाट व्यापक विरोध भएको थियो। प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन्, निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखियो। यसैले माननीय अर्थमन्त्री सोनी बग्ले संघको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ। जनमुखी सरकार भन्दै प्रधानमन्त्री शाहले आफूहरूको मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु रहेको बताएका छन्। 5 वर्ष मुनिका 2 लाख भन्दा बढी बालबालिका शीघ्र कुपोषणबाट प्रभावित रहेको राष्ट्रिय अध्ययनले देखाएका बेला बागमती र गण्डकी प्रदेशका पोषण कार्यक्रमका लागि नयाँ दाता खोज्ने सरकारी प्रयास असफल भएको छ। बागमती र गण्डकीमा लगानी गर्न कुनै पनि 12 दाता भेटाउन नसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापाले बताए। स्वास्थ्य मन्त्रालयको अनुरोध र राष्ट्रिय योजना आयोगको निर्देशनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती प्रदेशका प्रदेश तथा स्थानीय सरकारलाई पोषण क्षेत्रमा लगानी बढाउन प्रचार समेत गरेको छ। हालै गरिएको पोषण मूल्याङ्कन नतिजा अनुसार 5 वर्ष मुनिका 2 लाख भन्दा बढी बालबालिकामा ख्याउटेपना पाइएको थियो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबाट जमिन भवन पानी बिजुली लगायतको बक्यौता रकम नतिर्ने 20 वटा उद्योगमा पानी तथा बिजुलीको लाइन अझै अवरुद्ध नै छ। 4 असार यता लिमिटेडले 10 वटा औद्योगिक क्षेत्रभित्र रहेका 167 उद्योगको पानी तथा बिजुलीको लाइन कटौती गरेको हो। त्यसमध्ये बक्यौता तिरेको उद्योगहरूमा पुनः लाइन जडान गरे पनि 20 उद्योगमा अझै अवरुद्ध नै छ। लिमिटेडले सम्बन्धित औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई 7 दिनभित्र बक्यौता रकम बुझाउन 25 जेठमै 7 दिनभित्र बक्यौता बुझाउन भन्दै सूचना जारी गरेको थियो। सोमबार बक्यौता तिरेपछि 5 उद्योगमा लाइन जोडिएका छ, तर नतिरेकामा अझै अवरुद्ध नै छ उनले भने। अहिलेसम्म 46,73,11,000 रुपियाँ बक्यौता उठाइसकेको समेत उनले जनाए। अब एउटा अन्तर्राष्ट्रिय समाचार। इरान संघको द्वन्द्वका क्रममा पछिल्लो 2 सातामा आफ्ना झण्डै 100 जना सैनिकहरू घाइते भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ। पेन्टागनका प्रवक्ता सिन पार्नेलले सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै भनेका छन्, जुलाई 7 पछि झण्डै 100 जना सेवा कर्मीहरू सामान्य वा मध्यम रूपमा घाइते भएको पाइए पनि ती मध्ये 96% आफ्नो ड्युटीमा फर्किसकेका छन्। उनीहरू युद्ध मैदानमा फर्किन हड्छन्। धेरै जसोलाई टाउकोमा सामान्य चोट लागेको थियो। यसअघि इरानसँगको युद्धमा अमेरिकी सेनालाई लागेको चोट पटक र घाइतेहरूको विवरण पेन्टागनले लुकाएको समाचार द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको थियो। उक्त समाचार प्रकाशित भएपछि प्रवक्ता पार्नेलले त्यसको खण्डन गर्दै यस्तो दावी गरेका हुन्। अमेरिकी संचार माध्यमहरूका अनुसार अहिलेसम्म युद्धमा कम्तीमा 17 जना अमेरिकी सैनिकको मृत्यु भइसकेको छ। र अब एउटा समाचार। विश्वकप 2026 विजेता स्पेन फिफाले मंगलबार जारी गरेको वरियताको शीर्ष स्थानमा उक्लेको छ। यसअघि स्पेन 2 स्थानमा थियो। स्पेनले फाइनलमा अर्जेन्टिनालाई हराएर उपाधि जितेको हो। स्पेन विश्व च्याम्पियनसँग युरोपियली विजेता पनि रहेको छ। अर्जेन्टिना भने 2 स्थानमा झरेको छ। विश्वकपको सेमी फाइनल पुगेका फ्रान्स र इङ्ल्याण्ड यथावत स्थानमा रहेका छन्। फ्रान्स 3 र इङ्ल्याण्ड 4 स्थानमा छन्। सेमी फाइनलमा स्पेनले फ्रान्स तथा अर्जेन्टिनाले इङ्ल्याण्डलाई हराएको हो। त्यसपछि नयाँ वरियताको शीर्ष 10मा ब्राजिल, मोरक्को, पोर्चुगल, नेदरल्याण्ड्स र मेक्सिको रहेका छन्। मेक्सिको 4 स्थान उक्लेर शीर्ष 10मा पुगेको हो। अपरान्न 4 बजेको समाचार जानुभन्दा पहिले अहिलेसम्मका मुख्य मुख्य समाचारहरू। फेरि सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर, 2 लाख बाल बालिका शीघ्र कुपोषणको जोखिममा, नयाँ बाटा खोल्ने सरकारी प्रयास असफल, औद्योगिक क्षेत्र भएर विवाद, विश्व उद्योगमा लाइन अवरुद्ध, इरान युद्धमा पछिल्ला 2 सातामा 100 अमेरिकी सैनिक घाइते, र स्पेन फिफा वरिताको शीर्षमा। हामी अर्को समुदायका साथ ताजा 6 बजे नेपाली भाषामा लिएर आउनेछौँ। अहिलेको लागि भन्ने प्राविधिक मित्र बदाङ गुरुङलाई धन्यवाद दिँदै म अमृत तामाङ उजेल पर्छ हस्त धन्यवाद। थ्याङ्क यू दिदी।
0: हजुर।

हजुर, कार्यक्रममा राख्यौं हामीले गीत होइन, रोज मोक्तान र अविनाश घिसिङको आवाजमा रहेको एकदमै मिठो गीत कलकत्ते कायौं किस्मेर बाङ्गो टेबलमा आइना छ होइन। सो एकदमै मिठो गीत राख्यौं। गीतपछि पुनः स्वागत गर्न चाहन्छु सुनिराख्नु भएको छ यति बेला मंगलबारको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली। तपाईँहरूको माझमा छु कार्यक्रम प्रस्तुत अन्जु, अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र राघव, अनि साथमा तपाईँ मित्रहरू नै हुनुहुन्छ। यति बेला तपाईँहरूको फोन कलहरू लिइरहेका छौं, साथमा तपाईँहरूसँग मिठा मिठा रमाइला रमाइला कुराकानीहरू त हामीले गरिरहेका नै छौं, अनि प्रतिभाहरू सुनिरहेका छौं यति बेला होइन। सो कमेन्टहरू पनि एकदमै प्राप्त भइरहेको छन् सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर केही कमेन्टहरू पनि लिँदै गर्छु। रामजी घिमिरे हुनुहुन्छ, लेख्नु भएको छ, नमस्कार सम्पूर्ण मित्रमा, सम्झे है चितवनबाट भन्नुभएको छ, धन्यवाद हजुरलाई। त्यसै गरी अर्को कमेन्ट लिए राज कालीकोटी हुनुहुन्छ, लेख्नु भएको छ, हाई गुड आफ्टरनुन भन्नुभएको छ है। गुड आफ्टरनुन हजुर, म झापाली हिरो राज कालीकोटे वीरतामोड झापा जस्ट नाउ यूएई अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेन्ड भन्नुभएको छ है। सो धन्यवाद होइन, सो गीत मार्फत चाहिँ साथी सङ्गीहरूलाई सम्झिनु भएको छ है। त्यसै गरी अर्को कमेन्ट पनि लिहाले लेख्नु भएको छ, मुना राई लिम्बू हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो शिशु दर्शन नमस्कार भन्नुभएको छ, नमस्ते हजुर, म धनकुटाबाट सुन्दैछु, सबैमा मिठो सम्झना माया छ ल भन्नुभएको छ है। सो धन्यवाद हजुरलाई पनि। त्यसै गरी अर्को कमेन्ट लिए नार्दन चोइस क्याप लामा, अह नाम चाहिँ खतरा रहेछ है उहाँको, निराधन निर्धन है, निर्धन चोइस कप लामा है, सो मिस यु अल भन्नुभएको छ, धन्यवाद हजुर। यदि तपाईँको नाउँ चाहिँ होइन नाम चाहिँ मैले प्रनाउन्सिएसन गर्नलाई अलिकति गलत गरेको भए त्यसको लागि क्षमा चाहन्छु है त। यसै गरी अर्को कमेन्ट पनि लिइहाले, सरस्वता हुनुहुन्छ, लेख्नु भएको छ, हेलो दिदी नमस्ते भन्नुभएको छ, नमस्ते हजुर, म नि सुन्दैछु है त, स्याउलेबाट सरिता कोइराला अल फ्रेन्डलाई चाहिँ सम्झन चाहन्छु है त दिदी, ओके बाई बाई दिदी भन्नुभएको छ है, सो बाई बाई हजुर। त्यसै गरी अर्को कमेन्ट लिइहाले सौरभ केसी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन भन्नुभएको छ है, म चाहिँ यता बागचौर नगरपालिका है, साँच्चै कहाँको बागचौर है, तपाईँले जहिले बागचौर नगरपालिका भन्नुभएको छ, कताको बागचौर नगरपालिका होइन, यो सोध्छु भन्दा भन्दै सो मैले पनि बिर्सिरहेको हुन्छु है, बागचौर नगरपालिका आठको मान्छे भन्नुहुन्छ दहिले, कताको बागचौर हो एकचोटि जिल्लाको नाम पनि खुलाउनु होला, अनि भारतको गुजरातदेखि सुन्दैछु भन्नुभएको छ, धन्यवाद सौरभजी, नियमित श्रोता पनि हुनुहुन्छ। जीवन रिको हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, दिदी सन्चै हुनुहुन्छ भन्नुभएको छ, मलाई ठिकै छ हजुर, तपाईँलाई के छ, लेख्नु भएको छ खाजा खानुभयो भन्नुभएको छ, अनि दिदी हजुरले चाहिँ खाजा खानुभयो दिदी हजुरले, मैले चाहिँ कटारबाट सुनिरहेको छु है, लाउँथे माया घातै घात भयो भन्ने गीत बजाइदिनु न दिदी, जसरी भए पनि बजाइदिनु होला है हजुरले भन्नुभएको छ, धन्यवाद हजुरलाई एकदमै, उहाँले चाहिँ जहिले यही गीत मात्र बजाइदिनु भन्नुहुन्छ है, लाउँथे माया घातै घात हो होइन, सो एनिवे केही छैन, बधाइदिउँला है तपाईँ सुनिराख्नु होला। त्यसै गरी अर्को कमेन्ट पनि मैले लिइहालेँ, लेख्नु भएको छ, मगर विशाल मगर हुनुहुन्छ, लेख्नु भएको छ, हेलो दिदी नमस्ते, सन्चै ओइसिन्छ भन्नुभएको छ, मलाई ठिकै छ हजुर, तपाईँलाई कस्तो छ, म पनि सुन्दैछु ल, प्युठान लेख्नु भएको छ, प्युठान लिवाङदेखि हो भन्नुभएको छ है, मगर विशाल भन्नुभएको छ, सो धन्यवाद हजुर, प्युठानदेखि सुनेर साथ दिनुभयो। त्यसै गरी सुनिता तामाङ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, आकाशबाट खसेको ती साना पानीको थुप्पाहरू बगाएर लैजान्छन् मनका सारा बिर्सनाहरू, सिमसिम गर्दै रुजाइदिन्छ यो चिसो बतासले, भिज्दैछन् आज गाउँ शहर पुराना गराहरू, रुखका पातहरूले नयाँ चोला फेरे झैं लाग्छ, धरतीको यो सुगन्धले छुट्टै जादु गरे झैं लाग्छ, झ्यालको पछाडि पसेर टोलाउँदा टोलाउँदै कतै टाढा हराएका ती यादहरू बिउजी

लाग्छ आकाशबाट खसेका ती सपना पानीका थोपाहरू बगाएर लैजान्छन् मनका सारा बिर्सनाहरू सिमसिम गर्दै रुजाइदिन्छन् यो चिसो बतासले भिज्दैछन् आज होइन सो भिज्दैछन् आज गाउँ सहर र पुराना गराहरू सो एकदमै मिठो लाइन है त्यसै गरी मिस यु अल भन्नुभएको छ धन्यवाद सुन्दाजी हजुरलाई होइन सो यो मिठो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट लियाले लेख्नु भएको छ टेकबहादुर पुमा हुनुहुन्छ लेख्नु भएको छ सञ्चालिका अञ्जुजी नमस्कार भन्नुभएको छ नमस्ते हजुर शुभ सन्ध्या सुन्दैछु उदयपुरबाट है फेसबुक लाइभबाट हेलम्बा एफएम 89.6 मेगाहर्जलाई भन्नुभएको छ धन्यवाद त्यसै गरी अर्को कमेन्ट लिइहाले तारा बहादुर तामाङ हुनुहुन्छ लेख्नु भएको छ हेलो भन्नुभएको छ हेलो हजुर नमस्ते सो कमेन्टको लागि धन्यवाद त्यसै गरी अर्को कमेन्ट लिइहाले टेकु छेत्री हुनुहुन्छ सो लेख्नु भएको छ उहाँले हजुर नानी नमस्ते भन्नुभएको छ नमस्ते नमस्कार हजुर गुड इभिनिङ भन्नुभएको छ गुड इभिनिङ हजुर हजुरलाई आरामको कामना साथै सुन्दैछु है म पनि तनहुबाट भन्नुभएको छ सो टेकजी टेकुजी हजुरलाई सो धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट लिइहाले अमिना हुनुहुन्छ लेख्नु भएको छ नमस्ते दिजु विथ मी अमिना सुनवार फ्रम दोलखा भन्नुभएको छ प्यारी सुशीला विश्वकर्मा दादा राजगले मगर विवश कुलुङ तीर्थक तिलक विष्ट टेकु छेत्री रत्नबहादुर थापा कुमार पर्जा त्यसै गरी घायल अभिमान सुनवार मायानी रौलाई योन्जन कविता घतानी अलिसा लिम्बू हर्पल रोशनी सरस्वता पोखरेल त्यसै गरी किराती अन्जानालाई अन्जानलाई ए भन्दै सबैलाई भन्दै छुट्टिन्छु भन्नुभएको छ है सो धन्यवाद उहाँलाई पनि कमेन्टको लागि यसै गरी यति बेला एकदमै मिठो गीत पस्किन्छौँ हामी गीतपछि पुनः उपस्थित हुनेछौ यसै गरी तपाईँहरू मिठा मिठा कमेन्टहरू पनि छोड्दै गर्नुहोला कार्यक्रममा पनि सहभागिता जनाउँदै गर्नुहोला 97 48 26 69 79 यहाँहरूको लागि नम्बर खुला छ आउँदै गर्नुहोला यति बेला भने हामी राख्छौ एकदमै मिठो गीत

हजुर, लाउथे माया घाते घात हो होइन, सो राख्यौँमा हामीले एकदमै मिठो गीत होइन। सो यता कतारको साथीले चाहिँ एकदमै रिक्वेस्ट गर्नुभएको थियो, हम्बल रिक्वेस्ट गर्नुभएको थियो, उहाँले चाहिँ एकदमै अस्ति उदुको पनि बजाइदिनु न दिदी, बजाइदिनु न दिदी भनिराख्नु भएको थियो होइन। सो बजाइदिए सो होइन, गीतपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु सुनिराख्नु भएको छ यति बेला तपाईँले कार्यक्रम प्रतिभाको ज्यावली। यति बेला भने फोन लाइनमा कोही साथी जोडिनु भएको छ, कहाँदेखि को हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते, नमस्कार हजुर। नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ, कतादेखि? हजुर, काभ्रेको कुन ठाउँदेखि बोल्दै हुनुहुन्छ? अञ्जना सन्चै हुनुहुन्छ? हजुर, मलाई पनि एकदमै ठिकै छ भन्नु पर्यो, आरामै छु, सन्चै छु। अनि यता काभ्रेको मण्डनतिर के गर्नुहुन्छ? बसी बसाई गर्नुहुन्छ? अनि खाजा नास्ता भयो त? एकदमै मेरो पनि भयो, अब तपाईँको भएपछि हाम्रो नहुने भन्ने त कुरै भएन होइन। अनि प्रतिभा के सुनाउनुहुन्छ आज? हामी गन्ती गर्छौ गन्ती पछि है त।

0: यति नै भन्नुपर्छ है।
1: हजुर, माया गर्छु भन्नेले छाडिदियो आज है। हजुर, छोटो मिठो गीत गाएर सुनाउनु भयो अञ्जना, हजुरलाई धन्यवाद। अहिलेको लागि भने हामी छोड्छौँ, मुख्य बाबा है। हजुर, अञ्जना हुनुहुन्थ्यो मण्डन देवपुरबाट, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर एकदमै मिठो गीत गुनगुनाएर यति बेला कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। सो धन्यवाद भन्छु उहाँलाई पनि। यसै गरी आउन सक्नुहुनेछ, पालो यहाँकै हो होइन, हामी पनि लगभग कार्यक्रमको अन्तिम अन्तिम क्षणमा छौँ होइन। यो व्यवसायमा तपाईँहरूको फोन कलहरू लिँदै तपाईँहरूसँग मिठा रमाइला कुराकानीहरू गर्दै साथमा तपाईँहरूले नै राख्नुभएको विविध प्रतिभाहरू नै सुनिरहेका छौँ होइन। आउन सक्नुहुनेछ फटाफट फोन डायल गर्दै साथीहरू, कमेन्ट बक्समा पनि कमेन्टहरू छोड्दै गर्नुहोला सामाजिक सञ्जालबाट हामीलाई सुनिराख्नु भएको छ भने पनि। त्यसै गरेर यति बेला सो मैललाई होइन मलाई चाहिँ रचना पनि प्राप्त भएको छ एकदमै मिठो गजल होइन, बालकृष्ण गजुरेलजीले सो लेख्नु भएको गजल मलाई प्राप्त भएको छ। सो मैले यहाँहरूको माझमा राख्छु है, त सुनेर साथ दिनुहोला। म ऐना बनेको दिन तिमी हेरिरहन्छौ, म ऐना बनेको दिन तिमी हेरिरहन्छौ, प्यासी गाग्री न त धारा न पधेरी रहन्छौ, प्यासी गाग्री न त धारा न त पधेरी रहन्छौ। बदलियो रंगहरू सुन्दा अचम्म लाग्छ, बदलियो रंगहरू सुन्दा अचम्म लाग्छ, या त त्यो महाकाली रहन्छ्यो या त भेरी रहन्छ्यौ। म ऐना बनेको दिन तिमी हेरिरहन्छ्यौ, उठ्नलाई उठाउनु पर्छ आफ्नो अस्तित्व, उठ्नलाई उठाउनु पर्छ आफ्नो अस्तित्व, सुन्ने हुँदा नचिसो भइन मजेरी रहन्छ्यौ। म ऐना बनेको दिन तिमी हेरिरहन्छ्यौ, म ऐना बनेको दिन तिमी हेरिरहन्छ्यौ, प्यासी गाग्री न त धारा न त पधेरी रहन्छ्यौ, प्यासी गाग्री न त धारा न त पधेरी रहन्छ्यौ। हजुर, यहाँहरूको माझमा मैले राखे बालकृष्ण गजुरेलजीले सो लेख्नु भएको गजल एकदमै मिठो, म ऐना बनेको दिन तिमी हेरिरहन्छ्यौ, प्यासी गाग्री न त धारा न त पधेरी रहन्छौ। वाउ, एकदमै मिठो होइन। सो धेरै धेरै धन्यवाद उहाँलाई। त्यसै गरी यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु। नमस्ते, नमस्कार हजुर। हजुर नमस्कार, शुभ सन्ध्या हजुर। टेकबहादुर पुमा राई बोल्दै हुनुहुन्छ।
2: हजुर, हो नि अन्जुजी, ठ्याक्क कसरी चिन्नु भयो अन्जुजी? ठ्याक्क मलाई त अब त ठ्याक्क कि चिन्नु हुँदैछ नि हजुरले पनि अब त।
1: हो त हजुर, हो त। अनि सुनाउनुहोस् हजुर। हजुर
2: हजुर, उदयपुरको चाहिँ अहिले ठिकै छ, अघिसम्म चाहिँ पानी परेको थियो बिहान चाहिँ होइन, अनि तपाईँको चाहिँ अहिले चाहिँ घाम पो लाग्दैछ हो अन्जुजी, अनि हजुरहरूकोतिर पनि अहिले मौसम चाहिँ कस्तो छ?
1: हजुर, यतातिर पनि घाम पानी घाम त होइन, पानी पर्दै रहँदै गरिरहेको छ भन्नुपर्छ।
2: हजुर, यता पनि त्यस्तै छ अन्जुजी, यता उदयपुरतिर पनि पानी पर्दै रहँदै गरी घाम लाग्छ अन्जुजी। अब सबैजना आराम कुशले सन्चै हुनुहुन्छ नै होला अन्जुजी?
1: एकदम एकदम भन्नुपर्छ टेकबहादुरजी। हामी अन्तिममा छौँ, प्रतिभा के सुनाउनुहुन्छ?
2: हुन्छ, म प्रतिभा आज चाहिँ सुनाऊ भनेपछि हुन्छ, आज पनि म पूर्वेली लोक भाका नै गाउँछु नि।
1: गन्ती गर्छौ गन्ती पछि है त?
2: हुन्छ
1: अन्जुजी, सुरु गर्नुहोस्।

0: दार जाऊं साईला सरारा दारन बाजार ओ ये जाऊं साईला दारन बाजार अंजु जी मेरो गीत यति नै हो।
1: हजुर जाउँ साइला सरर धरान बजार होइन त टेकबहादुरजी?
0: हजुर अन्जुजी हजुर अरूको पनि यो रेडियो हेलेम्बु एफएम 89.6 MHz चाहिँ यसै गरी नै चाहिँ वर्षौं वर्षौं चलिरहेछ भन्दै अहिले चाहिँ म टेकबहादुर कुमारै हजुरको बसाइबाट र अर्को हप्ता फेरि भेट्ने बाटा गर्दै आजलाई छुट्टिन्छु। ओके बाई बाई।
1: हजुर यति बेला हुनुहुन्थ्यो टेकबहादुर पुमा राई हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो प्रतिभा राखेर छुटिसक्नु भएको छ। यसै गरी अब चाहिँ हामी पनि लगभग कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ, अन्तिम भन्दा पनि अन्तिम नै आइसकेका छौँ है। स्टुडियोको घडीमा पनि 4:54 गइसकेको छ। केही कमेन्टहरू यति बेला प्राप्त भइसकेका छन् सो लिइहाले। लभ शक्ति माकफाङ हुनुहुन्छ, सो उहाँले पनि होइन सो उपस्थित जनाउनु भएको छ, धन्यवाद उहाँलाई। त्यसै गरेर लेख्नु भएको छ उहाँले, हेलो हेलो भाइ नमस्कार, शिव भरू सम्पूर्णमा अलै भाइ भन्दै हुनुहुँदो रहेछ होइन भाइ होइन है, हजुर दिदी भन्नु होला। ओके कार्यक्रम सुन्नु भएको थियो कि सुन्नु भएको थिएन है, धन्यवाद कमेन्टको लागि लभ शक्ति माकफाङजीलाई। त्यसै गरी अर्को कमेन्ट लिइहाले सबिना दोङ हुनुहुन्छ, यही हो चाहना कसैको बोझ बन्न नपरोस् बाँकी सुख दुःख, लेख्नु भएको छ उहाँले, बाँकी सुख दुःख जे आए पनि मुस्कुराउँदै सहिदिउँला भन्नु भएको छ है, पक्कै पनि हो है। लेख्नु भएको छ, हेलो दिदी नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ, खाजा खानुभयो भन्नुभएको छ, मेरो भयो हजुरको भयो कि नै, म नि सुन्दैछु केटिएमबाट, हेलम्ब एफएम लगायत सम्पूर्ण साथीहरूलाई मिठो सम्झेर भाइ भाइ भन्नुभएको छ, धन्यवाद यहाँलाई। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले, स्माइल अलिसा राणा हुनुहुन्छ, मिस यु अल माई फ्रेन्ड, ओके बाई बाई भन्नुभएको छ, धन्यवाद तपाईँलाई। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले, सुनिल टी मगर हुनुहुन्छ, नमस्ते हजुर सुन्दैछु सिन्धुली हाल केटिएमबाट, सुनिल मगर मिस यु अल भन्नुभएको छ, सुनिलजी हजुरलाई पनि धन्यवाद भन्छु। त्यसै गरी आजको लागि अन्तिम कमेन्ट पनि लिइहाले, लेख्नु भएको छ राज घले मगर हुनुहुन्छ, सो लेख्नु भएको छ उहाँले, हेलो नमस्ते झोडले भन्नुभएको छ, झोडले हजुर सुनिरहेको छु, भारत घर भई उदयपुर आज जन्मदिन मनाउनु हुने भेना धनराज आम्फूलाई जन्मदिन कर्णवल शुभकामना भन्नुभएको छ, साथमा म बज्ने गीत सुनाउनु पर्दा विवश कुलुङ पृथक बुनु अमिन्ना, त्यसै गरी लेख्नु भएको छ समीर लिम्बू, त्यसै गरी इत राम चौधरी, दाइसम्भ कटवाल, रोशन फुलहाङ, त्यसै गरी सागर फुन राई, सरिना गुरूङ, अभागी रमिला वान्तवराई लगायत सम्पूर्ण सबैजनालाई चाहिँ होइन अब बज्ने गीत मार्फत सम्झिन चाहन्छु भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद पनि भने उहाँलाई। अब भने चाहिँ हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौं, जति पनि व्यवसायमा फोन गरेर आफ्ना अमूल्य प्रतिभाहरू राख्नुभयो तपाईँ मित्रहरूलाई धेरै धेरै धन्यवाद, फोन ट्राई गर्नुहुने साथीहरूलाई पनि धन्यवाद, त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर मिठा मिठा कमेन्टहरू छोड्नुहुने तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि धन्यवाद, त्यसै गरेर एक घण्टा अवधिभर अनलाइन वेबसाइट हाम्रो पात्र एप सामाजिक सञ्जाल फेसबुक होइन त्यसै गरेर रेडियोद्वारा तपाईँ देश विदेश स्वदेश होइन जतासुकै रहेर पनि उकाली बराली भन्जाङ्गनी चौतारी गाउँ बस्ती जतासुकै रहेर हामीलाई माया गरेर सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण रेडियो प्रेमी मित्रलाई पनि सो धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु, अनि त्यसै गरेर तपाईँले जुन माध्यमद्वारा हामीलाई सुन्नुभयो त्यही माध्यमसम्म पुर्याउनका लागि प्राविधिक कक्षमा रहेर मलाई एकदमै भरपूर साथ अनि सपोर्ट दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको वसाईबाट म पनि हजुर पढ्न चाहन्छु, हवस् त नमस्ते नमस्कार।

Time check. It's 5 PM. अहिले साँझको 5 बजेको छ।

0: मम्मी म दरखान जानुपर्ने भयो, उहाँ पनि समयमा अफिस जानुपर्छ, नानी बाबुको पनि बिदा छ, ख्याल गर्नु होला, अनि घर पनि राम्रो छैन होला लाग्यो म।
1: यसैबीच बुहारी पीड़ित संघ नेपालले पनि समस्त बुहारी पीड़ित सासूहरूका लागि नेवालाछी रेस्टुरेन्टमा आज तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
4: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बंगुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
4: साथै यहाँ विवाह, व्रतबन्ध, पास्नी, छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 97 49 83 39 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
5: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: wait just a minute. We will return back.
1: ओइनी के पार ओ मित्र, यो दुम्सले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849213327।
4: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक।
7: हाम्रा सेवाहरू
4: स्टेशनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
4: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
4: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
4: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
4: मायाको चिनो,
7: मेडल,
4: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
4: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
4: कस्टमाइज्ड कप प्रिन्ट,
7: मेडल फोटो प्रिन्ट,
4: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ,
4: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
7: कन्ट्याक्ट नम्बर 9841924274।
8: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Subhari Nagarpalika 5, Singapore. Email hotelaruniko@gmail.com, contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Subhari Nagarpalika 5, Singapore.
9: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.

0: Time check. It's 6 PM.
1: अहिले साँझको छ बजेको छ।

नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आयुसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। सरकारले शिक्षा स्वास्थ्यमा लगाएको 3% कर नलगाउने प्रधानमन्त्री बालिन शाहको घोषणा। केन्द्रको निर्देशन अनुसार बागमती प्रदेशबाट नेकपा एमाले राजीनामा दिने तयारी। राजसभा सांसदहरूका लागि महामन्त्रीको 5 बुधे निर्देशन। पूर्व अर्थमन्त्री डाक्टर महत विरूद्धको भ्रष्टाचार मुद्दा मुलतिवीमा राख्न अस्वीकार। वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि अनलाइन उजुरी प्रणाली सञ्चालन। कक्षामा 75% हाजिर भएका विद्यार्थीले मात्र परीक्षामा सहभागी हुन पाउने। र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नामिबिया विरूद्ध नेपालको 100 रन पूरा। लम्बु खबरको शुरूमा स्थानीय खबर। नुवाकोटमा रोपाई गरिरहेका बेला पहिरोले खेत बगाउँदा आधा दर्जन किसान घाइते भएका छन्। घाइती मध्ये एकजनाको अवस्था भने गम्भीर भएको छ। विदुर नगरपालिका 12 भट्टा गाउँमा रोपाई गरिरहेका बेला पहिरोले खेत बगाउँदा 65 वर्षीय नारायण प्रसाद भट्ट गम्भीर घाइते भएको छ र उनलाई करिब 700-800 मिटर तल जंगलमा पहिरोको बीचमा उद्धार गरिएको थियो। भट्टको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइतेको स्थानीय 4 घटे उपचार स्वास्थ्य चौकीमा उपचार भइरहेको छ र माथिबाट पहिरो खसेको देखेपछि काम गरिरहेका किसान भागेकाले धेरैको ज्यान जोगिएको प्रहरीले जनाएको छ। रसुवाको 2 प्रमुख सड़क खण्डमा गइरातीदेखि अर्को सूचनामा जारी नभएसम्मका लागि रातीको समयमा सवारी साधन र सञ्चालनमा रोग लगाएको छ। रसुवाको बेत्रावती मैलुङ स्याप्रोबेसी रसुवागढ़ी सड़क खण्ड तथा पासुङ लामो राजमार्ग अन्तर्गत ग्रान्डी ग्राङदेखि धुन्चेसम्मको सड़कमा साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन र सञ्चालनमा रोग लगाएको हो। अति आवश्यक सेवाका एम्बुलेन्स दमकल र सुरक्षा निकायका सवारी साधन भने सञ्चालन गर्न पाइने जनाएको छ। कार्यालयले यातायात व्यवसायी सरकारवाला र सर्वसाधारणहरूलाई जोखिमपूर्ण यात्रामा समयमा यात्रा नगर्न समेत आग्रह गरिएको छ। बेलम्ची नगरपालिका 12 बाहुनी पार्टी स्थित झोलङ्गे पुलबाट नदीमा हाम फालेका एकजना युवकको शव सिन्धुलीको खुरकोटमा फेला परेको छ। चौतारा साँगाचोगोडी नगरपालिका 1 स्याउली बाङबा निवासी वीरकाजी तामाङ केही दिन अगाडि मात्र बाहुनी पारेको झोलङ्गे पुलबाट नदीमा हाम फालेका थिए। घटनापछि नेपाल प्रहरी स्थानीयवासी र सम्बन्धित निकायले खोजी कार्य सञ्चालन गरिएको थियो। खोजीको क्रममा तामाङको शव नदीले बगाउँदै लगिएको अवस्थामा सिन्धुली जिल्लाको खुरकोटमा फेला परेको प्रहरीले जनाएको छ। सब फेला परेपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टम र थप अनुसन्धान अगाडि बढ़ाएको छ। मृतक तामाङ सिन्धु खोला स्थित एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए। उनको निधनले परिवार आफन्त र स्थानीय समुदाय शोकमा डुबेको छ। घटनाको बारेमा नेपाल प्रहरीले थप अनुसन्धान समेत गरिरहेको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। चौतर्फी आलोचनापछि सरकारले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाएको 3% सक्षमता कर तत्काल कार्यान्वयन नगर्ने निर्णय गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको प्रतिक्रिया र थप आर्थिक भार पर्ने अवस्थाले ध्यानमा राख्दै अहिलेको लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगरिने निर्णय गरिएको हो। प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम बुवागले संघको परामर्शपछि सो निर्णय गरिएको सामाजिक सञ्जाल फेसबुक पेज मार्फत जानकारी गराउनु भएको छ। सरकारले ल्याएको सक्षमता करको उद्देश्य दुर्गम तथा पछाडि परेका नेता क्षेत्रका नागरिकहरूलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा उपलब्ध गराउनु तथा दलित सीमान्तकृत तथा विपन्न बालबालिकाहरूलाई सहयोग गर्नु, स्वास्थ्य बीमाको विस्तार गर्नु र आवश्यक आर्थिक स्रोत जुटाउने रहेको पनि स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री शाहको अनुसार सरकारको सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर मात्र गरिएका छन् र आवश्यकको परेमा कुनै पनि निर्णयले सुधार तथा परिमार्जन गर्न सरकार तयार रहने समेत बताउनु भएको छ। उहाँले विपन्न तथा गरीब नागरिकहरूले पनि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यका साथ निजी अस्पतालमा 10% शय्य र निजी क्याम्पस र विद्यालयमा 10% सीट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयनमा सरकार प्रतिबद्धता रहेको पनि बताउनु भएको छ।
बागमती प्रदेशमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले आज मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने भएको छ। नेकपा एमाले केन्द्रको निर्देशन अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बाणिया समक्ष राजीनामा बुझाउने तयारी गरिएको छ। सोमबार हिजो काठमाडौँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलका बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरिएको थियो, तर आज केन्द्रको निर्देशन बमोजिम नै राजीनामा दिन लागिएको स्वास्थ्य मन्त्री किरण थापा मगरले बताउनु भएको छ। उहाँको अनुसार आज एमालेका 6 जना मन्त्रीहरूले मुख्यमन्त्री बानियालाई राजीनामा बुझाउनेछन्। साथै प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने जनाएको छ। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको अनुसार एमालेका मन्त्रीहरूले आज नै राजीनामा गर्ने तयारी भएको छ। सोही अनुसार मुख्यमन्त्री बानियासँग समन्वय भएको पनि बताएका छन्। प्रदेश सुशासन केन्द्र जौलाखेलमा भेटेर राजीनामा बुझाउने समन्वय भएको र केन्द्रको निर्देशन अनुसार नै मन्त्रीहरूले राजीनामा गरेर सरकारबाट अलग रहने तयारी गरिएको छ। नयाँ सरकार गठनबारे केन्द्रबाट निर्देशन भए अनुसार नै अगाडि बढ़ने तयारी रहेको छ। पार्टी केन्द्रको आगामी सरकारको गठबन्धनको विषय टुंग्याइसकिएको र त्यसको जानकारी आउन बाँकी नै छ। यता मुख्यमन्त्री बानियाले एमालेका मन्त्रीहरूको राजीनामा आउने जानकारी पाएर सुशासन केन्द्र जौलाखेल जाँदै गरेको समेत बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो प्रतिनिधि सभाका सदस्यहरूलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिको समन्वय, जनसंवाद र संगठनिक सुदृढीकरणका बारेमा 5 बुधे निर्देशन जारी गरेको छ। पार्टीका महामन्त्रीहरू विपिन कुमार आचार्यले आज एक परिपत्र जारी गर्दै सांसदहरूलाई सो कुराको निर्देशन दिनुभएको छ। सुशासन, जवाबदेहिता र नागरिक केन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न संसद र तल्लो तहका नागरिक बीचको जीवन्त संवाद अपरिहार्य रहेको पनि पत्रमा उल्लेख गरिएको छ। सांसदको भ्रमण औपचारिकता र व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नरहे पार्टीको दृष्टिकोण विस्तार गर्ने, संगठनलाई ऊर्जावान बनाउने र जनअभियान मतलाई संसदको एजेण्डामा रूपान्तरण गर्ने रणनीति अभियान हुनुपर्ने पार्टीको निर्देशनमा उल्लेख गरिएको छ। संस्थागत समन्वय र पूर्व सूचना कुनै पनि जिल्ला तथा क्षेत्रको भ्रमण वा हुन सक्ने सम्बन्धित समितिलाई आधिकारिक रूपमा जानकारी गराउनुपर्नेछ। आफ्नो क्षेत्र बाहेक अन्यत्र जानु कार्यक्रम भएमा सम्बन्धित सांसद र पार्टी संयन्त्रलाई सूचित गरी समन्वय गर्नुपर्ने भएका छन्। विशेष अदालतले पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत विरूद्धको भ्रष्टाचारको मुद्दालाई मुल्तवीमा राख्न अस्वीकार गरिएको छ। विशेष अदालतका सांसद सदस्यहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दामा मुल्तवीमा राख्न अस्वीकार गरिएको छ। डाक्टर महत गम्भीर मानसिक रोगबाट पीड़ित भई अशक्त भएको र उनको स्मरण शक्ति हराएको भन्दै उनकी पत्नी रोशनाले मुद्दालाई मुल्तवीमा राख्न निवेदन दिए र रोशना महतले पूर्व मन्त्री डाक्टर महतको स्वास्थ्य अवस्था देखाउँदै मुद्दा मुल्तवीमा राख्न निवेदन दिएको थियो। तर 3 न्यायाधीशको इजलासले डाक्टर महत विशेष अदालतमा उपस्थिति भएका बेला उपयुक्त आदेश हुन सक्ने भन्दै मुद्दालाई मुल्तवीमा राख्न अस्वीकार गरिएको छ र मुल्कै फौजदारीको कार्यविधि 2074 दफा 128 होस ठेगाना नरहेको व्यक्तिले आफ्नो प्रतिरक्षा गर्न असमर्थ भएमा चिकित्सकहरूबाट जाँच आदेश पर्छ खड़ा गरी सम्बन्धित व्यक्ति विरूद्धको मुद्दा मुल्तवीमा राख्नुपर्ने व्यवस्था छ। त्यही कानून प्रावधान अनुसार रोशनी महतले विशेष अदालतमा मुद्दा निवेदन दर्ता गराएका थिए। वैदेशिक रोजगारीको नाममा हुने ठगी, अत्याधिक रकम असुली र गैर कानूनी रूपमा विदेश पठाउने गतिविधिबाट पीड़ित श्रमिकलाई सहज रूपमा न्याय उपलब्ध गराउने उद्देश्यका साथ सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आज वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा उजुरी डोफे गवर्नमेन्ट नेपाल

किर्तिपुरमा कारभित्र जलेको व्यक्तिको पहिचान खुलेको छ। कारमा जलेका पुरूष किर्तिपुर स्थित ट्याङ्गला फाट स्थित बस्दै आएका सुरेन्द्र श्रेष्ठ रहेको पुष्टि भएको काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको छ। 70 वर्षीय श्रेष्ठ नरदेवी घर भएका किर्तिपुर स्थित ट्याङ्गला फाटमा बस्दै आएका थिए। मृतकका परिवारको उनको शनाखत गरेका छन्। आज ट्याङ्गला फाट स्थित चाँदनी चोकमा उनले चलाएको B56-3038 नम्बरको कारमा अचानक आगो लागेको थियो। आग लागेका कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पतालमा पठाएको छ र सो कार नबिल बैंकबाट ऋण लिएर 2032-62 कार्तिक 27 किस्तामा खरिद गरिएको थियो र सेतो रंगको गाड़ी चाँदनी चोकमा आएर रोकिएको र शुरूमा गाड़ीभित्र सानो आगो सल्किएको देखिएपछि प्रत्यक्षदर्शीहरूले बताएका छन्। अचानक आगो दन्किएपछि प्रहरी र स्थानीयवासीले आगो नियन्त्रण यन्त्रहरूको प्रयोग गरेर आगो निभाएका हुन्। घटनाको बारेमा वृद्ध प्रहरी वृद्ध कीर्तिपुरले अनुसन्धान गरिरहेको छ। एलम्बु खबरमा अब विदेशको खबर। पाकिस्तानमा गएको 24 घण्टामा वर्षासँगै सम्बन्धित घटनामा कम्तीमा 9 जनाको मृत्यु हुनका साथै अन्य 3 जना घाइते भएका छन्। यो सँगै गत जून 26 देशव्यापी मनसुनी वर्षा अन्य विभिन्न घटनामूलक घटनामा मृत्यु हुनेको संख्या 47 जना पुगेको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरण एनडीएमले जानकारी गराएका छन्। खेल खबरमा आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नामेबिया विरूद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले 100 रन पूरा गरेको छ। नेपालले 34 ओभरको समाप्तिसँगै 6 विकेट गुमाउँदै 100 रनको आँकड़ा पार गरेको छ। शुरूदेखि नै नियमित अन्तरालमा विकेट गुमाउँदै नेपालले परीक्षा अपेक्षा अनुसारको ब्याटिङ प्रदर्शन गर्न सकेन र विश्वकप लीग 2 अंक तालिकाको हिसाबले नेपालका लागि यो खेल निकै महत्वपूर्ण छ र यो जीत निकाल्ने दबावका बीच मैदानमा उत्रेको नेपाल अब बाँकी विकेटले सदुपयोग गर्न सम्मानजनक तथा प्रतिस्पर्धात्मक योगफल तयार गर्ने प्रयासमा छन्। उता नामेबियाले अनुशासित बलिङ गर्दै नेपालमाथि लगातार दबाव कायम गरिएको छ भने नामेबिया विरूद्ध टस हारेर नेपाल पहिले ब्याटिङमा रहेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू फोन एकपटक। सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर नलगाउने प्रधानमन्त्री बालिन शाहको घोषणा। केन्द्रको निर्देशन अनुसार बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै राजीनामा दिने तयारी। रासोपा सांसदहरूका लागि महामन्त्रीको 5 बजे निर्देशन। पूर्व अर्थमन्त्री डाक्टर महत विरूद्ध भ्रष्टाचार मुद्दा मुल्तवीमा राख्न अस्वीकार। वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि अनलाइन उजुरी प्रणाली सञ्चालन। अब कक्षामा 75% हाजिरी भएको विद्यार्थीले मात्र परीक्षामा सहभागी हुन पाउने। र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नामेबिया विरूद्ध नेपालको 100 रन पूरा। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि 6 गते 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुष सिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057।

0: 105 चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चो हाउस सर्भिसेस डिलक्स रूम विथ एसी हट एन्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चो इमेल होटल अरुणीको @gmail.com contact 011-620-326-960-982293 New Aruniko Hotel and Restaurant Private Limited Kautara Shanka Subari Nagar Palika 5 Sindhupatsu
1: Hamro Prasitshan Tapaiko Surachit Bhavishy Sipsiko Atmanirbhar Banau
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98-42-40-20-54।
3: एलम्बु FM 89.6 MHz।

0: कहाँ हो या सिकार च्यागुले खाजेको मङ्गरेले जुङ जुङले पियन सुब मेरो घर
1: आई ओले ताई सोत खालानो आथापा पियन तापा
0: आबी बा मङ्गरे सङ्गले प्लोक्ला दोसा गिलोले

0: चेली बुढा
1: त्यसो भए नखेल त चेलीसँग
0: नखेल्ने भाइ नखेल्ने यत्रै सिटी
1: ल म पनि उठे
0: अबदेखि फेरि चेस खेल्नु पर्यो भनेर नआउनु नि
1: होइन है चेस खेलेर को ठुलो मान्छे भएको र
0: त्यो त छैन
1: बम आखा
0: बम आखा सेम तामा बेलारी क्लाङबारी खाऊ
1: तागाई तागाई ना आखलाङ

0: जय मसी अनि नमस्कार। कार्यक्रम जीवनको बच्चनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमा सदाथै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको बच्चन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई फेरि पनि कृष्ट अभिवादन। जयमसी, म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, सदाझै आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर उपस्थित भइसकेका छौं। सदाझै आज पनि हामी एफिसीको पुस्तकबाट परमेश्वरको जीवित वचन अध्ययन गर्दै, पाठ गर्दै, यसलाई मनन गर्दै अगाडि बढ्नेछौ। मलाई विश्वास छ तपाई मसँगै हुनुहुन्छ। प्रियहरू, हामीले यो पुस्तकलाई अध्ययन गर्दै गर्दाखेरि पावलले यो पुस्तक झ्यालखानाबाट, रोमको कैदबाट लेखेको हामीले पत्ता लगाएका छौं। पावल चाहिँ एफिससमा रहेका विश्वासीहरू मण्डलीका लागि निकै नै चिन्तित थिए। एफिसीमा रहेका मण्डलीहरूमा विभिन्न किसिमका समस्याहरू थिए।

अन्य जातिको यहुदी भनेर विभाजन थियो। विश्वासीहरूले पहिले आफूले परमेश्वरलाई विश्वास गर्नुभन्दा पहिलेको जीवन र अब विश्वास गरिसकेपछि उनीहरूको जीवन कस्तो हुनुपर्ने हो भन्ने किसिमको बेमेल थियो। कतिपय विश्वासीहरू अझै पनि पुरानो जीवनमा नै उनीहरू जिइरहेका थिए, ती किसिमको पुरानो पापमय स्वभावमा उनीहरू जिइराखेका थिए। पावलले विशेष गरी मण्डलीलाई यो कुरा बताइरहेका छन् कि येशु ख्रिस्टमा अब तपाईँ हामी सबै एक हौं, येशु ख्रिस्टमा तपाईँ हामी सबै एक हौ। अब त्यहाँ कोही पनि कोही ठूलो अथवा कोही सानो, कोही धनी अथवा गरीब, कोही यहुदी अथवा अन्य जाति, अथवा कोही खतना भएका अथवा बेखतना भएका भनेर, कोही स्त्री अथवा कोही पुरूष भनेर कुनै पनि किसिमको बेमेल छैन, किनभने ख्रिस्टमा हामी सबै एक हौ भन्ने कुरा पावलले यहाँ सिकाएका छन्। त्यसै गरी पावलले मुक्ति र उद्धार कामबाट होइन, धार्मिक जीवनबाट होइन, तर मुक्ति र उद्धार परमेश्वरको अनुग्रहबाट र येशु ख्रिस्टमाथिको हाम्रो विश्वासबाट हामीले पाएका छौं, अनि त्यो सित्तैमा हामीले पाएका छौं भन्ने कुरा पनि बताएका छन्। तर जब मुक्ति र उद्धार हामीले सित्तैमा पाउँदछौ, हाम्रो जीवन भनेको अस्त व्यस्त हुनु हुँदैन, हाम्रो जीवन हामीले पुरानो स्वभाव अनुसार जिउनु हुँदैन। मुक्ति र उद्धार हामीले पायौं, अब यो कुरा हामीले बुझेर निकै आनन्दित भएर निकै हर्षका साथमा परमेश्वरमा हामी दिन प्रतिदिन अझै झन उत्साहित भएर अगाडि बढ्नु पर्दछ। एउटा धार्मिकताको जीवन हामीले जिउनु पर्दछ। उहाँमा पुरानो स्वभाव होइन तर अब ज्योतिका सन्तान झैं, अन्धकारमा होइन तर उज्यालोमा हामी जिउनु पर्दछ भनेर यहाँ पावलले एफिससको मण्डलीको विश्वासीहरूलाई बताइरहेका छन्। मण्डलीमा विभिन्न खालका समस्याहरू हुँदाखेरि प्रियहरू पावलले चाहिँ मण्डलीलाई एउटा सुसज्जित हुनका लागि पनि यहाँ उत्साह दिएको हामीले पाएका छौं। त्यसै गरी एउटा पति र पत्नी बीच कस्तो सम्बन्ध रहनुपर्छ भनेर पनि पावलले एफिससीको यो पुस्तक मार्फत आज एफिससीको मण्डलीलाई मात्र नभइकन सम्पूर्ण विश्वासीहरूलाई बताएको हामीले पाउँदछौ। जसरी मण्डली र ख्रिस्टको सम्बन्ध छ जुन प्रेममा, आत्मीयतामा, एउटा त्याग र बलिदान सहित स्थापित भएको सम्बन्ध छ, पति र पत्नी बीचको सम्बन्ध पनि त्यस्तै हुनुपर्छ भनेर पावलले एफिससीको पुस्तकमा बताएका छन्। त्यसै गरी आज हामी हेर्न गइरहेको खण्ड पनि यस्तै एउटा सम्बन्धमा आधारित छ। प्रियहरू, आज हामी एफिससीको पुस्तकको छ अध्यायबाट पाठ गर्न गइरहेका छौं। छ अध्यायको एकबाट हामी नौ पदसम्म पाठ गर्दै अगाडि बढ्नेछौं। शीर्षकमा यहाँ लेखिएको छ छोरा छोरी र माता पिता सम्बन्धी अर्थी। छोरा छोरी हो प्रभुमा आफ्ना आमा बुवाको आज्ञा पालन गर, किनकि यो उचित हो। आफ्ना आमा र बुवाको मान गर, जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो, कि तिमीहरूलाई भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायी हौ, कि तिमीहरूलाई भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु हौ। चार पदमा बुवा हो आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ। प्रियहरू, यो पदलाई हामीले हेर्ने हो भने बाइबलले विशेष गरी एउटा असल परिवार कसरी बन्नुपर्छ, एउटा असल परिवार, सुसज्जित परिवार, प्रेममा, आत्मीयतामा एउटा आशिषित परिवार कसरी बनाउने भन्ने कुरालाई जोड़ दिएको हामीले पाउँदछौ। यो संसारमा धेरै खालका शिक्षाहरू छन्। कसैले कसरी धनी बन्ने, कसै कुनै शिक्षाले कसरी नयाँ सिपहरू सिक्ने, कुनै शिक्षाले नयाँ नयाँ भाषाहरू हामीले कसरी सिक्ने, कुनै शिक्षाले हामीले हाम्रो हृदयको शान्ति कसरी पाउने, अथवा अन्य कुनै नयाँ कुराको टेक्नोलोजीको बारेमा, विज्ञानको बारेमा सिक्ने कुराहरू विभिन्न शिक्षाहरूले सिकाउँदछ भने धर्मशास्त्र बाइबलले तपाईँ र हाम्रो परिवारलाई कसरी बलियो बनाउने, तपाईँ र हाम्रो परिवार कसरी एउटा प्रेममा, एकतामा, मेलमिलापमा अगाडि बढ़ाउने भन्ने कुरालाई पनि जोड़ दिएको हामीले यहाँ पाएका छौं। एफिससीको पुस्तकको हामीले पाँच अध्यायको बाइस पददेखि हामीले तैतिस पदसम्म हेर्ने हो भने त्यहाँ पति र पत्नी बीचको एउटा सम्बन्ध कस्तो हुनुपर्छ भन्ने बारेमा सिकाएको छ भने हामीले अहिले भर्खरै पाठ गरेको छ अध्यायमा विशेष गरी आमा बुवा र छोरा छोरी बीचको सम्बन्ध कस्तो हुनुपर्छ भनेर पावलले यहाँ सिकाएको हामीले पाएका छौं। धर्मशास्त्र बाइबलले कहिले पनि अनैतिककारी हुनु भन्ने कुरा सिकाउँदैन। प्रियहरू, बाइबलले कहिले पनि चोरी गर, डकैती गर, फटा काम गर भनेर सिकाउँदैन। समाजमा भएका विकृति विसंगतिहरू हामीले देखेका छौं कि विभिन्न किसिमका आपराधिक क्रियाकलापहरू समाजमा किन मौलाइरहेको छ, किनभने मानिसहरूमा प्रेम सेलाएर गएको छ, मानिसहरूमा पाप बढ़ेर गएको छ, नैतिकता हराएर गएको छ। प्रियहरू, त्यसकारण आजको यो समयमा
मानिसले मानिस

0: लाई गर्नुपर्ने आदर इज्जतहरू प्रेमको कुराहरू छैन, मानवता हराएर गएको अवस्थामा धर्मशास्त्र बाइबलले आज नैतिकताको कुराहरू सिकाइरहेको छ। हामी मानिस भएर जन्मिसकेपछि मानिसले मानिसलाई गर्नुपर्ने व्यवहार कस्तो हुनुपर्छ भन्ने कुरा पनि धर्मशास्त्र बाइबलले सिकाएको हामीले पाउँदछौ। एउटा परिवारमा आजको समयमा पतिले पत्नीलाई वास्ता नगर्ने, पत्नीले पतिको वास्ता नगर्ने, आदर नगर्ने, विवाह भएपछि वैवाहिक सम्बन्धमा लामो समयसम्म त्यो सम्बन्ध नटिकेको पनि हामीले देखेका छौं। छिटै नै त्यहाँ विभिन्न किसिमका विद्रोह, विभिन्न किसिमका बेमेलहरू सृजना भएर सम्बन्धहरू चाँडै नै टुटेर गएको हामीले संसारमा देखेका छौं। छोरा छोरीहरूले आमा बुवाको आदर इज्जत नगरिकन खराब संगतहरू, खराब आचरणहरू, खराब विचारहरूको पछि लागेर संसारको मोज मजामा लागेर आफ्नो आमा बुवालाई लत्याएको पनि हामीले घटना देखेका छौं। आमा बुवाहरूले छोराछोरीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा पनि व्यवहारिक रूपमा नजानिकन धेरै जस्तो सम्बन्धहरू, धेरै जस्तो परिवार कलह र अशान्तिमा अगाडि बढ़िराखेको हामीले देखेका छौं। त्यसकारण आजको यो समाजमा, आजको हाम्रो यो परिवारमा पक्कै पनि परमेश्वरको ज्ञान र बुद्धि विवेक आवश्यक पर्दछ प्रियहरू। र आजको हामीले पढ्दै गरेको खण्डले पनि विशेष गरी आमा बुवा र छोराछोरीहरूलाई एउटा असल माता र पिताले गर्नुपर्ने व्यवहार र छोराछोरीहरूले पनि आफ्नो आमा बुवाप्रति गर्ने व्यवहारका बारेमा प्रष्टसँग बताएको हामीले पाएका छौं। शुरूमा नै यहाँ बताइएको छ कि छोराछोरी हो प्रभुमा आफ्ना आमा बुवाको आज्ञा पालन गर। आज धेरै जस्तो समस्या चाहिँ छोराछोरीहरूले आफ्नो आमा बुवाको आज्ञा पालन नगर्नु हो। धेरै समय जब बच्चाहरू ठूलो हुँदै जान्छन्, एउटा टिन एजमा जब उनीहरू आउँदछन्, उनीहरूले चाहिँ साथीको कुरा बढी सुन्ने गर्दछन्, उनीहरूले अरूले भनेको कुरालाई बढी विश्वास गर्दछन्, तर आफ्नो आमा बुवाले भनेको कुरालाई वास्ता गर्दैनन्। म अहिले यो कार्यक्रम सुनिरहनु भएका जवान कोही भाइ बहिनीहरू हुनुहुन्छ भने तपाईँलाई म वास्ता गर्न तपाईँलाई म बताउन चाहन्छु कि तपाईँको आमा बुवा कहिले पनि गलत हुनुहुँदैन प्रियहरू। तपाईँलाई जन्माउने आमा बुवा कहिले पनि गलत, कहिले पनि कमजोर अथवा कहिले पनि झुटो हुनुहुँदैन। मानिसहरूले राम्रो कुरा गर्लान्, मानिसहरूले असल कुरा, मानिसहरूले अन्य मानिसहरूले मिठो कुराहरू गर्लान्, साथीभाइहरूले तपाईँहरूलाई मनपर्ने कुराहरू मनपर्ने, तपाईँहरूलाई साथीभाइहरूले तपाईँले एकदमै आकर्षक, तपाईँलाई उत्साह दिने कुराहरू गर्लान्, कतिपय संसारको तपाईँलाई लोभ्याउने कुराहरू मानिसहरूले गर्लान्, तर तपाईँको आमा बुवाहरूले तपाईँको कुभलो चिताउने कुराहरू कुनै पनि कहिले पनि गर्नुहुँदैन प्रियहरू। तर तपाईँको आमा बुवाहरूले तपाईँको लागि, तपाईँको भलोको लागि, तपाईँको वास्ता गरेर, तपाईँको बारेमा सोचेर उहाँहरूले तपाईँको लागि साँचो कुरा मात्रै बताउनुहुन्छ, तपाईँको बारेमा भलो नै सोच्नुहुन्छ। त्यसकारण आज संसारमा भएका अन्य मानिसहरूले, साथीभाइहरूले, मनपरेको व्यक्तिले भनेका कुराहरूलाई सुन्नुहोस् तर त्यो कुरालाई विश्वास तपाईँले गर्नुभन्दा पहिले आफ्नो आमा बुवाको कुरा सुन्नुहोस्। आँखा बन्द गरेर तपाईँले अरू मानिसको कुराहरू सुन्नुहुन्छ भने प्रिय जवान भाइ बहिनीहरू, तपाईँ कहिलेकाहीँ तपाईँहरू गलत बाटोतर्फ पनि गइरहनु भएको हुन सक्छ। आमा बुवाको आज्ञा पालन गर्नु यो संसारमा सबैभन्दा महत्वपूर्ण कुरा हो। यहाँ वचनमा पनि विशेष गरी भनिएको छ कि छोरा छोरी हो प्रभुमा आफ्ना आमा बुवाको आज्ञा पालन गर। जब तपाईँले आफ्नो बुवा र आमाको तपाईँले आज्ञा पालन गर्नुहुन्छ, तपाईँले भविष्यमा कहीँ पनि ठेस खानु पर्दैन प्रियहरू। भविष्यमा तपाईँले कहीँ पनि रुनु पर्ने अवस्था आउँदैन। हामीले कतिपय घटनाहरू सुनेका छौं जो चाहिँ पीड़ामा हुन्छन्, दुःख कष्टहरू संघर्षहरू भोगिरहेका हुन्छन्, अनि एक समय यस्तो आउँछ कि उनीहरूले भन्दछन् यदि मैले मेरो आमाको बुवाको कुरा सुनेको भए, यदि मैले समयमा, उचित समयमा आमा बुवाको कुरा सुनेको भए मैले दुःख पाउँदैन थिए भनेर उनीहरूले बताउँदछन् प्रियहरू। त्यसकारण म जवान भाइ बहिनीहरूलाई यही उत्साह दिन चाहन्छु, आफ्नो आमा बुवाको आज्ञा पालन गर्नुहोस् प्रियहरू। त्यो तपाईँकै लागि हो, तपाईँकै भविष्यको लागि हो, तपाईँकै भलोको लागि हो। बाइबलमा भनिएको छ कि आफ्नो आमा बुवाको आज्ञा पालन गर किनकि यो उचित हो, आफ्नो आमा र बुवाको मान गर जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो। त्योहरू यदि तपाईँ र मैले परमेश्वरलाई प्रेम गर्छौं भने हामीले आफ्नो छिमेकीलाई त हामीले आफूसँग प्रेम गर्नुपर्ने कुरा धर्मशास्त्र बाइबलले सिकाउँदछ भने तपाईँ यदि प्रभुमा हुनुहुन्छ र परमेश्वरलाई तपाईँले प्रेम गर्नुहुन्छ भने तपाईँले आफ्नो आमा बुवाको आदर र उहाँको मान गर्नु आवश्यक छ। धेरै जस्तो भाइ बहिनीहरू हामीले देखेका छौं कि सानैमा आफ्नो अध्ययनहरू पूरा नगरिकन विभिन्न किसिमका प्रेम सम्बन्धमा परेर साथीभाइहरूको लहलहैमा लागेर उनीहरूले आफ्नो भविष्य बर्बाद गरेका छन्। धेरै जस्ता भाइ बहिनीहरूले एउटा आफ्नो समयमा उनीहरूले अध्ययन गर्नुपर्ने भविष्यको बारेमा सोच्नुपर्ने समयमा विभिन्न किसिमका दुर्व्यसनमा फँसेर आफ्नो जीवन नै उनीहरूले अन्धकारतिर धकिलिरहेका हामीले पाएका छौं। कतिजना भाइ बहिनीहरू जवान अवस्थामा विभिन्न प्रकारका खराब आचरणहरू खराब संगतमा लागेर आफ्नो भविष्य आफ्नो जीवनलाई उनीहरूले अँध्यारोतर्फ धकिलिरहेको हामीले पाएका छौं र उनीहरूले आफ्नो आमा बुवाको आज्ञा पालन गरेको हामीले पाएका छैनौं र उनीहरूले आफ्नो आमा बुवाको मान आदर इज्जत उनीहरूले गरेको हामीले पाएका छैनौं। धर्मशास्त्र बाइबलले भन्दछ कि प्रभुमा आफ्नो आमा बुवाको आज्ञा पालन गर, किनकि यो उचित हो। यो कसका लागि उचित हो भन्दाखेरि तपाईहरूकै लागि उचित हो। तपाईँहरूले भविष्यमा दुःख नपाउन्, तपाईँले भविष्यमा असल एउटा बाटो तपाईँहरूले पाउनु भएको होस्, भविष्य तपाईँहरूको सुनिश्चित होस्, तपाईँको भविष्यमा दुःख कष्टहरू संघर्षहरू गर्न नपरोस्, तपाईँको जीवन एउटा सार्थक र उदाहरणीय जीवन बनोस्, धेरैका लागि प्रेरणादायी जीवन तपाईँको होस् भनेर आमा बुवाले जहिले पनि तपाईँको बारेमा असल सोच्नुहुन्छ प्रियहरू। त्यसकारण म जवान भाइ बहिनीहरूलाई यस कार्यक्रम जीवनको वचन मार्फत म यो उत्साह दिन चाहन्छु कि आफ्नो आमा बुवाको मान गर्नुहोस्, उहाँको आदर गर्नुहोस्, उहाँहरूको कुरा सुन्नुहोस्, उहाँहरूको आज्ञा पालन गर्नुहोस्। वचनमा फेरि म फर्किन चाहन्छु कि तीन पदमा यहाँ लेखिएको छ कि तिमीहरूलाई भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु हौ। आफ्ना बुवा र आमाको मान गर, जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो कि तिमीहरूलाई भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु हौ। प्रिय भाइ बहिनीहरू, तपाईँ आफ्नो जीवनमा उन्नति प्रगति चाहनुहुन्छ, तपाईँ आफ्नो जीवनमा सकारात्मक परिवर्तन चाहनुहुन्छ, भविष्यमा तपाईँ असल मानिस बन्न चाहनुहुन्छ भने यहाँ वचनमा भनिएको छ कि बाइबलले स्पष्टसँग यो परमेश्वरको आज्ञा हो कि आफ्नो आमा बुवाको मान इज्जत गर्ने कुरा र उहाँको आज्ञा पालन गर्ने कुरा गर, यो चाहिँ तपाईँ र मेरो भलोको लागि हो भनेर वचनमा स्पष्टसँग बताइएको छ। मलाई विश्वास छ आजको यो वचन सुनिसकेपछि तपाईँले आफूले आफूलाई मूल्याङ्कन गर्नुहुनेछ। यदि तपाईँ परमेश्वरको भय र डरमा हिँड्नुहुन्छ, परमेश्वरलाई तपाईँले साँचो प्रेम गर्नुहुन्छ भने प्रिय जवान भाइ बहिनीहरू, आफ्नो माता पिता आफ्नो आमा बुवा प्रति तपाईँ आज्ञाकारी हुनु पर्दछ, उहाँको मान र इज्जत तपाईँले गर्नु पर्दछ, किनभने धर्मशास्त्रले यही आज्ञा तपाईँ र मलाई दिएको छ। चार पदमा बुवा हो आफ्ना छोराछोरीलाई रिस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ। यहाँ केवल छोराछोरीहरूलाई मात्र शिक्षा दिइएको छैन, तर बुवा आमालाई पनि यो शिक्षा दिइएको छ कि आफ्ना छोराछोरीहरूलाई उनीहरूको अनुशासनमा हुर्काउने कुरा र शिक्षामा हुर्काउने कुरा सिकाइएको छ। धेरै समय छोराछोरीहरूको मात्र गल्ती हुँदैन प्रिय श्रोता, धेरै समय आमा बुवाहरूले पनि एउटा छोराछोरीहरूबाट उन्नति प्रगति छोराछोरीहरूबाट असल कुरा हामी चाहन्छौ भने आमा बुवा पनि अनुशासनमा आमा बुवा पनि राम्रो शिक्षामा हामी अगाडि बढ्नु पर्दछ, किनभने बाल बालिकाहरूले छोराछोरीहरूले सिक्ने भनेको पहिलो पाठशाला तपाईँको घर परिवार नै हो। छोराछोरीहरूले तपाईँ आमा बुवाको नै अनुसरण गर्ने गर्दछन्, देखासिकी गर्ने गर्दछन्। तपाईँ हामी हाम्रो छोराछोरी असल भएको यदि देख्न चाहन्छौ, उनीहरूको नैतिक व्यवहार आचरण यति राम्रो भएको देख्न चाहन्छौ भने पक्कै पनि तपाईँहरू आमा बुवाको आचरण व्यवहार पनि त्यस्तै हुनुपर्दछ। त्यसकारण यो दुईतर्फी एउटा चेतावनी हो कि धर्मशास्त्र बाइबलले भन्दछ आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ। परमेश्वरको अनुशासन आमा बुवामा यदि छैन भने छोराछोरीहरूले पनि सिक्दैनन्। प्रभुको अनुशासन यदि आमा बुवाहरूले सिकेका छैनन्, उनीहरूले आफ्नो व्यवहारमा लागू गर्दैनन् भने छोराछोरीहरूले नै सिक्दैनन्। परमेश्वरको अनुशासन भनेको प्रियहरू हामीमा प्रभुको जस्तो हृदय, परमेश्वरको जस्तो मन, प्रभु येशूले जसरी आफ्नो जीवन जिउनु भयो परिवर्तित जीवन, नयाँ जीवन, रूपान्तरित जीवन, त्यही जीवन यदि तपाईँ र मेरो भएन भने हाम्रा छोराछोरीहरूले पनि त्यो कुरा सिक्दैनन् प्रियहरू। त्यसकारण यदि हामी चाहन्छौ आफ्नो छोराछोरीहरूले अनुशासनको कुराहरू सिकेको होस्, आफ्नो छोराछोरीहरूले नैतिकताको कुराहरू सिकेर आगामी दिनमा उन्नति प्रगति गर्दै धेरैका लागि उदाहरणीय एउटा उल्लेखनीय काम गरेको तपाईँ चाहनुहुन्छ भने तपाई पहिलो पाठशाला हुनुहुन्छ। आमा बुवाहरू पहिलो पाठशाला, तपाईँ परिवार एउटा पहिलो पाठशाला हो। त्यसकारण तपाईँहरूमा पनि परिवर्तन हुनु आवश्यक छ। म यही तपाईँहरूलाई आजको वचनबाट उत्साह दिन चाहन्छु कि वचनमा जसरी यहाँ बताइएको छ आमा बुवा र छोराछोरी बीचको यो सम्बन्धलाई अर्थी जसरी दिइएको छ, पहिलो कुरा छोराछोरी हो आमा बुवाको आज्ञा पालन गर्ने कुरा, आफ्नो आमा बुवालाई मान गर्ने कुरा यो धर्मशास्त्र अनुसार यो एउटा आज्ञा हो, परमेश्वरको आज्ञा हो। परमेश्वरलाई प्रेम गर्छौं भने हामी आफ्नो आमा बुवाको अधीनमा बस्दछौ, आमा बुवाको आज्ञा पालन गर्दछौ, उहाँहरूलाई हामी मान र आदर गर्दछौ। र अर्को कुरा चाहिँ आमा बुवाले पनि साँच्चीकै आफ्नो छोरा छोरीहरूको उन्नति प्रगति उनीहरूको व्यक्तिगत जीवन एउटा अनुशासित जीवन यदि चाहन्छ भने तपाईँ हामीले पहिले त आफू पनि एउटा अनुशासित जीवन जिउनु सक्नु पर्दछ। एउटा शिक्षामा तपाईँ पनि हुनु आवश्यक छ र त्यही शिक्षा तपाईँले आफ्नो छोराछोरीहरूलाई पनि सिकाउनु आवश्यक छ। यो दुईतर्फी एउटा उत्तरदायित्व जिम्मेवारी, दुईतर्फी आज्ञा पालन, दुईतर्फी सम्बन्धको कुरा आजको यो वचनले सिकाएको छ। म यही तपाईँहरूलाई उत्साह दिन चाहन्छु र म तपाईँको लागि प्रार्थना पनि गर्न चाहन्छु कि तपाईँको परिवार एउटा सुसज्जित हुनको लागि आमा बुवा छोराछोरी बीचको यो सम्बन्ध तपाईँको परिवार सुसज्जित होस्, तपाईँको परिवार मेलमिलापमा अगाडि बढ़ोस्, तपाईँको परिवारमा परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्, सम्बन्धहरू बिग्रिएका छन् भने अझै सुध्रिँदै परमेश्वरमा अझ एकतामा अगाडि बढ़दै जाओस्। म यही तपाईँको लागि प्रार्थना गर्दछु र आजको वचनलाई पनि मनन गर्दै अगाडि बढ़नको लागि म तपाईँ सम्पूर्ण श्रोतालाई यही आग्रह र विन्ती गर्न चाहन्छु, तपाईँको लागि प्रार्थना गर्न चाहन्छु। यतिन्जेलसम्म कार्यक्रम जीवनको वचन सुनेर साथ दिनुभएको लागि म तपाईँलाई विशेष धन्यवाद प्रकट गर्दै विदा हुन्छु। सुन्दै गर्नुहोला कार्यक्रम जीवनको वचन। हवस् त, जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
1: हवस् त श्रोता, आजका लागि म प्रस्तोता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: Elambo FM 89.6 MHz.
4: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माइ फेथ नला विश्वासी चमक बसुगो। रंगला लुइरी जेवा फल हरंग लसी फलप लसे। जयमसी तथा नमस्कार स्पार्क माइ फेथ तथा नला विश्वासी चमक बसुगो अंक 45 रंग निद स्वागत मुला ना वियोग तामाङ तिनी ना रंग दिदेन जेवा आत्मिक फल हरंग लसी फलप लसी बिसी जुबरी से मुला लुका आर अधेरी रेकर लब ब्लू छर्बा उखानी एसुसिए ब्लू दा मोसी सुजी लुका आठ अधेला एघारि एरोङ बिउमुबा च्यागो चु उखान न अर्थ चुनोन हिन्ना चु ब्लू बिवा च परमेश्वर ल वचन हिन्ना चु दिष्टान्तरी येसुसी ज्याव फल फलाब लाबा ब्लू गाफ लाबा अर्थ तिगा हिन्मा बिसी वरण लसुजी लुका आठ अधेला पन्ध्र तर जब सरी परब तब ब्लूला अर्थ चा चु मिसे परमेश्वरलाई वचन यान्सी रंगला जब सेम हेन्सेन विश्वास लला ओछे थेला विश्वास यम गोल्छे गोल्छे जब रोग दे रोबन निला यसुजे उल्लेख लसुबा सोम चरण गदे मुला जोसे रंगला लुइरी जब फल फलाब लबा नछ यांगसे परमेश्वरलाई वचन यान्दोला यांग यांगला दिमागरी थे चला थेनोन यांग सोला लानन रंगबा मिगदेशे रंगला दिमाग द चु लुइग्याम हब नकारात्मक आज्यबा ताम गदे विचार गदेशे प्लिङबा पिनमुला आत्मिक फल उत्पादन लाबरी याङसे निरन्तर परमेश्वरला वचनला विचारसे याङला दिमाग द समृद्ध सोधला रोसी चु दृष्टान्तरी चु एन उल्लेख लसुजिकी याङसे परमेश्वरला वचन रि दिडसे पक्रि थान्दोला चुला अर्थ तिग हिन्बा चु चुला अर्थ चु हिन्बा कि यङला बेनन दातेला परिस्थित कदे परमेश्वरला वचन दिदी रोसे लस्युबा प्रतिज्ञा गदे अनुरूप आदना एन यंग द तेला एन यंग ला परिस्थिति से यंग द बीव ताम्री विश्वास लबा सट्टा रोला वचन री विश्वास लबला सट्टा परमेश्वर ला वचन री विश्वास लबा छनोत लाला हिब्रू 10 अध्यायला 23 यंग से लब आश्री यंग यंग युन आदना कोंगसी ची तिग्द विषम रंग से पिनबा तिग्द विषम रंग से पिन्न बिसी कबूल लबा परमेश्वर छ विश्वास लखम्बा परमेश्वर हिन्ना रोसे रंगला प्रतिज्ञा गरेर आशाला रूपी उल्लेख लस्यु मुला तिग्द विषम रोला भविष्य नुआ हाजीबाई दुईरी थे पुरा तला विवाह ग्यारेन्टी पिन्छु मुला जब किसान से सारी ब्लू ग्लगप मुला थेसी नङगर्भ पल्ट बाली ग्लगप सेला आशा आलमुला थेसी लानन लिछा फ्याङसेला आशे ब्लू ग्लगप मुला फल फलाप लबा लागि याङसे रोला बसन्त दीर्षे बाङमन पक्रप पक्रप लदोला तिग्द विषम याङदा था मुला कि याङला परमेश्वर लबा प्रतिज्ञा पुरा लसुमुला आत्मिक फल फलाप लबारे यसुसे उल्लेख लसुबा सुम छ कदम विवा सहनशीलता हिन्बा साँचो फल फलाप लबारे च्याबला लागि त्याग आवश्यक मुला याकुब एक अध्यायला 2-4 नला जो जो आले नाना गदे एनी गदे रि थरी थरीला आपद विपद खामा चु ताम हिन्न बिसी मनगो तिग्द विषम चुरङ्ग दुख नामहेन्सी एनी गदेला विश्वास ज्ञान अज एनी गदेसी ग्रेन ग्रेन दुख नखम्बा विवाह ताम एनी गदे दा थानोन मुला थेदबासलमा एनी गदेसी खामा जम्मन दुख पुरान नागो चुरङ्गलासी विषम एनी गदे जोतोन दुख तसै नोन नखम्बा पाको मितोला परिचय गदे अनुभव लबा आनन्दला स्रोत अहिन्बा हेरङ्गसी पङ्सु मुला परमेश्वर से तिग्द परिचय गदे आनन्दला रूपी च्यादोर मुला यङला आनन्द परमेश्वर से रङला प्रतिज्ञा गदे पुरा लाला थेन्दे रू प्रतिला यङला विश्वास योग्य सेवा अनुसार यङ द इनाम पिन्ना विवाह नुप ज्ञान ज्ञान उत्पन्न तामुला जब यङ यङला सेम्दा परमेश्वर वचन से पिङमुला थेन्जे चुद यङला तिङ्री अनमुला थेन्दे जब यङ यसुला लागिरी परीक्षा गरे सहतामुला रोसे यङला लुइला आत्मिक समृद्धि से पिङसुमुला परमेश्वर से यङदा उद्धार तसे जेब अनन्त फलकदेसी पिन्छे पिन्छुमुला आमेन परमेश्वर से रङिदा प्रशस्त आशिष पिन्छुगै आमेन प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङला भाषारी निन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङला केही प्रतिक्रिया मुसम 98-85-53-339 हस्त त्यो समय रिङ बिदा ताजी रङनी छङमदानु जयमसी नमस्कार
5: Time check. It's 7 PM.
6: अहिले साँझको 7 बजेको छ।

हजुर, ठमेलासन किन्यौ र बजारको एउटा चस्मा किन्यौला हजारको, अत्यन्तै चर्चित पछिल्लो समय भर्खरै बजारमा आएर पनि चर्चाको शिखरमा रहन सफल यो गीतमा सर्जककै आवाज, गायककै आवाजमा आज कान्छा कान्छीको घम्सा घम्सीमा अत्यन्तै रमाइलो प्रस्तुति थियो। कस्तो लाग्यो जस्ताको जस्तै कमेन्ट गर्नुहोला, युट्युबबाट हेरिरहनु भएको छ भने, टेलिभिजनको पर्दाबाट पनि हेरिरहनु भएको छ भने, सबै आदरणीय दर्शकहरूलाई धन्यवाद दिन चाहन्छु र हाम्रो निमन्त्रणालाई स्वीकारेर यस्तो मिठो आवाजमा घम्सा घम्सी गाइदिनु भयो सानु केसीज्यू लगायतको सम्पूर्ण टिमलाई हार्दिक हार्दिक धन्यवाद छ। यसै गरी यो घम्सा घम्सीमा साथ दिनुभयो, अत्यन्तै मिठा शब्द गाइदिनुभयो राधिका ढकालज्यू लगायतको सम्पूर्ण टिमलाई पनि धन्यवाद छ। क्यामेरा पर्सन, वाद्य वादनमा रहने कलाकारहरू, प्राविधिकमा रहने कलाकारहरू सबैलाई धन्यवाद दिँदै अर्को श्रृङ्खलामा अझ रमाइलो प्रस्तुति लिएर बस्ने वाचा गर्दै आजको यो घम्सा घम्सीको श्रृङ्खलाबाट म कार्यक्रम सञ्चालक भीमसेन खतिवडा ओझेल पर्न चाहन्छु। हस्त धन्यवाद, जय गीत जय सङ्गीत।

मनले बजायो केसरी र गाको थिए ज्वरले नि।

0: गर्नको लागि चाहिँ केही गर्छु भनेर ऊ चाहिँ विदेश जान लागेको हो नि त, कामको खोजीमा जान लागेको, बाध्यताको लागि जान लागेको, र त्यही व्यक्ति चाहिँ पीडित भएर अब यस्तो भौतारी रहेको अवस्था देख्दाखेरि यो यो प्लेटफर्म चाहिँ लन्च गरौँ, ताकि मान्छेले चाहिँ अब काठमाडौँ आउन नपरोस्, फाइल बोकेर काठमाडौँ धाउन नपरोस्, र यहाँ विभिन्न विभिन्न शाखामा मन्त्रालयतिर नजान परोस् र एक्सप्लोइट नहोस् भनेर यो यो यसको चाहिँ सोच आएको, र यो चाहिँ अब अनलाइन प्लेटफर्म आयो। अब अनलाइन प्लेटफर्म आइसकेपछि अब घरै बसेर अब न्यायको लागि काठमाडौँ जान परेन।
1: श्रम मन्त्रालयले यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट कम हुने जनाएको छ। मन्त्री यादवले स्वदेशी श्रमिकका गुनासा सम्बोधन गर्न पनि छिट्टै अर्को अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने समेत जानकारी दिनुभयो। वैदेशिक रोजगारीको नाममा ठगी गर्नेलाई कड़ा चेतावनी दिँदै नेपाल प्रहरी, नेपाल अनुसन्धान निकाय तथा वैदेशिक रोजगार विभाग अनुसन्धान संयन्त्रको समन्वयमा जहाँ सुकै लुकेर बसे पनि कानूनी दायरामा ल्याउने बताउनु भएको छ। महाकाली नदीमा पानीको बहाव बढ़ेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा चार पाङ्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको हालका लागि हटेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो महाकाली नदीको बहाव 1,24,454 क्युसेक पुगेपछि ब्यारेजमा चार पाङ्रे सवारी आवागमन बन्द गरिएको थियो, तर अहिले बहाव घटेपछि खुलाइएको सीआईएमसँग कुरा गर्दै कार्यालयका सूचना अधिकारी टेक बहादुर रावतले बताउनुभयो।
2: पानीको बहाव महाकाली नदीमा पानीको बहाव घटेर अहिले 79,000 क्युसेकमा आइपुगेको छ, र अहिले चार पन्ध्र सवारी साधन पनि महाकाली यो वनवास पुलमा चाहिँ सुचारू भइसकेको छ। हो, पहाड़ी क्षेत्रमा चाहिँ अत्याधिक वर्षा पानी बढ्यो भने चाहिँ यता पानीको बहाव बढ्ने हो। अब अहिले पछिल्लो समय रातको समयमा त अब विशेष गरी यता त्यो पुलमा चाहिँ बन्द नै हुन्छ, दिउँसोको समयमा हो। माथि पहाड़ी एरियाहरूमा चाहिँ पानीको अत्याधिक वर्षा भयो भने त्यही अनुसार चाहिँ बन्द हुने हुन्छ। त्यही
1: नेपाल विद्युत प्राधिकरणले बर्खायाममा नियमित, सुरक्षित र गुणस्तरीय विद्युत सेवा सुनिश्चित गर्न सबै प्रदेश कार्यालयलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको समीक्षा बैठकले भारी पहिरो र हुरी बतासका कारण हुन सक्ने विद्युत अवरोधलाई न्यूनतम बनाउन आवश्यक जनशक्ति उपकरण र मरमत सामग्री 24 घण्टा तयारी अवस्थामा राख्न निर्देशन दिएको हो। सर्वोच्च अदालतले राष्ट्रिय वाणिज्य बैंकबाट 7 वर्षको एकमुष्ट निवृत्त भरण पेन्सन लिएर स्वैच्छिक अवकाशमा गएका कर्मचारीले सोही अवधिभित्र भएको तलब वृद्धिको आधारमा थप रकम दावी गर्न नपाउने फैसला गरेको छ। न्यायाधीशद्वय बालकृष्ण ढकाल र मेघ राज पोखरेलको संयुक्त इजलासले बैंकका पूर्व कर्मचारी गोविन्द प्रसाद रेग्मी सहित 212 जनाको दायर गरेको रिट खारेज गर्दै यस्तो व्याख्या गरेको हो। काठमाडौँको कृतिपुरमा कारमा आगलागी हुँदा कृतिपुर स्थित ट्याङ्ला फाटकका सुरेश चन्द्र श्रेष्ठको मृत्यु भएको छ।

0: दुई वर्ष श्रेष्ठ नरदेवीमा बस्दै आउनु भएको थियो। ट्याङ्ला फाटा स्थित चाँदनी चोकमा रोकिराखेको अवस्थामा 25638 नम्बरको कारमा अचानक आगो लागेको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साझा खबरमा अब विदेशका खबर। भारतले डेंगू नियन्त्रणका लागि पहिलो पटक खोप प्रयोगको अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको क्यू डेंगा खोपलाई 4-60 वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृत प्रदान गरेको हो। भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्यांकनपछि स्वीकृत प्रदान गरेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। अब अन्त्यमा खेल खबर। दक्षिण एशिया फुटबल महासंघ साफले साफ च्याम्पियनशीप 2026 आगामी कार्तिक 18 गतेदेखि मंगसिर 1 गतेसम्म आयोजना गर्ने भएको छ। प्रतियोगिता बंगलादेशको ढाकामा आयोजना हुनेछ। प्रतियोगितामा सहभागी हुने टोलीको संख्या र खेलको स्वरूप भनी महासंघले नै अझै सार्वजनिक गरेको छैन। फिफाले नेपाललाई लगाएको प्रतिबन्धका कारण नेपालको सहभागिता भनी अन्यलमा छ।
1: आलिताल गाउँपालिका एकका माला गाउँका 24 परिवार अझै टेन्ट मुनि बस्थे। बस्ती स्थानान्तरण गर्ने सरकारको बाचा अधुरै रिपोर्टसँगै विपदमा परेका नागरिकका लागि सरकारको सहयोग संयन्त्र के होला? विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
4: तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
5: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
6: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
7: हाम्रा दुःखमै त सरकारी खेती गरिछौ र पानी नै पिग्रला। अखन त हाम्रो क्षेत्रको पानी।
4: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
6: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद।
4: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँके खबर। डडेलधुराको आलिताल गाउँपालिका एकको माला गाउँका 24 परिवार 4 वर्षदेखि टेन्ट मुनि बस्न बाध्य छन्। 2079 सालको पहिरोपछि गाउँ उच्च जोखिममा परेको निष्कर्ष निकाल्दै बस्ती स्थानान्तरण गर्नुपर्ने निर्णय गरिएको थियो। तर निर्णय कागजमै सीमित हुँदा स्थानीयले अझै पनि सुरक्षित बास पाएका छैनन्।
9: जब वर्षायाममा पानी पर्न थाल्छ, हावाले त्रिपाल हल्लाउँछ, साना बालबालिका आमाको काखमा सर्छन्, बुढा बुढीको आँखा रातभर निदाउँदैन, यो कुनै एक रातको कथा होइन। डडेलधुराको आलिताल गाउँपालिका एक माला गाउँका 24 परिवारले 4 वर्षदेखि भोग्दै आएको यथार्थ हो। 2079 सालको पहिरोले गाउँ नै जोखिममा परेपछि उनीहरूले आफ्ना घर छाडे। त्रिपाल टाँगेर जीवन बिताइरहेका उनीहरूको वर्षायाम शुरू भएसँगै डर फेरि बल्झिएर आउँछ। स्थानीय दान बहादुर औजी:
10: समस्या धेरै छ म्याडम, समस्या भन्नाले त्रिपालहरू दिया टेङ्गाहरू धेरै खराब भइसकेका छन्, अनि त्यहाँ बस्ने अवस्था छैन, अनि खोला एउटा पारी गर्ने पनि समस्या छ, तनाव तनावमै छौ म्याडम, के भनौ हजुरलाई, टेन्डमै बसबास छौ अहिले पनि, हामीले वारिपारी गर्न समस्या छ, अब दस दिन भन्दा छन् त्यो ठाउँ त चेकअप गरिसकेका थियो उनले, अब यसमा बसौ भन्दा थिए, अब तनाव तनावैमा छौ।
9: मालागाउँका स्थानीयको दिनचर्या पनि अनौठो छ। बिहान आफ्नै गाउँ पुगेर खेतीपाती, पशुपालन र घरधन्दा गर्छन्, तर साँझ परेपछि फेरि त्रिपाल मुनिको अस्थायी बासमा फर्किन्छन्। पानी परेका दिन त दिनभरि नै टेन्टभित्र बस्नुपर्ने बाध्यता छ। छ जनाको परिवार सहित चार वर्षदेखि त्रिपालमै बसिरहनु भएका सुनिता औजी भन्नुहुन्छ:2079 सालको पहिरो पछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मालागाउँको बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष सहित परिपत्र गरेको थियो, तर चार वर्ष बितिसक्दा पनि पुनस्थापनाको काम अघि बढ़न सकेको छैन। आलिताल गाउँपालिका एकका वडा अध्यक्ष यज्ञ बहादुर देउवाले बस्ती स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको बताउनुभयो। पहिरो प्रभावित परिवारलाई विभिन्न सरकारी निकाय तथा बहुद्देशीय विकास समाज र ग्रामीण महिला विकास तथा एकता केन्द्र लगायत संस्थाले त्रिपाल र केही राहत सामग्री समेत केही राहत सामग्री दिएका छन्, तर राहतले केही समय धाने पनि स्थायी समाधान भने दिन सकेको छैन। स्थानीयको मुख्य माग सुरक्षित र स्थायी आवास नै हो। डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओलीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरिसकेको र सोही अध्ययनका आधारमा स्थानान्तरण प्रक्रिया अघि बढ़ने जानकारी दिनुभयो। आलिताल गाउँपालिकाका अनुसार मालागाउँ मात्र होइन बलौचा, ओभा, दुखेडा, खिन्नेभाडी, कोइराला र घोगा लगायतका बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। ती बस्तीको पनि स्थानान्तरण आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। जोखिम पुष्टि भइसकेपछि पनि वर्षौंसम्म स्थानान्तरण हुन नसक्दा स्थानीयले हरेक वर्ष वर्षायामसँगै ज्यानको जोखिम मोल्नु परेको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विपदमा पर्दा निशुल्क नम्बर 1234 फोन गर्न सकिने,
11: व्यक्तिगत र कानून रूपमा पनि त्यस प्रकारको तयारी गरेका छौँ, संस्थागत संरचनागत रूपमा चाहिँ हामीले तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनी राखेका छौँ।
1: विपदपछि राहत खोज र पुनर्स्थापनासम्म सरकारको भूमिका र मौसमजन्य विपदबाट बच्ने उपाय केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: आफ्नो डिटिएच सेवा खुशीको कनेक्सन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम.
2: बाढ़ी पहिरो तथा डुबानमा परे सहयोगका लागि कहाँ सम्पर्क गर्ने, तत्काल उद्धारका लागि सरकारी संयन्त्र के होला? नमस्कार, म सन्तोष गन्धर्व. अहिले मध्य बर्खाको समय छ. अधिकांश स्थानमा बाढ़ी पहिरो तथा तराईमा डुबानको जोखिम बढ़दो छ. यस्तो अवस्थामा तत्काल राहत तथा उद्धारका लागि सरकारको तयारी के छ? हेलो मौसममा आज हामीले राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीसँग कुराकानी गरेका छौं.
3: राज्य भनेको एउटा अभिभावक हो, राज्यले नै त्यो जिम्मा लिनुपर्ने हुन्छ. किनकि भन्दाखेरि राज्यलाई चाहिँ अब जनताको जीवनको रक्षा गर्ने चाहिँ जिम्मेवारी हामीले लिनुपर्ने हुन्छ. र यसका लागि हामीले नगरेको होइन, हामीले नीतिगत र कानून रूपमा पनि त्यस प्रकारको तयारी गरेका छौँ. संस्थागत संरचनागत रूपमा चाहिँ हामीले तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनी राखेका छौँ. हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परिचालन गरिराखेका छौँ. र यसमा अर्को कुरा पनि हामीले ध्यान दिनुपर्ने के भने, अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ. जस्तो कि राज्यबाट आएका सूचनाहरू पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुन सक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने जनजनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ. उदाहरणको लागि जस्तो कि हामीले चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौँ, मुगली नारायणगढ सडकमा मानौँ जोखिमपूर्ण छ, त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन. म जोखिम मै लिन्छु, म जसरी पनि यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छौँ भन्दाखेरि हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि होइन. हो त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ. त्यो भएको हुनाले
4: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि, अथवा मौसम जन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्न सक्छ?
3: एकदमै सरले भनेको एकदमै महत्वपूर्ण कुरा छ. एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने, अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1, 2, 3, 4 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्ति हो जस्तो स्थानीय तह हुनसक्छ, वडा सदस्य अध्यक्ष जीवहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुन सक्छ त्यो सूचना दिएर पनि हजुरहरूले चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई.
4: मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडापालिका प्रदेश संघमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन् उद्वेग लाग्दो अवस्था छ. यसपालि हिमाल पहाड़ तराई अनि जोखिमयुक्त ठाउँमा एकै सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नु भएको छ.
3: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ. त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब जैसे सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलता कारणले गर्दा के अरे तपाईँको उद्धारकर्मीहरू समयमा नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायलाई नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ. अहिले पनि हामीले के गरिराखेका छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यस्तै गरेर हाम्रो सशस्त्र परिवल नेपालले पनि त्यो काम गरिराखेको छ, त्यस्तै हाम्रो विकास साझेदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ. हामीले विपद स्वयंसेवा आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना को चाहिँ विपद स्वयंसेवक तालिम सञ्चालन गर्ने 24 जनालाई त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ. आजै मात्रै पनि हेर्नुभयो भने बर्दियाका 3 पालिकामा ठाकुर बाबादेखि लिएर मधुबन लगायतका पालिकामा विपद स्वयंसेवक तालिम चाहिँ सञ्चालन भएको छ. हामीले यो वर्ष चाहिँ यो आर्थिक वर्ष 82-83 10 बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ. त्यस्तै सशस्त्र परिवल नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँको चाहिँ तालिम दिएको छ.
4: यो प्राधिकरणले छुट्टै तरिकाले तालिम अनि सशस्त्रले छुट्टा छुट्टी हो कि एकै
3: होइन? यसमा हाम्रो एउटा पाठ्यक्रम छ भनेको हाम्रो विपद जोखिम न्यूनीकरण व्यवस्थापन कार्यकारी समितिले 7 र 18 विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ, जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ, र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ है। त्यो कारणले गर्दा यो यसको कन्सेप्ट मैले भन्न खोजेको कुरा के हो भने यो भनेको समुदाय नै बलियो बनाउनुपर्छ भन्ने कुरा। र अर्को उहाँको प्रश्न के थियो भन्दाखेरि जस्तै हिमाल
4: पहाडको भेकको लागि एकै प्रकारको हो कि फरक फरक
3: फरक फरक हुन्छ, किन भन्दाखेरि जस्तो ठाउँ परिस्थिति अनुसार हामी चाहिँ तयारी गर्नुपर्ने हुन्छ। जस्तो कि हाई एल्टिट्युडमा जाँदाखेरि केही प्रकारको हामी चाहिँ विपक्ष तपाईँको चाहिँ उद्धारकर्मी पठाउनु पर्ने हुन्छ। त्यो भएको कुरा हाम्रो नेपालमा अहिले हाई एल्टिट्युड लिएका चाहिँ जस्तो नेपाली सेनादेखि लिएर सशस्त्र परिबल नेपालमा उद्धारकर्मीहरू हुनुहुन्छ। त्यसै गरेर अब हामी कहीँ चाहिँ डुबानु पर्यो, नदीहरू एकदम गहिरामा चाहिँ उद्धार गर्नु पर्यो भने त्यहाँ स्विफ्ट वाटर रेस्क्यू अथवा गोताङहरू चाहिने हुन्छ, त्यो प्रकारले चाहिँ तयारी गर्नुपर्ने हुन्छ। जस्तो हिमालतिर हामीले चाहिँ हेलिकप्टरबाट उद्धार गर्नु पर्यो भने त्यही प्रकारका चाहिँ हेलिकप्टरहरू त्यही क्षमताका हेलिकप्टरहरू उडाउनु पर्ने हुन्छ। त्यो भएको कुराले हामी हिमाल पहाड तराईको लागि फरक फरक किसिमले भौगोलिक तपाईँको बनावट अनुसार भूगोलको चाहिँ स्थिति अनुसार चाहिँ उद्धार गर्ने किसिमले चाहिँ
4: यो वर्ष याममा मात्र सडक बनाउने खन्ने असारे चटारो सक्ने मेलो हुन्छ जसले जोखिम बढाइरहेको हुन्छ। विपद व्यवस्थापन समितिले ती कुराहरूलाई पनि किन पूर्व तयारीको रूपमा नहेरिरहेको होला?
3: यो विषय पनि एकदमै पेचिलो विषय छ। अस्ति भर्खरै पनि एउटा हाम्रो मिटिङ भएको थियो र त्यहाँ एउटा स्ट्रक्चरले के देखाएर छ भन्दाखेरि अहिले पछिल्लो पटक जति पनि हाम्रो पहिरो गइराखेको छ त्यो पहिरो जानुमा चाहिँ तपाईँको यो डोजरी विकास भनौँ न भनेको चाहिँ जथावि चाहिँ सडक खनेको कारणले गर्दा त्यो पहिराका घटनाहरू त्यसको कारणले गर्दा मानिसहरू विस्थापन भएको चाहिँ तथ्याङ्क रहेछ। अन्त भनियो भने त्यहाँ 70% जति त्यस्तो कारणले गर्दा विपद भएको चाहिँ देखिया रहेछ। भनेपछि अब हजुरहरूले चाहिँ भनेको कुरा के छ भन्दाखेरि अब हामीले चाहिँ यो जथाभावी तपाईँको चाहिँ सडक खन्ने भन्दा पनि अब त्यो सडक खन्ने निकायको कुरा चाहिँ एउटा यहाँ आउँछ। जस्तो कि सडक भनेको सङ्घले पनि बनाउँछ, प्रदेशले पनि बनाउँछ र स्थानीय तहले पनि बनाउँछ।
4: विपद व्यवस्थापन प्राधिकरणले विकास निर्माणको काम गर्दाखेरि यसमा कडाईका साथ गर्नु पालना गर्नु नभए यसले विपद निम्च्याउँछ भनेर त्यस्तो खालको अडान लिन सक्ने अथवा कडेकडा गर्न सक्ने स्थिति छ कि
3: हो? यही विषयमा अब यही विषयमा हामीले चाहिँ नीतिगत सुधार गर्नुपर्ने हुन्छ, त्यसको लागि हामीले लबिङ गरिराखेका छौँ। अब जस्तै हाम्रो इआइए भन्छ वातावरण प्रभाव मूल्याङ्कन अनिवार्य गरेको छ, यदि इमानदारीपूर्वक हामीले वातावरण प्रभाव मूल्याङ्कन गर्यौँ अथवा आइए भन्छ प्रारम्भिक वातावरण मूल्याङ्कन गर्यौँ अथवा संक्षिप्त वातावरण प्रभाव मूल्याङ्कन गर्यौँ भने त्यहाँ यो विषय आउँछ। त्यो वातावरण प्रभाव मूल्याङ्कन गर्नु भनेको त्यो विपदको दृष्टिकोणबाट अथवा सोसियल भनेको सामाजिक दृष्टिकोणबाट आर्थिक दृष्टिकोणबाट त्यो प्रोजेक्ट अथवा त्यो चाहिँ सडक अथवा चाहिँ कुनै बाटो बनाउन उपयुक्त छ कि छैन भनेर हेर्ने हो। तर हामी के गर्दै अहिले चाहिँ के देखिन्छ भने हाम्रो इआई अथवा आइए रिपोर्टहरू भनेको यो चाहिँ प्रक्रिया पुरा गर्नलाई मात्रै भएको देखिन्छ। त्यो भएकोले अब चाहिँ हामीले के भनेको छौँ भने कुनै पनि आयोजना कार्यान्वयन गर्दाखेरि त्यहाँ डिआइए गर्नुपर्छ, डिजास्टर इम्प्याक्ट एसेसमेन्ट गर्नुपर्छ।
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।
1: शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता शुल्क सरकारद्वारा फिर्ता कार्यान्वयन नगर्न शिक्षा मन्त्रालयले विद्यालय सञ्चालकसँग आग्रह गरेको छ। पूर्वाधार विकास करको प्रभावकारितामाथि विज्ञहरूले प्रश्न गरेका छन्। राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारीको थप पेन्सन दावी सर्वोच्चले अस्वीकार गरेको छ। वैदेशिक रोजगार ठगीको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ। विद्यार्थीमाथि दुर्व्यवहार प्रकरणमा विद्यालयले 2 शिक्षक सहित 3 निलम्बन गरेको छ। बर्खायाममा विद्युत सेवा नियमित राख्न प्राधिकरणले मातहतका कार्यालयलाई निर्देशन दिएको छ। र भारतमा पहिलो पटक
5: टाइम चेक इट्स 8 PM
6: अहिले बेलुकीको 8 बजेको छ।

我的蓝布爱分心的猪小队帮你准备手

0: Time check. It's 9 p.m.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Helembu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन अभिवादन टक्राउन चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ। प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट यो प्रोग्राम सुनिराख्नु भएको छ। र यो प्रोग्राममा तपाईँहरूले आफ्नो घर परिवारजन, आफन्त, इष्ट मित्र, साथीभाइ सबैजनामा मिठो निजरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। र त्यसको लागि भने कार्यक्रममा कल अनि कमेन्ट गर्न सक्नुहुनेछ। यो रातिको समय छ, पक्कै पनि धेरैजना श्रोता साथीहरूले खानपिन गर्नुभयो होला, खाना बनाउँदै हुनुहुन्छ होला, खाना खाएर पनि कतिपय साथीहरू त सुतिसक्नुभयो होला होइन। सो जे जस्तो अवस्थामा रहनु भए तापनि अबको एक घण्टाको अवधिभर भने हामी सँगै सहयात्रा गर्नुहोला, हामीले पनि कार्यक्रम सुनेर साथ दिनुहोला यही अनुरोध गर्न चाहन्छु। अनि तपाईँहरूले जहाँबाट सुन्दै हुनुहुन्छ कार्यक्रममा जोडिन सक्नुहुनेछ, रात्रिकालीन सन्देश राख्न पाउनुहुनेछ है त। त्यसको लागि नम्बर रहेको छ 98 60 52 55 25 कल गर्दै कार्यक्रममा जोडिनुहोला। कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै निकै नै मिठो गीत राख्छौं। गीतपछि तपाईँहरूको माझमा फोन कल लिनका लागि आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: एकदमै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौं। सो गीतपछि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि। सुन्दै हुनुहुन्छ यो प्रोग्राम यति बेला तपाईँहरूले सिन्धुपाल सुर्ग जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ नुवाकोट धादिङ रसुवा मकवानपुर रामेछाप दोलखा सिन्धुली लगायतका विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट प्रोग्राम सुन्दै हुनुहुन्छ र सुनिराख्नु भएको छ। यो प्रोग्राममा तपाईँहरूले आफूलाई रात्रिकालीन सन्देशहरू राख्नुपर्ने हुन्छ है साथीहरू। रात्रिकालीन सन्देश राख्न मात्र पाउनुहुनेछ। आफ्नो घर परिवारजना आफ्नो इष्टमित्र साथीभाइ सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। त्यसको लागि भने नम्बर रहेको छ 98 60 52 55 25 98 60 52 55 25 कल गर्दै कार्यक्रममा जोडिनुहोला। र यति बेला हामी कमेन्टतर्फ लाग्छौं। कमेन्ट गर्नुभएको छ गुड इभिनिङ ब्रदर विथ मी अमिना सुनवार फ्रम दोलखा भन्नुभएको छ। प्यारी साथी सुशीला विश्वकर्मा दादाराज गहले मगर विवश कुलुङ पृथक तिलक अविष्ट टेकु छेत्री रत्नबहादुर थापा अनि कुमार प्रजा अभिरमान सुनवार माया निरुता युन्जन कविता घतानी एलिसा लिम्बू हर्पल रोशनी सरसता पोखरेल किराती अञ्जना अनि सबैजनाको लागि भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्ट गरिदिनु भएकोमा। हाम्रो अमिनाजी तपाईँले पनि शुभरात्री गर्न चाहन्छु। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, सो साथीको कमेन्टले पनि म लिन चाहन्छु र तपाईँहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ कल अनि कमेन्ट है त। सेवारो नमस्कार आरजी हजुर, सन्चै हुनुहुन्छ, प्रोग्राम सुन्दैछु तेह्रथमबाट भन्नुभएको छ। र सम्झना राख्नुपर्दा अप्सरा खड्का, सबिना, सुनिता स्वस्थानी अनि अप्सरा बस्नेत, अप्सरा थापा, अन्जिता मल्ल, सम्झना सुरुवार अनि सृजला, कल्पना, विनिता, सरिता, बिनु, रन्जु, सुविता अनि लक्ष्मी, रूपा, मनसुन तामाङ, उर्मिला दियाली, श्रीराज महत, टिकराम सुनवार, हिरबहादुर लकाई अनि त्यसै गरी लीलाराज काम्बाङ, क्रिस ढुङ्गाना, समीर सहयोगी अनि केशव सेन्चुरी, भरत मनिषा सरस्वती अनि तुलसा एलिसा, राधिका मीना, विनिता लेखक, बान्तुवाको लागि रत्न शमशेर लगायत सम्पूर्णको लागि गुड नाइट भन्नुभएको छ। सोनाजीलाई पनि धन्यवाद छ। अनि गुड नाइट टु अल फ्रेण्ड बुटवल इट्स मी सरस्वता पोखरेल भन्नुभएको छ। सरस्वताजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
1: निकै सोझी अनि सत्कारी हुनुहुन्छ, निकै सोझी अनि सत्कारी हुनुहुन्छ, सबैले मन पराएकी प्यारी हुनुहुन्छ, सबैले मन पराएकी प्यारी हुनुहुन्छ। हरियो चुरा मेहन्दी केही चाहिँदैन, हरियो चुरा मेहन्दी केही चाहिँदैन, उनीलाई मनकी धनी अनि निकै इमान्दारी हुनुहुन्छ, मनकी धनी अनि निकै इमान्दारी हुनुहुन्छ।
0: हजुर नमस्ते, हजुर नमस्ते। रात्रिकालीन अभिवादन। एकदमै सोझी एकदमै ज्ञानी हुनुहुन्छ भन्नुभयो।
1: हजुर हजुर, हरियो चुरा मेहन्दी केही चाहिन्न उनीलाई, मनकी धनी इमानदारी हुनुहुन्छ है
0: हजुर। हजुर पक्कै पनि मनको धनी र इमानदारी भइसके पछाडि त सबै कुरा चाहिन्छ, त्यो नै चाहिन्छ भन्ने कुरा पनि हुँदैन। एउटा मनबाट नै ठिकै छ भन्ने एउटा आत्मबल, सन्तोषी मन भयो।

0: अनि योभन्दा पछि अघि कल गर्नुहुने साथी, एसएमएस गर्नुहुने, कमेन्ट गर्नुहुने साथीहरू सम्पूर्णको लागि पनि गुड नाइट मिठो निन्द्रा कामना गर्न चाहे। मनोज विश्वकर्मा भनेर चिने नचिने सबै सबैको लागि गुड नाइट मिठो निन्द्रा कामना गर्दै छुट्टै भाइ, नमस्कार।
1: ओके बाई बाई। साथी हुनुहुन्थ्यो मनोज जी, हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो उहाँले काठमाडौँबाट। सम्पूर्ण साथीहरूलाई एकैमुष्टमा शुभरात्रि अनि मिठो निन्द्राको कामना भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा कल गर्नुहुँदै रात्रिकालीन सन्देश राख्नको लागि, नम्बर एकदमै खुला छ। र यति बेला मेसेज सो कमेन्टहरू हामीलाई प्राप्त भएको छ, साथीहरूको कमेन्टहरू पनि म लिन चाहन्छु। र तपाईँहरू पनि हेर्दै हुनुहुन्छ भने, नयाँ हुनुहुन्छ भने हाम्रो पेजमा फलो गर्नुहोला अनि साथमा कल पनि गर्नुहोला, तपाईँहरूको कलहरू पनि लिनेछौं। र साथीहरूको माझमा यो प्रोग्राम पुर्याउन चाहनुहुन्छ भने लाइभलाई सेयर गर्न भनी नभुल्नुहोला है त। र यति बेला कमेन्ट गर्नुभएको छ लासु फ्याफुल्ला जोजो, म पनि प्रोग्राम सुन्दैछु नि काठमाडौँबाट भन्नुभएको छ। सुकुमाया तामाङ हुनुहुन्छ, धन्यवाद छ तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना, यो मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ। अनि गुड नाइट अल भन्नुभएको छ। कमला मुखिया हुनुहुन्छ, धन्यवाद छ कमलाजी, तपाईँले पनि शुभरात्री यो रातिको समयमा शुभ सन्ध्या। अनि अर्को साथीको कमेन्ट रहेको छ, लेख्नु भएको छ उहाँले, हेलो दर्शन, गुड इभिनिङ हजुर, रात्रिकालीन नमस्ते शिवा र आइसिंह दादा भन्नुभएको छ, नमस्ते तपाईँले पनि। अनि म चाहिँ पूर्वतिर थुम पाँच थर पाँच कन्याबाट हो भन्नुभएको छ। युगेन इमेहाङ लिम्बू भन्नुभएको छ, प्रोग्राम मार्फत शुभरात्री सन्देश राख्नु पर्दा सुरज राई तुम्छा, रंजीत राई, भूमिका राई अनि सफल आयुष, सानुमाया शेर्पा, दिलदुखी रिया, कृष्ण तामाङ अनि लीलाराज कुम्बाङ ज्यू अनि मीडिया प्रेमी निमु शेर्पा, आकाश राई लगायत अन्य धेरैजना साथीहरू हुनुहुन्छ। नाम छुटेको सम्पूर्ण साथीहरूको लागि मेरो नामसँग चिर परिचित प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण श्रोता मित्रहरूमा मिठो निधरीको कामना गर्दै छुटिन्छु, हस्त बाई बाई भन्नुभएको छ योगेन इमेहाङ लिम्बु हुनुहुन्छ। धेरै धेरै धन्यवाद छ योगेनजी, तपाईँले पनि यो रातिको समयमा यति मिठो कमेन्ट गरिदिनु भएकोमा शुभरात्री व्यक्त गर्न चाहन्छु। अनि अर्को साथीको कमेन्ट रहेको छ, सो कमेन्टलाई पनि म लिन चाहन्छु। र कल गर्न चाहनुहुन्छ भने 9860525525 कल गर्नुहोला अनि वाट्सएप पनि गर्नुहोला है त। अनि लेख्नु भएको छ अर्को साथीको कमेन्टमा, रात्रिकालीन फ्याफुल हजुर, म सुरज राई तुम्छा भोजपुर घर भई हाल मलेसियाबाट शुभरात्रि सन्देश राख्नु पर्दा सबैलाई भन्नुभएको छ। हामीलाई मलेसियाबाट यति बेला यो आफ्नो ड्युटीको समयमा प्रोग्राममा कल सो मेसेज कमेन्ट गर्नुभएको छ। सुरज राई तुम्छाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। यो प्रोग्राम यो रातिको समयमा हामीलाई धेरैजना श्रोता साथीहरूले अत्यन्तै माया गरेर प्रोग्राममा चाहिँ आफ्नो ड्युटी गर्नुहुन्छ यो रातिको समय। कतिपय श्रोताहरू निदै सुग्नु भएको छ र पनि अत्यन्तै मायाका साथमा हाम्रो प्रोग्रामलाई छुटाउनु हुन्न, जसरी भए पनि कार्यक्रममा चाहिँ सहभागी भइराख्नु भएको हुन्छ, समय मिलेसम्म कल नै गर्नुहुन्छ। र धेरैजना श्रोता साथीहरूले समय नमिलेको खण्डमा चाहिँ हामीलाई एकदमै कमेन्ट गर्नुहुन्छ, पक्कै पनि यो माया यो साथ सपोर्ट सदैव तपाईँ हाम्रो रहिरहनेछ, तपाईँहरूको सपोर्ट हामीलाई अति आवश्यक पनि छ है। अनि अर्को साथीको कमेन्ट छ, झोर्ले दादा हजुर, म पनि सुन्दैछु नि सिन्धुली हाल काठमाडौँबाट, सुनिल मगर भन्नुभएको छ, गुड नाइट सबैजनाको लागि गर्नुभएको छ है। सुनिलजी तपाईँले पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्रि मिठो निन्द्रको कामना अनि शुभ सपनीको कामना छ है। तपाईँले पनि यति मिठो कमेन्ट गर्नुभयो यो काठमाडौँको व्यस्तताको समयमा, यो सहरबाट हामीलाई यो मिठो कमेन्ट गर्नु भएकोमा तपाईँले पनि धेरै धेरै धन्यवाद छ। अनि लेख्नु भएको छ, मिस यु समीक्षा जोशी भन्नुभएको छ, समीर सहयोगी कलरात्री हुनुहुन्छ, धन्यवाद छ तपाईँलाई पनि सो कमेन्टको लागि। अनि लेख्नु भएको छ, गुड नाइट अल फ्रेन्ड गर्नुभएको छ, सदीक्षाजी हुनुहुन्छ, सदीक्षाजीलाई पनि धन्यवाद अनि शुभरात्री मिठो निन्द्रको कामना। अनि सृजना मुखियाजीले पनि नमस्ते अनि गुड नाइट गर्नुभएको छ, धन्यवाद छ तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना। अनि गुड इभिनिङ हजुर, नमस्ते भन्नुभएको छ है साथीको कमेन्टमा है। अनि लेख्नु भएको छ, म रामेसाप घर भई हाल सात समुद्र पारीको देश जापानबाट होमवर्क गर्दै गर्दै सुन्दैछु, म पनि घर परिवारमा मिठो सम्झना, मिस्युर वरदानजीको लागि मिठो माया सम्झना लगायत सबै सबैको लागि गुड नाइट बाई भन्नुभएको छ सन्देश सेवा हुनुहुन्छ। यति मिठो कमेन्टको लागि सन्देश

0: पनि धेरै धेरै धन्यवाद छ है त। र साथमा शुभरात्री पनि व्यक्त गर्न चाहन्छु। र यस्तै गरी अर्को साथी पनि कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते। रात्रिकालीन अभिवादन। सुरज जी बोल्दै हुनुहुन्छ। हजुर अनि सुरज जी खानपिन गर्नुभयो कि के छ तपाईँको? हजुर हजुर एकदमै हाम्रो पनि भइसकेको छ। अनि यो समयको बेला के गर्दै हुनुहुन्छ? हजुर ड्युटी गर्दै हुनुहुन्छ। अनि आरामै हुनुहुन्छ नि है? ए हजुर ल ठिकै छ। मौसम त सफा नै होला। ए हजुर हजुर ल हुन्छ। एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर धन्यवाद। तपाईँले पनि शुभरात्रि
1: सुन्छ यहाँलाई धेरै धेरै स्वागतम। अनि त्यस्तै गरेर भोजपुरको पवदुमातिर आउनुहुन्छ मेरो घर परिवार लगायत सम्पूर्ण आफन्तजनहरूमा पनि गुड नाइट शुभ पनि भन्न चाहन्छु। पनि केही साथीहरूको नामै लिनुपर्छ, उदयपुरबाट सुन्दै हुनुहुन्छ होला हाम्रो प्रतिमा स्पर्शी, उहाँलाई धेरै धेरै सम्झना छ है। अनि गुड नाइट शुभ पनि भन्न चाहन्छु। त्यस्तै गरेर सर हुनुहुन्छ तीर्थ राई, रमन मक्तान तामाङ, योगेन मियाङ लिम्बू, छिरिङ योन्जन, पूर्वेली आकाश राई सर, वियोग राई र शान्ति राम दाहाल हुनुहुन्छ भने अस्मि सोतङ, अनुसभिक सिग्राई, सानुमाया शेर्पा, काली कमलावलिम लिम्बू, ईश्वरी मेवाङ, सुमिना आले, सुनी भुजेल, अनिता नखोक, नाना भूमिका राई, मिडिया प्रेमी राई, अनिसा मिडिया प्रेमी, निमु शेर्पा, स्वनिम शेर्पा, रिमा थामी, पश्व फाबेन लिम्बू, अञ्जन खिमदुङ राई, युनिका बस्नेत, सुमित्र पाखिङ तामाङ, रोशनी चामलिङ राई, चामलिङ निर्मला, सुशीला विश्वकर्म, सुमिका मेवाङ, सन्जु शेर्पा, सन्जुरिया, स्मृति किराती, काशीकर तामाङ, अनि
0: ओके भाई भाई साथी हुनुहुन्थ्यो सुरज राई हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा धेरै धेरै धन्यवाद। अनि शुभरात्रि मिठो निन्द्रको कामना छ है हामीलाई फोन गर्नु भएको थियो। यता मलेसियाबाट हुनुहुन्थ्यो सुरज राई तुम्छा हुनुहुन्थ्यो है सुरजजीलाई धन्यवाद छ। र यति बेलाको समयमा कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हेलो नमस्ते। नमस्कार हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर अन्जानजी आयुषजी बोल्दै हुनुहुन्छ है? अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर खबर एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि तपाईँले के कस्तो हुनुहुन्छ?
2: हजुर म पनि एकदमै फिट एन्ड फाइन नै छु भन्नुपर्छ। जिन्दगी चलिरहेछ भन्नुपर्छ
0: है। हजुर जिन्दगी सहज रूपमा चलिरहेको छ, समग्रमा ठिकै छ, राम्रो नै छ नि है। हजुर हजुर अब हाम्रो पनि समग्रमा सबै ठिकै छ, राम्रो नै छ है। ओके ल तपाईँहरूको साथ सपोर्ट अनि मायाले हामी त सधैँ फिट एन्ड फाइन हुनेछु र हुन्छ पनि। हजुर यति बेला राघवजी हुनुहुन्छ हामीसँग है। ए हजुर ल पक्कै पनि उहाँले सुनिराख्नु भएको छ। अनि आजको दिन कस्तो भयो तपाईँको?
2: ड्युटी
0: ए हजुर ल पक्कै पनि बोलाउनु भएको छ, हामी अवश्य आउनेछौ ड्युटी गर्ने रातिको समयमा प्रोग्राम सुन्नको लागि चाहिँ समय जसरी भए पनि मिल्ने रहेछ है त्यसो भए हजुर हजुर ल ठिकै छ एकदमै पक्कै पनि यो कार्यक्रममा जोडिनु भयो एकदमै खुसी लाग्यो। परदेशमा हुनुहुन्छ र पनि आफ्नो ड्युटी गर्दै यो प्रोग्रामले अत्यन्तै मायाको साथमा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ
2: सपनीका शब्दहरू बोल्नु पर्दाखेरि नेपाल पूर्वतिर किन लाग्ने मेरो दादा दादा निशान राई मनोखुसी सम्झना राई दिदी बिमला राई प्लस बाबु हुनुहुन्छ बिनाम भन्जा बिनामलाई पनि मिठो निधारीका कामना धेरै सम्झना भन्न चाहन्थ्यो। अनि सर्वप्रथम त एकछिन मिठो बोल्नुहुन्छ स्ट्रेट भाइसको दाने हजुर टेक्निकलमा लाने हाम्रो प्राविधिक मित्र अनि त्यसै गरी हाम्रो अहिलेको समयमा प्रोग्राम सुनेर बस्नुहुने प्लस आणा मिडिया ग्रुप जति पनि श्रोता मित्र आबद्ध हुनुहुन्छ सम्पूर्णलाई मिठो निधारीका कामना प्लस माया भन्न चाहन्थ्यो। र साथीहरू भन्नु रामकुमार लिम्बू हुनुहुन्छ लगायतको साथ यता धेरै हुन्छ राइनी सानिसा राइनी राइनी काले पनि सम्झना हाम्रो राजेश गुरुङ हाम्रो प्याक्टिङ गीता हाम्रो सम्झना प्लस माया भन्न चाहन्छु। साथीहरू त धेरै पनि हुनुहुन्छ नाम छुटेका जति पनि साथीहरू हुनुहुन्छ हाम्रो पढ्दैखेरि हामीलाई पनि सम्झना भन्दै मलाई कति साथीहरूले जान सफल आयुष है भन्ने सुनिन्छ म आगामी कुरा गर्ने
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा धन्यवाद छ। शुभरात्री भन्न चाहन्छु है आयुष राई हुनुहुन्थ्यो धन्यवाद अनि शुभरात्री व्यक्त गर्न चाहन्छु। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते एकदमै सन्चय आरामी छ तपाईँले के कस्तो हुनुहुन्छ सुनाइदिनुहोस्। हजुर हजुर कल लागिएको छ अनि काठमाडौँ लगायत तपाईँ हुने ठाउँतिरको खबर के छ? हजुर सिमसिम पानी छ अनि खानपिन गर्नुभयो कि भएन? ए हजुर हजुर अनि सुनाउनुहोस् दिनहरू कस्तो हुँदैछ तपाईँको? एकदम एकदम जसो तसो चलिरहेको छ। हजुर हजुर ल पक्कै पनि एकदमै खुसी लाग्यो ल धेरै समय पछाडि सम्झिनु भयो सो कमेन्ट त हामीले प्राप्त गरिरहेको नै हुन्थ्यौँ र पनि आज प्रत्यक्ष रूपमा कुराकानी गर्ने एउटा जमर्क मिलेछ है। हजुर
3: जनादर नेपालको लागि हामी कर्मशालामा सम्झिरहेको छु हाम्रो जति पनि रेडियो हरेकलाई माया गर्ने स्पेसल मलाई कल गर्नु जुन हाम्रो सरस्वती बहिनीलाई पनि सम्झिरहेको छु सम्पूर्ण मित्रलाई मिठो सम्झना
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो सो धेरै धेरै धन्यवाद छ। बुद्ध वज्रचार्य हुनुहुन्थ्यो है अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। र केही साथीको कमेन्ट रहेको छ अस्मि सोताङ हुनुहुन्छ गुड नाइट भन्नुभएको छ धन्यवाद छ। अनि हेलो दादा खाना खानुभयो सन्चै हुनुहुन्छ म पनि प्रोग्राम सुन्दैछु नि काभ्रेबाट सबैजनाले मिस यु भन्नुभएको छ। जेसुम तामाङ हुनुहुन्छ धन्यवाद छ तपाईँले पनि। नमस्ते दादा सुन्दै छु म पनि प्रोग्राम काठमाडौँबाट अनि सन्चै हुनुहुन्छ नि है भन्नुभएको छ। सुमन दिक हुनुहुन्छ धन्यवाद छ सुमनजी तपाईँले पनि। र अहिलेको लागि भने हामी गीत राख्ने बेला भएको छ गीतपछि तपाईँको बाँकी कमेन्ट अनि कल लिनका लागि आउनेछौ। अहिलेको लागि भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: एकदमै मिठो गीतपछि फेरि पनि स्वागत छ। सुन्दै हुनुहुन्छ एलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले रात्रिकालीन सन्देश राख्नको लागि कार्यक्रममा जोडिन पाउनुहुनेछ र यसैको क्रममा कोही साथी लाइनमा जोडिसक्नु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर म रमेश साहब घर भयाल यति बेला जापानबाट सन्देश सेवा भन्ने मान्छे बोल्दैछु है दाजु।
0: हजुर सन्देश सेवाजी बोल्दै हुनुहुन्छ है?
1: हजुर हजुर पक्कै पनि।
0: हजुर सन्देशजी अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ?
1: हजुर यति बेलाको समयमा म चाहिँ हमक गर्दै गर्दै हजुरहरूको प्रस्तुति सुनिरहेको भन्नुहोस् है लाइभ मार्फत फेसबुकबाट।
0: हजुर हजुर गृह कार्य गर्दै हुनुहुन्छ अनि लाइभ प्रोग्राम सुन्दै हुनुहुन्छ है? हजुर अनि के छ खबर सुनाइदिनुहोस् न तपाईँ लगायत तपाईँ हुने ठाउँतिरको नयाँ नौलो।
1: हजुर खबरहरू एकदम समग्रमा ठिक ठाक छ, हरेक दिन बिजी व्यस्तता हो, अब यस्तै छ अवस्था होइन हजुर। अनि समग्रमा जापानतिर आज भोलिको समय अब गर्मी बढ्न लागिरहेछ है अत्याधिक मात्रामा, अब गर्मीको सिजन सुरु हुन लागिरहेछ, गर्मी बढिरहेछ, गर्मी छ भन्नुपर्छ होइन?
0: हजुर गर्मी बढिरहेको छ, गर्मी नै छ है।
1: हजुर
0: ल ठिकै छ, केयर गर्दै अध्ययन गर्नुहोला, समय सन्दर्भ मिलेसम्म कार्यक्रमहरू सुन्ने पनि गर्नुहोला, मिले भने कार्यक्रममा पनि जोडिनुहोला है।
1: हुन्छ हजुर जेस अब जेस वाट्सएपबाट पनि कल्लीले अब एकदम जमर्को गर्नुभएछ, राम्रो गर्नुभएछ, कोसिस गर्नुभएछ, धेरै खुसी लाग्यो।

0: त्यो पनि यो माहौलको लागि यो सांस्कृतिको लागि हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु होइन।
1: हजुर ल हुन्छ, एकदमै खुसी लाग्यो। यति बेला जापानमा हुनुहुन्छ र पनि हामीलाई कल गर्न सफल हुनु भएको छ। आगामी दिनमा पनि प्रोग्राम सुन्नु होला, समय मिलेसम्म कार्यक्रममा सहभागिता जनाउनु होला, यही कामना गर्दछ हामी पनि है त।
0: हुन्छ हजुर, समय मिलेसम्म मजाले सुनेर होइन, समय मिलेसम्म कल गरेर एकदम सहयोग गर्नेछु, मतलब एकदम धेरै नै माया गर्छु, अझै पनि माया दर्शाउनेछु भन्न चाहन्छु। अब यति बेलाको बखेलमा जापानमा लगभग तपाईँको एक बज्न लागिसक्यो होइन
1: हजुर, रातिको है
0: हजुर। तर पनि नेपालको मायाले गरेर अब त्यो पहिलाको विगतको दिनहरूले अविस्मरणीय पलहरूले गर्दाखेरि चाहिँ अब गर्दै गर्दै मेहनत गर्दै बसाइमा मेहनत गर्ने बसाइमा पनि एकदम सुनेर साथ दिएर कल गर्न सफल भए, कल गर्न एकदम इच्छुक भए र कल पनि गरे, कल पनि रिसिभ गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद है दाजु।
1: हस् हुन्छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ तपाईँले।
0: हस् हुन्छ, फर्स्ट अफ अल द स्विट भोइसको प्रोग्राम सञ्चालन गर्नुहुन्छ, धेरै समयपछि कुरा भयो, अस्ति नै एकचोटि पनि कुरा भएको थियो नम्बर मार्फत हाम्रो।
1: हजुर हजुर,
0: पनि धेरै धेरै शुभकामना रात्रिकालीन लिङ्गको मिठो सम्झनाको साथमा रात्रिकालीन लिङ्गको कामना पनि गर्न चाहन्छु।
1: हजुर हजुर,
0: अनि त्यसै गरी विशेष प्राविधिक मित्रलाई धेरै धेरै सम्झना गर्न चाहन्छु। त्यसै गरी हाम्रो बदालजीलाई एकदम मिठो सम्झना है भन्न चाहन्छु, एकदम मिस गरिरहेको छु उहाँलाई पनि, दिन भन्न चाहन्छु, मिठो निन्द्रमयको कामना गर्न चाहन्छु। अनि यति बेला सुन्दै हुनुहुन्छ होला दयाशिष मैन बस्नेत, अनि भुवन सुन्दासलाई पनि मिठो सम्झना, हाम्रो रमण नेपालीलाई धेरै धेरै मिठो सम्झना, र जति पनि साथीहरूले मलाई सन्देश दिए भनेर सुन्नुहुन्छ उहाँहरू सबै सबैको लागि मिठो सम्झना, घर परिवारको लागि मिठो सम्झना, बाबा मम्मीको लागि धेरै धेरै
1: ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, धेरै धेरै धन्यवाद छ। साथी हुनुहुन्थ्यो है, यति बेला जापानबाट हुनुहुन्थ्यो, सो उहाँले पनि शुभरात्री गर्नुभएको छ सम्पूर्ण साथीहरूमा, रात्रिकालीन सन्देश व्यक्त गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ? हजुर नमस्कार, नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर धनकुटाबाट हरपल रोशनी भन्नुभयो रोशनीजी, अनि खाना लिनुभयो कि छैन तपाईँले? ए हजुर हजुर, अनि तपाईँ भने ठाउँतिरको नयाँ नौलो खबरहरू के छ, मौसमको अवस्था के छ यति बेला? हजुर हजुर, हामी यता चौतारातिर पनि यति बेला मजाले सिमसिम पानी परिरहेको छ, अघिसम्म त ठुलै पानी परेको थियो र अहिले चाहिँ सिमसिम पानी मात्र परिरहेको छ भनौ न है। हजुर, अनि आजको दिन कस्तो भयो तपाईँको? हजुर हजुर, ल ए हस् हुन्छ, एकदमै खुसी लाग्यो। अरू यो रातिको समयमा कार्यक्रममा सहभागिता जनाउनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ है तपाईँले। हजुर हजुर, धन्यवाद।
2: कल्पना साङपन सपना योगेन इन्द्रान लिम्बू, अनि हाम्रो अतीत अन्जन कुमार प्रसाद राम कुमार लिम्बू, राजवालिङ पूर्वेली घाटी कुमारी योमाङ, अक्षिवाद प्रवीण मगर वरुण चन्द्री सुता आशिष नायक पति प्रेम डलामा, अनि हुनुहुन्छ रञ्जना बाबु रञ्जना ईश्वर चान्दिङ राई, लगभग सबै सबैमा एकदम धेरै सम्झना
1: ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो है, धेरै धेरै धन्यवाद छ, अनि शुभरात व्यक्त गर्न चाहन्छु। कमेन्ट गर्नुभएको छ, हेलो दाई नमस्ते एन्ड गुड नाइट अल फ्रेन्डको लागि भन्नुभएको छ सौरभ केसी, धन्यवाद छ सौरभजीलाई पनि। अनि रात्रिकालीन दर्शन सबै साथीहरूमा मिठो सम्झना मोराङबाट है त, रिदम चामलिङ भन्नुभएको छ, रिदमजीले मोराङबाट यति मिठो कमेन्ट गर्नुभयो, धन्यवाद है तपाईँले पनि।

0: अनि हेलो गर्नु भएको छ सरस्वतीजीले, नमस्ते तपाईँले पनि शुभ दिन। अनि हेलो सर दर्शन नमस्कार, म धनकोटाबाट सुन्दैछु है भन्नुभएको छ। मुनाजीलाई पनि धन्यवाद है। अनि गुड नाइट अल भन्नुभएको छ सानुमाया शेर्पा हुनुहुन्छ, सो धन्यवाद छ सानुमायाजी तपाईँले पनि। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते, गुड इभिनिङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? है हजुर सानुमायाजी बोल्दै हुनुहुन्छ है। हजुर एकदमै लक्की हुनुहुन्छ जस्तो छ। भर्खरै मात्र कमेन्टको टर्न आएको थियो तपाईँको, अनि ठ्याक्कै कल पनि लागिहालेछ कि। हजुर अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर ड्युटी गर्दै हुनुहुन्छ। अनि खाना खाज के भयो तपाईँको? है बेलुकाको बाँकी छ। अनि सुनाउनुहोस् न, के छ नयाँ नौलो खबरहरू तपाईँको? हजुर गर्मी नै छ है। हुन्छ, यो रातिको समयमा कार्यक्रममा जोडिनु भयो, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ? हजुर हजुर।
1: रञ्जित राई, अनमोल छेत्री, योगिनी लिम्बू, जुनिता तामिङ, सोनिम शेर्पा, अश्विनी छेत्री, भूमिका राई, राज गले मगर, भन्ने सबजनालाई गुड नाइट।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो सानुमाया शेर्पा हुनुहुन्थ्यो, कुवेतबाट कल गर्नुभयो, धेरै धेरै धन्यवाद छ। र अब भने हामी कमेन्टतर्फ लाग्छौँ। कमेन्ट गर्नुभएको छ, नमस्कार हजुर, म पनि प्रोग्राम सुन्दैछु। सिन्धुली ढुङ्गेरा ढुङ्ग्रे बासबाट रूपासना योगी भन्नुभएको छ। नाइडु विशेषमा प्यारी मामु दिदी दादा भाउजू अनि भिनाजू छोरीहरू रुबिना अनि रस बिनाको लागि, अनि सुपब्राहा, अनि त्यसै गरी लेख्नु भएको छ बाडा रुबिन अनि दिदी राई सम्झनाको लागि। अनि साथीहरूमा हुनुहुन्छ कमला विष्ट, सुनिता, सबिना, अनि शिला, निकिता, निता, अनि शर्मिला, विमला, अनि अनुज खाती लगायत सम्पूर्णको लागि भन्नुभएको छ। धन्यवाद छ रूपासनाजीलाई। अनि लेख्नु भएको छ गुड नाइट टु अल माई फ्रेन्ड, बाई बाई भन्नुभएको छ। इस्माइल अली सराना हुनुहुन्छ, धन्यवाद छ है तपाईँले पनि शुभरात्री। अनि गुड इभिनिङ दादा हजुर नमस्ते, मेरो प्यारो मान्छे दिपाली शर्मिलालाई गेट वेल सुन, मिस यु, गुड नाइट मामु, अञ्जनिया तिरी प्यारी, साम्पाङ बाबा विनोद साम्पाङ, अल फ्रेन्डको लागि भन्नुभएको छ। यति मिठो कमेन्टको लागि कल्पनाजीलाई पनि धन्यवाद। अनि गुड नाइट अल भन्नुभएको छ रञ्जना बाहिङ राई र अनिता नखोको दुवैजनालाई, धेरै धेरै धन्यवाद अनि शुभरात्री है त। अनि अर्को साथीको कमेन्ट छ, नमस्कार हजुर, मेरो घर उदयपुर हो, हाल म कुवेतबाट प्रोग्राम सुन्दैछु, कार्यक्रम सम्झना छ, माया छ सबैजनाको भन्नुभएको छ। रमा सुनवार हुनुहुन्छ है, उहाँ पनि कुवेतबाट नै यति मिठो कमेन्ट गर्नुभयो, धेरै धेरै धन्यवाद छ। अनि लास्ट हजुर म काठमाडौँबाट, काठमाडौँ प्रतापदेखि है भन्नुभएको छ, निर्धन लामा हुनुहुन्छ काठमाडौँ प्रतापबाट, यति मिठो कमेन्टको लागि निर्धनजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि लेख्नु भएको छ हेलो नमस्कार गुड इभिनिङ सेवा, म पनि प्रोग्राम सुन्दैछु, भोजपुर घर भए हाल साउदी अरबियाबाट, अनि सम्झिनु पर्दा राज घले मगर, शमशेर लिम्बू, सफल आयुष, रामकुमार लिम्बू, रमला साम्पाङ, सुमन राई, रिदम कुलुङ, अर्पण कुलुङ सबैजनाको लागि भन्नुभएको छ। राजेश कुलुङजीलाई धन्यवाद छ है राजेशजी, तपाईँले पनि शुभरात्री। अनि हेलो दाई नमस्कार, के छ खबर, सन्चै हुनुहुन्छ, खाना खानु भयो भन्नुभएको छ, एकदमै मेरो खाना सबै भइसक्यो, सन्चै आरामी छ, म पनि रामी छापको थोसे घर भए हाल चाहिँ भक्तहरूबाट निश्चय खालके मलाई मिठो माया मिठो सम्झना सबै सबैजनाको मिठो निन्द्राको कामना है भन्नुभएको छ। निशाजीलाई पनि धेरै धेरै धन्यवाद छ भक्तपुरबाट यो म्याच सो कमेन्टको लागि। अनि मिस यु अल भन्नुभएको छ दिलसा राईजीले है, धन्यवाद छ दिलसाजी तपाईँले पनि। अनि हजुर नमस्कार शुभरात्री सम्पूर्णमा सोनकन्दक वापसर खड्का मनसुन तामाङ हिर बहादुर लोकाई लगायत सबैजनालाई भन्नुभएको छ। भरत रावत हुनुहुन्छ भरतजीलाई पनि धन्यवाद छ है त। अनि लेख्नु भएको छ हेलो दाई गुड इभिनिङ सुपर टासी दिल्ली भन्नुभएको छ। नमस्ते अनिला सुफिया फुलजी टासी दिल्ली है तपाईँले पनि। अनि कस्तो खबर आरामै हुनुहुन्छ भन्नुभएको छ, एकदम आरामै छु, तपाईँ पनि आरामै हुनुहुन्छ होला। तापले जुन घर भयो हाल काठमाडौँबाट भन्नुभएको छ सुमिला शेर्पाजी हुनुहुन्छ। शुभ सपनीमा बुद्धवीर तामाङ जमिनदार बाउको इमान्दार छोरो। अनि विवश थापा मगर विश्व कविता भण्डारी धनकुमार खाती कुइच पुनम अनिता भण्डारी सबैमा भन्नुभएको छ सुमिलाजीलाई पनि धन्यवाद छ है त। अनि शुभरात्री अनि गुड नाइट अल भन्नुभएको छ एमपी विवश लिम्बो हुनुहुन्छ, धन्यवाद छ तपाईँले पनि शुभरात्री। अनि गुड नाइट टु अल, नमस्कार हजुर रामेसा फलसीबाट क्षेत्रीय आयुष प्रोग्राम सुन्दैछु अब बज्ने संघ तपाईँको लागि रेडियो होल युनिट टिमको लागि सबैजनाको लागि गुड नाइट भन्दैछु टिन्छु भन्नुभएको छ आयुषजी हुनुहुन्छ हामीलाई रामेसाबाट। यति मिठो कमेन्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ आयुषजी है। अनि गुड नाइट अल भन्नुभएको छ भावना मगर हुनुहुन्छ, धन्यवाद छ। अनि लसु फ्याफुल्ला म काभ्रेबाट काभ्रे बनेपाबाट सबैलाई मिठो माया मिठो सम्झना भन्नुभएको छ। सफलता तामाङ हुनुहुन्छ है बनेपाबाट यो मिठो कमेन्टको लागि धन्यवाद छ तपाईँले पनि शुभरात्री अनि मिठो सपनीको कामना। अनि हेलो दाई के छ खबर ओखलढुङ्गाबाट निमा शेर्पा अर फ्रेन्डको लागि गुड नाइट भन्नुभएको छ निमाजी, तपाईँले पनि धेरै धेरै धन्यवाद है त शुभरात्री। अनि रात्रिकालीन नमस्कार हजुर म पनि प्रोग्राम सुन्दैछु नि यता हाल भक्तपुरबाट भक्तपुर चितवनको मिलनचोकदेखि भन्नुभएको छ है मिलनचोकदेखि हुनुहुन्छ। अनि सम्पूर्ण सबै मित्र सम्झना अनि मिस यु गुड नाइट भन्नुभएको छ है सुरेन्द्र बानिया हुनुहुन्छ हामीलाई धेरै टाढाबाट नेपाल गुन्ज बाँकीबाट चाहिँ हाल भक्तपुरदेखि उहाँले यति मिठो कमेन्ट गर्नुभयो, धेरै धेरै धन्यवाद छ हाम्रो सुरेन्द्रजीलाई। अनि अर्को साथीको कमेन्ट रहेको छ नमस्ते नमस्कार कार्यक्रम प्रस्तुता ज्यू आइसिङ ज्यूज्यू अनि कन्ट्रोल रूममा रहनु भएको लेख्नु भएको छ टेक्निसियन मित्रलाई पनि अविरल माया अनि मिठो निधरीको कामना गर्दछु। अनि त्यसै गरी साथीहरूमा अविना लामा अनि मुना मुखिया दिदी अनि मिना श्रेष्ठ दिदी जुनु तामाङ लगायत सम्पूर्ण हेलम्ब एफएम सुनेर बस्नुहुने सम्पूर्ण मिडिया प्रेमी साथीहरूको लागि मिठो सम्झना भन्नुभएको छ। मिडिया प्रेमी जनक लामा काठमाडौँबाट हामीलाई मिठो कमेन्ट गरिदिनु भयो फेसबुक लाइभबाट अत्यन्तै मायाका साथमा हामीलाई काठमाडौँबाट सुनिराख्नु भएको छ हाम्रो जनकजीलाई धेरै धेरै धन्यवाद अनि शुभरात्री मिठो निन्द्रको कामना है तपाईँले पनि यति मिठो कमेन्टको लागि। अनि गुड नाइट सबैजनालाई भन्नुभएको छ है आशिका तामाङ हुनुहुन्छ, धन्यवाद छ। मिस यु अल फ्रेन्ड फ्रम प्युठान नौ बहिनी गाउँपालिका पाँच डाम्री नयाँ बस्तीबाट भन्नुभएको छ है वीरेन्द्र बिसी हुनुहुन्छ। वीरेन्द्रजीले पनि धेरै टाढादेखि हामीलाई यति मिठो कमेन्ट गर्नुभयो है प्युठानबाट प्रोग्राम सुन्दै हुनुहुन्छ र कमेन्ट गर्नुभयो, धेरै धेरै धन्यवाद छ अनि स्वागत पनि छ तपाईँलाई, शुभरात्री पनि व्यक्त गर्न चाहन्छु। अनि अर्को साथीको कमेन्ट रहेको छ सो कमेन्टले पनि म लिन चाहन्छु, कमेन्ट गर्नुभएको छ गुण लाउनु त्यसको सट्टामा झुटा आरोप पाउनु कलियुगको प्रसाद हो, गुण लाउनु त्यसको सट्टामा झुट्टा आरोप पाउनु कलियुगको प्रसाद हो, घरिघरि आफ्नै मन दुखाउनु कलियुगको प्रसाद हो, घरिघरि आफ्नै मन दुखाउनु कलियुगको प्रसाद हो है। पक्कै पनि अब गुण लाउनु पर्छ त्यसको आरोप हो अनि आरोप पाउनु कलियुगको प्रसाद हो कि होइन, अब गुण लायो तर त्यहाँ झुट्टा आरोपहरू पनि लाउन सक्यो त्यो भनेको चाहिँ कलियुगको प्रसाद हो भन्नुभएको छ। यो मिठो लाइन सँगसँगै बाँकी कमेन्ट लेख्नु भएको छ मिस यु अल माई फ्रेन्ड मिठो माया मिठो सम्झना मेरो घर परिवार सबैजनालाई भन्नुभएको छ आयुष श्रेष्ठ हुनुहुन्छ है हामीलाई यति मिठो कमेन्ट गरिदिनु भयो धेरै धेरै धन्यवाद छ अनि शुभरात्री मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु हाम्रो आयुषजीलाई पनि शुभरात्री व्यक्त गर्दछु है। र अब भने हामी तपाईँहरूको फोन कल अनि कमेन्टहरू पनि लिन सक्दैनौ साथीहरू। रातिको समयमा यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 9:53 गइसकेको छ। अब आज को लागि भने हामी कार्यक्रमबाट विदाई गर्नुपर्ने विदाई लिनुपर्ने समय आएको छ। आज यो कार्यक्रममा हामीलाई कल गर्नुभएकोमा सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद छ। कल लगाउनुभयो, कल उठाउनु सकेन, कल लाग्न सकेन, कल उठेन भनेर उदास भने कहिले पनि नहुनुहोला। कल ट्राई गर्नु नै तपाईँको लागि हाम्रो लागि ठूलो कुरा हो। कल ट्राई गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद छ। हारेसम्म मन कहिले पनि नबनाउनुहोला, प्रोग्राम सुन्न कहिले पनि नछोड्नुहोस्। कार्यक्रममा कल ट्राई गर्न कहिले पनि नछोड्नुहोला, भोलिको बसाईमा कल अवश्य लाग्नेछ, कहिले पनि हारिस नखनस्। तपाईँले पनि धेरै धेरै धन्यवाद छ। अनि यो समयमा हामीलाई यति बेला कमेन्ट एउटा प्राप्त भएको छ। हेलो दाई, के छ खबर? खाना खानु भयो? प्रोग्राम एकदमै राम्रो चलाउनु भएको छ र कार्यक्रम निन्द्रमा नरेन्द्रमा बसेर सुनिरहेको छु। नेपालतिर पनि कतिको पानी परेको होला, एकैचोटि भन्नु है भन्नुभएको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ जीवनजीको अन्तिम कमेन्ट है। र नेपालतिर यति बेला पानी परिरहेको छ, खबरहरू सबै ठिकै छ, सिमसिम पानी परिरहेको छ, कोही ठाउँमा मजाले पानी परेको छ है। सो कमेन्टको लागि धन्यवाद छ। अनि आज जति पनि साथीहरूले हामीलाई फेसबुकको पेजबाट एकदमै मिठा मिठा यो कमेन्ट गर्नुभयो, सम्पूर्ण श्रोता देशवासी सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद छ। तपाईँहरू परदेशमा रहनुभयो, देशमा रहनुभयो, आफ्नो ठाउँमा रहनु भए तापनि हेलम्बो एफएमलाई कहीँ कतैबाट माया मार्न सोग्नु भएन, माया गर्नुभयो, यो मायाको लागि धेरै धेरै धन्यवाद छ। आगामी दिनमा पनि तपाईँहरूको यो साथ, सपोर्ट अनि मायाको लागि हामी हार्दिक आभार व्यक्त गर्दछौ। यो मायाको लागि धेरै धेरै धन्यवाद छ साथीहरू है। सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद छ। तपाईँ जहाँबाट यति मिठो कमेन्ट गर्नुभयो, सम्पूर्ण श्रोताहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि यो रातिको समयमा हामीलाई एक घण्टाको अवधिभर प्रोग्राम सुनेर साथ दिनुभयो, हामी सँगै सह यात्रा गर्नुहुने हाम्रा सम्पूर्ण रेडियो प्रेमी आमा बाबा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्ण आत्मीय रेडियो मनहरूप्रति हार्दिक आभार। शुभरात्री, मिठ निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। अनि प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद अनि शुभरात्री व्यक्त गर्दै आजको बसाईबाट भने म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, शुभरात्री।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, एलम्बु एफएम र रेडियो जुगलबाट एकै साथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म यमलिङ लामा। आज विक्रम सम्बत 2083 साल साउन 6 गते बुधबार, आषाढ शुक्ल पक्ष अष्टमी तिथि, इस्वी सन् 2026 जुलाई 22 तारीक, नेपाल सम्बत 1146 दिल्ला थ। आज बीपी स्मृति दिवस पनि। आज बिहान सूर्योदय 5:22 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 6:57 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर। स्वकीय सचिवको मापदण्ड बनाउँदै दलहरू। राज्यलाई थप्दै 2.5 अर्ब रूपियाँको आर्थिक भार। वैज्ञानिकहरूले पत्ता लगाए पृथ्वी जस्तै वायुमण्डल भएको अर्को ग्रह। भारतमा युवा आन्दोलनलाई साथ दिँदै विपक्षी दलहरू पनि सड़कमा। र आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपाल नामिबियासँग 8 विकेटले पराजित। साझा खबरको शुरूमा स्थानीय खबर। नुवाकोटमा रोपाई गरिरहेका बेला पहिरोले खेत बगाउँदा आधा दर्जन किसान घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ। विदुर नगरपालिका बाराभट्टा गाउँमा रोपाई गरिरहेका बेला पहिरोले खेत बगाउँदा 65 वर्षीय नारायण प्रसाद भट्ट गम्भीर घाइते भएका छन्। उहाँलाई करिब 700-800 मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो। भट्टको काठमाण्डुको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइतेको स्थानीय 4 घेरा उपस्वास्थ्य चौकीमा उपचार गरिरहेको छ। माथिबाट पहिरो खसेको देखेपछि काम गरिरहेकाहरू किसानहरू भागेकाले

भएका थिए। खोजीका क्रममा तामाङको शव नदीले बगाउँदै लगेको अवस्थामा सिन्धुलीको खुरकोट क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ। शव फेला परेपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टम तथा थप अनुसन्धान अघि बढ़ाएको छ। मृतक तामाङ सिन्धु खोला स्थित एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए। नेपाल टेलिकमले नुवाकोट र रसुवाको दुर्गम तथा सीमावर्ती क्षेत्रमा 2G र 4G मोबाइल सेवा विस्तार गरेको छ। टेलिकमका अनुसार नुवाकोटको जिमनाङ र बाहुनबेसी रसुवाको टिमिरी क्षेत्रमा उच्च गतिको इन्टरनेट र दूरसंचार सेवा उपलब्ध गराएको हो। रसुवाको टिमिरी टावरले उत्तरी सिमानाका आसपासका बस्तीहरूलाई सेवा प्रदान गर्नेछ भने नुवाकोटको जिमनाङ टावरबाट दुप्चेश्वर गाउँपालिका 3 र 4 तथा 52 टावरबाट तारी लिखु र चौघडा क्षेत्रका बासिन्दाले 2G र 4G सेवा प्रयोग गर्न पाउनेछन्। नेपाल टेलिकमका अनुसार सेवा विस्तारसँगै स्थानीय बासिन्दाले उच्च गतिको डेटा र गुणस्तरीय भोइस सेवाको सुविधा पाउनेछन्। यसले शिक्षा, स्वास्थ्य, व्यापार, प्रशासनिक सेवा, डिजिटल बैंकिङ, पर्यटन प्रवर्धन तथा सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। साझा खबरमा राष्ट्रिय खबर। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने निर्णय गरेको 3% समता शुल्क तत्कालका लागि लागू नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालन शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी दिँदै हालको अवस्थामा समता शुल्क कार्यान्वयन गर्दा आम नागरिकले थप आर्थिक भार र निराशा बेहोर्नुपर्ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि शुल्क लागू नगर्ने निर्णय गरिएको सरकारी जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार भएकाले नागरिकको हितलाई केन्द्रमा राखेर निर्णय गर्ने नीति अपनाएको उल्लेख गर्दै सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु सरकारको मुख्य उद्देश्य रहेको बताउनु भएको छ। समता शुल्क प्रति नागरिकबाट आएको प्रतिक्रियालाई सरकारले गम्भीर रूपमा लिएको बताउनुहुँदै नागरिकको माग र सुझावलाई सम्मान गर्दै आवश्यक परे सरकार आफ्नो निर्णय सच्याउन र परिमार्जन गर्न सधैँ तयार रहने स्पष्ट पार्नुभएको छ। सुशीला कार्की नेतृत्वको सरकारले हटाएको सांसदहरूको स्वकीय सचिवको सुविधा नयाँ सरकारले खुला गरेपछि अहिले सांसदहरू स्वकीय सचिव नियुक्तिको तयारीमा छन्। यसका लागि दलहरूले नियुक्तिको मापदण्ड बनाउन थालेका छन्। राजनीतिक दलहरू यतिखेर विगतमा आएका कतिपय विवाद पुनः आउन नदिनका लागि स्वकीय सचिवको योग्यता र नियुक्तिको मापदण्ड र आन्तरिक कार्यविधि बनाउँदैछन्। मापदण्ड बनिसकेपछि त्यस आधारमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्नेछन्। स्वकीय सचिवको मापदण्ड बनेपछि प्रतिनिधि सभाका 275 जना सांसद, राष्ट्रिय सभाका 59 जना सांसद र प्रदेश सभाका 550 जना समेत कुल सांसद 884 जना छन्। गत सोमबार नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सांसदका स्वकीय सचिव राजपत्रअंकित तृतीय श्रेणी शाखा अधिकृत वा सोसरहका कर्मचारी हुन्। उनीहरूले अधिकृतको शुरू स्केल अनुसारको तलब 48,057 रूपियाँ पाउनेछन्। यही स्केलमा संघ र प्रदेशका 884 सांसदले 1-1 जना स्वकीय सचिव राख्छ। राज्यलाई मासिक रूपमा 4,24,82,338 रूपियाँ खर्च हुन्छ। सांसदहरूको पूरै 5 वर्ष कार्यकाललाई जोड्ने हो भने सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिन राज्यलाई आर्थिक दायित्व 2,54,69,43,43,280 थप हुन आउँछ। राज्यमाथि परेको यही आर्थिक भार कम गर्न सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले संघीय संसदका प्राधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचीमा हेरफेर गरेर संसदका स्वकीय सचिवको सुविधा खोसेको थियो। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकार निर्माणमा गठबन्धन हुने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच हिजो प्रदेश सरकार गठनका विषयमा
केन्द्रित रहेर भेटवार्ता भएको छ। दुई नेता बीच ललितपुरमा भएको भेटवार्तामा प्रदेश सरकारमा देखिएका अन्यल र आगामी सहकार्यबारे छलफल भएको थियो। यो भेटसँगै दुई दल बीच प्रदेशहरूमा सहकार्यको ढोका खोलेको छ। ओलीसँगको वार्तापछि